0: उता विद्यार्थी छन् हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिले काहीँ, किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने, प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्व हो नि, सरकारलाई सचेत गराउने दायित्व हो नि, त्यो दायित्व हुँदा हुँदै उहाँहरू तुरन्तै एट्याक गरिहाल्ने, दुई चारजना हुनुहुन्छ त्यहाँ एट्याक गरिहाल्नुहुन्छ, त्यो चाहिँ कहिले काहीँ अव्यवहारिक लाग्छ होइन, यो के गर्न खोजेको हो, त्यसरी किन गर्नु पर्यो, प्रतिपक्षले उठाएको कुरामा चुप लाएर बसे भइहाल्यो नि, उहाँहरू जति पनि बोल्दा हामी चुप लाएर बसिरह हुन्छौ, हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इंगित गरेर हामी बोल्दैनौ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सङ्गाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको, अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्री रीति त्यस्तो लाग्छ?
0: डर त लाग्दैन, डर किन लाग्ने होइन, त्यस्तो यस्तो लाग्छ त्यही त,
1: होइन मतलब तपाईँले लामो समय पढाउनु भयो, आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न अरूको जस्तो लहलहमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ न,
0: त्यो त हुन्छ त्यो त हुन्छ, तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काँग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर आएको छौँ नि, प्रशिक्षित भएर आएको छौँ नि, जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले, त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ, कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
1: नेपाली
0: काँग्रेसमा,
1: भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा टिको जस्तो सुनिने त फेरि स्वाभाविक नै होला,
0: त्यो त प्रतिपक्षको दायित्व भनिहालेँ मैले, सचेत गराउने त्यो त सरकारले गराएको हो नि त, सत्तापक्ष पुरैलाई गराएको हो नि, एउटा व्यक्तिलाई गराएको होइन नि।
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने, यस्तो गर्नु पर्यो यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ?
0: आइरहेछ, अब जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ, क्षेत्रहरूबाट पनि आइरहेछ, जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ, यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा, आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ। अब बोल्ने कुरामा त्यही हो, समयको कुरा हुन्छ, समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ, त्यसैले अब बोल्छु।
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ?
0: टेलिफोन छ, म त डाइरेक्ट सबै फोन उठाउँछु, आफै
1: उठाउनुहुन्छ?
0: हजुर,
1: कुरा
0: गर्छु, सबैसँग कुरा गर्छु अनि बोलाउँछु, भेट्छु, यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु, भेटेर कुरा गर्छु।
1: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि, पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो, अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन, जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन,
0: महिला अन्तर पार्टी थियो नि त,
1: त्यो चाहिँ अहिले रहेन होइन, त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो, त्यस्तो खालको माहौल अहिले छ कि छैन त?
0: छ, उहाँहरूमा छ, त्यस्तो नभएको होइन, हामी अब जुन समितिमा काम गर्दा पनि समितिमै काम गर्दा पनि जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरे, बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै, तीनजना, हामी यता अर्को पार्टीबाटै दुईजना थियौं, एकदमै समन्वयकारी भूमिका, उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं।
1: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नु पर्दो रहेछ?
0: गर्नुपर्ने रहेछ, तर म चाहिँ दौड़धुप गर्न गरिन।
1: किन गर्नु भएन?
0: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु, योजना बुझाउनु, सबैले एउटा योजना पाउनुहुन्छ होइन, त्यो योजना पार्नु भएन, मन्त्री त्यहाँ फेरि छ, अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन, अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने, अनि कति दौडिने के?
1: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो?
0: एउटा पनि परेको छैन।
1: अनि त्यसमा फेरि
0: एउटा पनि परेको छैन, जनताको प्रश्न छ, अब स्थानीय स्तरमै गएर स्थानीयमै मैले कुरा गरिराखेको छु होइन बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला अब दिँदैन दिएपछि हुँदैन पर्दैन परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना तर एउटा पनि परेन के गर्ने त अब नपरेपछि
1: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन सैद्धान्तिक रूपमा
0: मेन त काम त्यही हो
1: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसर त दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि
0: होइन त्यस्तो होइन म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तिन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ लगिदिएर जिम्मा लगाइदिए
1: सांसद नहुँदा पनि
0: यस्तो यस्तो कार्यक्रम जस्तो कि बोर्डिङको थियो होइन त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो त्यस्तै एउटा हाट बजारको थियो जे आयो माग उहाँबाट होइन त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि त्यस्तै एउटा भवन बनाउने थियो त्यो लगेर जिम्मा लगाइदिने हो गर्नुहोस् तपाईँहरू
1: भनेपछि तपाईँले सांसद हुँदा भन्दा नहुँदा काम गर्नुभयो
0: गरे
1: अनि मध्य प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि त्यसमा तपाईँको कतिको रुचि चासो अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला साहित्यको कुरा होला सम्पदाको कुरा होला त्यसमा कतिको चासो राखिरहनु भएको छ
0: चासो छ पक्कै पनि जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो सूचीकृतको लागि प्रयास भइराखेकै छ जस्तो त्रेतायुगी नै एउटा इतिहास जोडिएको जनकपुर स्थल हो होइन राम सीताको स्थल छ त्यहाँ त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिलाभन्दा त राम्रो त भएको छ नभएको होइन प्रयासहरू राम्रो भएको छ जस्तो जनकपुरमा विवाह पञ्चमी जानकी नवमी रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ
1: छठ लगायतका
0: छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो त्यस्तै चौरचन छ जितिया छ होइन विभिन्न यो पर्वहरू छ त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ
1: देशभरि
0: नै फैलिएको छ आखिर जनकपुरकै कारणले हो पहिचान भएको त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ
1: गीत संगीतको हिसाबले त असाध्यै धनी छ होइन गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ कस्ता कस्ता गीत हुन्छन्
0: यस्तो हुन्छ हाम्रो संस्कृतिमा जस्तो विवाह भयो होइन विवाहको शुरूआतको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुलदेवताको स्थापना भएको हुन्छ अनि अब कसैको घरमा काली भगवती कसैको घरमा नरसिंह होइन यस्ता देवताहरू स्थापित हुन्छन् ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने देवतालाई निमन्त्रणा गर्ने अब तपाईँ आउनुहोस्
1: त्यो गीत गाएर अलिकति सुनाउनु कस्तो हुन्छ
0: हाम्रो घरमा अब पूजा हुँदैछ विवाह हुँदैछ फलानुको पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड त्यसरी गीत शुरू हुन्छ जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ काली भगवती हुनुहुन्छ अनि हामी गीत गाउँछौ पहिलो काली

0: जुगे जुगे राही आही बात।
1: यो चाहिँ निमन्त्रणा
0: यो भनेको काली मातालाई।
1: त्यस पछाडि कस्तो गीत हुन्छ?
0: त्यसपछि अब कालीको अनि सँगै हनुमानको होइन, हनुमानको गीत हुन्छ।
1: कस्तो हनुमानको गीत चाहिँ कस्तो हुन्छ?

0: यो भनेको चाहिँ के?
1: तपाईँ दुईजना दुई भाइ हुनुहुन्थ्यो, तर तपाईँ यहाँ हामी कहाँ एक्लै किन आउनुभयो? आफूभन्दा अब यसपछिको लाइन हुन्थ्यो, तपाईँ आफ्नो सानो भाइलाई कहाँ छोडेर आउनुभयो? अनि उहाँले भन्नुहुन्छ, हामी चाहिँ त्यसपछि सेवकलाई भन्नुहुन्छ, उहाँले
0: गीत मार्फत
1: कस्तो
0: भन्नुहुन्छ?

0: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद सम्मानिजी.
1: हस् धन्यवाद बोलाइदिनुभयो. बोलाएर आफ्नो मधेसको आफ्नो स्थानको ठाउँ आफ्नो संस्कृतिको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो. त्यसको निम्ति पनि यो सीआईएन परिवारलाई नै धन्यवाद दिन्छु. आभार व्यक्त गर्छु.
0: धेरै धन्यवाद. र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मीनू कुमारी कर्णसँग कुराकानी गर्यो. विशेषतः संसदको यात्रा र अनुभव र बनाइएका योजना र संस्कृति र साहित्यको विषयमा पनि मानिजीसँग कुराकानी भयो. हामी अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेका संवाद र कुराकानी सहितका अरू सामग्री लिएर उपस्थित हुनेछौं. तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद. हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठिक छ बज्यो.

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 2 गते मंगलबार अगस्त 18 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको षष्ठी तिथि कल्की जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: प्रधान सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन। संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने। ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन।
1: मनसून अझै डेढ़ महिना सक्रिय रहने। सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना। सार्वजनिक नागरिक सहभागिता बढ़ाउने अभियान चल्दै।
2: एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। पूँजीगत खर्चमा सामान्य सुधार। तिला 2 का लागि लगानी सम्झौता। साउनको राजस्व असुली विगतका वर्ष जस्तै।
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई। म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दो। यमनमा आन्तरिक द्वन्दले नागरिक त्रासमा।
2: र अर्जुन कुलुङ राई र मंजू सुनवारलाई ब्याकयार्ड अल्ट्रा रेसको उपाधि। न्यूजील्याण्डका कुगेलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा भदौ 10 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको कार्यतालिका तय भएको प्रसंग।
1: विपक्षी दलहरूको लामो समयदेखिको मागका बीचमा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ 10 गते प्रश्नोत्तर हुने भएको छ। 2082 फागुन 21 गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीको व्यवस्था बमोजिम पहिलो पटक सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते आकस्मिक रूपमा प्रतिनिधि सभामा प्रश्नोत्तरमा भाग लिनुभएको थियो। दलीय प्रतिनिधित्वका आधारमा आकस्मिक रूपमा नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीलाई जवाबका लागि रूलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नु भएको हो।
4: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
1: अरियालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा 1 प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वको आधारमा हुने जानकारी समेत गराउनु भएको थियो। यसअघि अघिल्लो संसदमा वर्णानुक्रम अनुसार प्रश्न सोद्धा दिने गरी कार्यविधि बनाइएको थियो। भदौ 10 गतेको प्रश्नोत्तरका लागि भदौ 5 गते दिउँसो 1 बजेभित्र लिखित रूपमा प्रश्न दर्ता गर्न पनि सकिनेछ। 2.5 महिनादेखि प्रश्नोत्तर र प्रधानमन्त्रीको जवाबका लागि रूलिङको माग गर्दै विपक्षी दलहरूले सभामा विरोध गर्दै आएका थिए। प्रश्नोत्तर कार्यक्रमका लागि रूलिङ भएसँगै विपक्षी दलहरू समेत आफ्ना विरोधका कार्यक्रमबाट पछाडि हटेका छन्।
2: विज्ञ अर्थमन्त्री साहित्य झण्डै 2 तिहाई बहुमत प्राप्त सरकारले कार्यान्वयनमा ल्याएको बजेटको साउनको उपलब्धि विगतको तुलनामा भिन्न देखिएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट बनाउनु भएको थियो। वाग्लेको बजेट कार्यान्वयनको पहिलो महिना साउन सकिएको छ। साउनको राजस्व असुलीलाई पछिल्ला 5 वर्षका बजेटसँग तुलना गर्दा केही फरक देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउनमा 92 अर्ब 22 करोड़ रूपियाँ राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 5.8 4% हो। यो वर्ष गत साउन भन्दा 7 अर्ब 44 करोड़ रूपियाँ राजस्व धेरै उठेको छ। गत साउनमा 84 अर्ब 78 करोड़ राजस्व असुली भएको थियो। पछिल्ला आर्थिक वर्षहरू 2079-80, 80-81 र 81-82 का तीन वर्षको साउनमा राजस्व असुली चालू आर्थिक वर्षको जस्तै थियो। यी तीन वर्षका साउनमा वार्षिक लक्ष्यको क्रमशः 5.76, 5.54 र 6.68% राजस्व उठेको थियो। चालू आर्थिक वर्ष सहित पछिल्ला 5 वर्षको साउनमा राजस्व असुली 5.6% दरले मात्र उठेको देखिएको छ। यसैबीच ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्धित 420 मेगावाट क्षमताको तिला 2 जलविद्युत आयोजनाका लागि सम्झौता भएको छ। एभरेस्ट बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाले यसमा लगानी गर्ने सम्झौता भएको हो, जस अनुसार आयोजनामा सानीमा, प्राइम कमर्सियल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंकले लगानी गर्नेछन्। सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि यो आयोजनामा लगानी गर्न सहमत भएका छन्। यसैबीच चालू आर्थिक वर्ष 2083-84 को पहिलो साउनमा पूँजीगत खर्चमा सुधार देखिएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्बको बजेट विनियोजन गर्दा पूँजीगत बजेटमा 4 खर्ब 31 अर्ब रूपियाँ राखेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्षको साउनमा पूँजीगत खर्च 1 अर्ब 32 करोड़ भएको छ। यो वार्षिक लक्ष्यको 0.31% हो।
1: देशभर वर्षायाम अर्थात मनसून अझै 1.5 महिना सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नेपालमा यस वर्षको मनसून औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहने प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
5: मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट भने है 1 महिना 14 दिन छ। अब काउन्टडाउनमा जानुपर्ने किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलनिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा ठूलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भनौँ न इन्ट्रेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषधभन्दा बढ़ी परेको अवस्था र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औषध भने कति भन्ने कुरा आउन सक्ला। ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
2: यसैबीच विपद व्यवस्थापन प्राधिकरणले सर्प दंशको रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 हिजो सार्वजनिक गरेको छ, जसमा सर्पदंशको उपचारलाई थप व्यवस्थित गर्ने प्रभावकारी बनाउने विषयवस्तुहरू उल्लेख गरिएको छ। जनस्वास्थ्यको प्रभाव के कस्तो देखिन्छ भन्ने बारेमा पनि व्याख्या विश्लेषण टिप्पणी गरिएको छ। सामाजिक रूपमा पर्ने प्रभावमा सामाजिक भय र असुरक्षामा वृद्धि, परिवारको आय आर्जनमा ह्रास, महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा विपन्न लगायतका संकटासन्न समूहमा उच्च जोखिम देखिएको उल्लेख गरिएको छ। यसबाट उपचार खर्चमा वृद्धि, श्रम शक्तिको ह्रास, गरीबीको वृद्धि, राज्य कोषमा अतिरिक्त व्यवहार पर्ने र यसले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने प्रतिवेदनमा कार्ययोजनामा उल्लेख गरिएको छ। पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने र मानव सर्प द्वन्द वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढ़ेको कारण, मनसून जन्य गतिविधिमा बढ़ोत्तरी, जलवायु परिवर्तन र वन विनाश, प्राकृतिक वासस्थान क्षयीकरणका कारण पनि सर्पदंशका घटनाहरू बढ़दै गएको उल्लेख गरिएको छ। सामाजिक तथा आर्थिक कारणमा भूइँमा झुलबिनै सुत्ने चलन, घर बाहिर शौचालय, आवासमा पर्याप्त प्रकारको व्यवस्था नहुनु, अन्धविश्वास तथा झारफूक, सुरक्षा सामग्री र सावधानी बिना कृषि एवं घरायसी कार्यमा संलग्न हुनु, गरीबी र अशिक्षाका कारण पनि सामाजिक तथा आर्थिक विभिन्न कारणहरूको व्याख्या विश्लेषण गरिएको छ। समुदाय तथा घर परिवारको विस्तार, त्यसैगरी स्वास्थ्य क्षेत्रमा एन्टीभेनमको पर्याप्त मौजदातको व्यवस्था गर्ने, स्वास्थ्य कर्मीलाई नियमित तालिम दिने, आईसीयू र भेन्टिलेटर क्षमता विस्तार गर्ने लगायतका विभिन्न विषयवस्तु पनि कार्ययोजनामा उल्लेख गरिएको छ। आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छ, जुन बेलामा बाहिर निस्कन्छन्, कुन समयमा बढ़ी सक्रिय हुन्छन् भन्ने बारेमा थापाई राख्नुपर्ने पनि सर्पको टोकाईबाट बच्ने विभिन्न विषयवस्तुमा उल्लेख गरिएको छ। रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने, ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउनु पर्ने, घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमीनका प्वालहरू पूरा गर्ने त्यसलाई पूर्ने, सम्भव भएमा भुइँमा नसुत्ने, सुद्धा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने लगायतका विभिन्न विषयवस्तुलाई पालना गराउनुपर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रतिकारका लागि नागरिकको सहभागिता र गर्न सकिने सहयोग
6: जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुन सक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौं।
2: ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन, त्यसै गरी एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा भारतका स्थल सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान शीर्षकमा खबर प्रकाशित छ भने सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा अर्को खबर प्रकाशित छ। भदौ 1 गतेसम्म 251,501 थान राहदानी हुलाक मार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ। तीमध्ये 8,712 थान राहदानी सेवाग्राहीका घर घरमै वितरण गरिएको छ। आकस्मिक उपचार घर घरमै शीर्षकमा अर्को खबर प्रकाशित छ। बिरामी अस्पताल धाउनु पर्दैन, चिकित्सक नै घरमा आइपुग्छन्। यो ललितपुरको खबर हो। कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा वृद्धवृद्धा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौतारी रहनु पर्दैन। फोन गरेको 15 मिनटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र ललितपुर महानगरपालिकाले चिकित्सक र एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था गरेको छ। त्यस्तै भित्रपृष्ठमा मुख्यमन्त्री बानियाद्वारा राजीनामा शीर्षकमा अर्को खबर छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आफ्नो एक वर्षीय कार्यकालमा सरकारले गरेका प्रमुख 28 कामको विवरण प्रदेशसभामा प्रस्तुत गर्दै पदबाट राजीनामा दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा पोषण अभावमा महिला स्वास्थ्य जोखिम शीर्षकमा मुगुको खबर प्रकाशित छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा अब खुला रूपमा खाद्यवस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। सरकारले खाद्यवस्तुको खुला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल चामल गेडागुडी जस्ता खाद्यवस्तु खुला रूपमा बिक्री भइरहेकोमा सरकारले आगामी दिनमा खुला बिक्रीमा रोक लगाउने भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मसुदामा खुला बिक्री वितरणमा निरुत्साहित गर्ने उल्लेख गरिएको छ।
2: नागरिक दैनिकमा चरम ढिला सुस्तीका तीन नमूना पुल शीर्षकमा खबर छापिएको छ। मदन ठाकुरले रौतहटबाट लेख्नु भएको हो। 2066 सालमा शिलान्यास भएको बडहरुवा स्थित बागमती नदी पुल, 2071 असार 29 गते शिलान्यास भएको टिकुलिया घाट स्थित लालबकैया नदी पुल र 2073 असार 28 गते ठेक्का सम्झौता भएको गंगा पिपरा पुल अझै पनि अधूरै रहेको पनि उल्लेख गरिएको छ। उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ भने सन्तोष पोखरेलले पोखराबाट पुल नबन्दा 43 किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता शीर्षकमा खबर लेख्नु भएको छ। कांग्रेस महाधिवेशन असोजमै शीर्षकमा खबर छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशन असोज 16 देखि 19 गतेसम्म हुने दोहोर्याएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा हिजो सभापति गगन थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशन मिति सार्न नमिल्ने र नसर्ने बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको दावी गर्नुभएको छ। पार्टीभित्र भने सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबीच दुई स्पष्ट धार देखिन थालेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा गुट उपगुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गर्नुभयो। अर्को खबर छापिएको छ। भित्री पन्नामा जाजरकोट र रोल्पामा पहिरोले उठीबास शीर्षकमा यो खबर गोविन्द केसीले वीरेन्द्रनगर सुर्खेतबाट लेख्नु भएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा सिंहदरबारले अधिकार दियो, हस्तक्षेप गर्न छोडेन शीर्षकमा खबर छापिएको छ। संविधानले दिएको अधिकार र नागरिकका असीमित अपेक्षाका बीच स्थानीय सरकार जनताको घर आँगनको सरकारका रूपमा स्थापित छ। सीमित बजेट कटौती, कानूनी झन्झट झल्दै पनि महामारीको संकटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गर्नुभयो। अर्को खबर छापिएको छ। भित्री पन्नामा जाजरकोट र रोल्पामा पहिरोले उठीबास शीर्षकमा यो खबर गोविन्द केसीले वीरेन्द्रनगर

0: स्थानीय सरकार नागरिकको पहिलो र बलियो सहारा बनेका छन् तर पनि हस्तक्षेपको अनुभव गरेको कतिपय जनप्रतिनिधिको भनाई छ। सरकार र वैदेशिक रोजगार व्यवसायी बीच सहमति भएको बारेमा पनि खबर छापिएको छ। केही दिनदेखि कार्यवाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रम मन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिव लगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच 3 घण्टा लामो छलफल चलेको थियो। कान्तिपुर दैनिकमा एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप नगरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमा छ, अमेरिका पठाउन ढिलाइ भएको छ। कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गराउने, देउबा पक्षमा धर्म सम्बन्धी मामिलाले विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले भित्रीपन्नामा लेख्नु भएको छ। सम्पादक श्रेष्ठ हिरासत मुक्त शीर्षकमा दया दुधराज र कृष्ण बहाबले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको परमादेशपछि हिजो जुनास्ता साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासत मुक्त हुनु भएको हो। भित्रीपन्नामा निजी क्षेत्रको विश्वास बढ़ाउन औद्योगिक सुरक्षा बल पुनस्थापना गरिँदै शीर्षकमा कृष्ण प्रसाई लेख्नुहुन्छ। बारम्बार भइरहेका तोडफोड़ र सम्पत्ति क्षतिको घटनाका बीच सरकारले निजी क्षेत्रलाई आश्वस्त पार्दै नयाँ लगानी आकर्षित गर्ने प्रयास स्वरूप औद्योगिक सुरक्षा बलको अवधारणा प्रस्तुत गरेको छ। डलर महंगीदा विद्युत प्राधिकरणको नाफा घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर रहेको छ भने महंगीलाई ठेगाना चाहिँदैन शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको छ। महंगीलाई तपाईँको नयाँ ठेगाना होइन, केवल एपिटाइट चाहिने रहेछ। यसै वर्षको शुरूतिर अमेरिकाबाट नेपाल फर्किएका व्यक्तिले यस्तो अनुभव सुनाएको पनि खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र मानवीय मामिला समूह कार्यालयले गत वर्ष विश्वभर 350 सहायता कर्मीको मृत्यु भएको जनाएको छ। ओसीएचएका अनुसार विश्वभर 350 सहायता कर्मी मारिएको र सबैभन्दा बढ़ी गाजा र सुडानमा मारिएको बताइएको हो। संयुक्त राष्ट्र संघले मानवतावादीमाथिको आक्रमणको निन्दा समेत गरेको छ। गत वर्ष सबैभन्दा धेरै गाजामा 186 सहायता कर्मी विभिन्न आक्रमणमा मारिएका थिए। म्यानमारको यांगुनमा गम्भीर पखालाका कारण 500 जना भन्दा बढ़ी अस्पताल भर्ना भएका छन् भने 150 जनामा हैजाको भाइरस संक्रमण पुष्टि भएको छ। 500 भन्दा बढ़ी गृहयुद्ध 5 वर्ष भन्दा बढ़ी गृहयुद्ध पछि म्यानमारको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर बन्दै गएको विश्लेषण भएका छन्। अगस्त 9 देखि करिब 1 हप्ताको समयमा 500 जनामा पखाला भएको अस्पतालले चिकित्सकहरूले बताएका छन्। देशको सबैभन्दा ठूलो शहर यांगुनमा हैजाको समस्या हुनुलाई वर्षाको पानीको शुद्धता सम्बन्धी समस्या रहेको समेत बताइएको छ। र यमनमा पूर्ण युद्धमा फर्किने जोखिम बढ़िरहेको संयुक्त राष्ट्र संघ मानवाधिकार संगठनले जनाएको छ। यमनमा बढ़दो शत्रुताका कारण नागरिकको मृत्यु हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई पूर्ण रूपमा युद्धमा धकेल्नबाट जोगाउन प्रयास गर्न समेत राष्ट्रिय मानव अधिकार संगठनले जनाएको छ। 1 दशक भन्दा बढ़ी गृहयुद्धमा फँसेको यमन गत महिना मध्ये पूर्व युद्धमा तानिएको पछिल्लो देश बनेको थियो। इरान समर्थित हुतीहरूले साउदी सम्बन्धी समर्थित सरकारसँगको सन् 2022 युद्ध विराम तोडेर उनीहरूको नियन्त्रण क्षेत्रमा आक्रमण गरेका थिए। पछिल्लो हिंसाले अरब प्रायद्वीपको सबैभन्दा गरीब देशमा युद्ध फर्किने आशंका समेत बढ़ेको राष्ट्रसंघले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। नागपञ्चमीको अवसरमा ललितपुरको नागदह क्षेत्रमा आयोजना गरिएको तेस्रो हिस्स रनमा 291 धावक धाविकाले सहभागिता जनाएका छन्। हिमालयन रनिङ क्लबले दौड़लाई खेलकुदसँगै संस्कृति सम्पदा पर्यटन स्वास्थ्य र सामुदायिक भाइचारासँग जोड़ने उद्देश्यले यो आयोजना गरिएको जनाएको छ। अर्जुन कुलुङ राई र मंजू सुनवार ब्याकयार्ड अल्ट्रा रेस 2026 विजेता हुनुभएको छ। अल्ट्रा ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरूष र महिलामा मंजू विजेता हुनुभएको हो। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड बनाउनु भएको छ। यसअघि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा रहेको थियो। मंजूले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गर्नुभएको हो। यसअघि 12 लूपको कोर्स रेकर्ड गरिएको थियो।

0: र न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुक लेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाटै नेपाल प्रिमियर लीग एनपीएलमा खेल्नुहुने भएको छ। सुदूरपश्चिमले उहाँलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। एनपीएलको तेस्रो संस्करण दशैं लगतै शुरू हुने तालिका छ। कुक लेनले यसअघि सुदूरपश्चिमबाटै पहिलो दुई संस्करण पनि खेलिसक्नु भएको छ। दोस्रो संस्करणमा कुक लेनले नौ खेलमा 10 विकेट लिनुभएको थियो। सुदूरपश्चिमले आगामी कार्तिक 9 गतेदेखि शुरू हुने तेस्रो संस्करणको एनपीएलका लागि दोस्रो विदेशी खेलाड़ीको रूपमा स्कटलाई अनुबन्ध गरेको हो।
1: विपद पूर्व तयारी र प्रतिकारका लागि नागरिक सहभागिता बढ़ाउन चालिएका कदम, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम डिस होम खुशीको कनेक्शन
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरमा अब विपद व्यवस्थापनका लागि नागरिकको सहभागिताको कुरा अझै डेढ़ महिना मनसून सक्रिय रहने खबर सार्वजनिक भएको छ मौसमजन्य विपदबाट बच्न र उपचारका लागि नागरिकले कसरी सहयोग गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले सोधेका छौं
3: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणगढ सडकमा मानव जोखिमपूर्ण छ त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन म जस म जोखिम मै लिन्छु म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छ हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि हो त्यो प्रकार हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ
4: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ
3: एकदमै सर एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ वडा सदस्य अध्यक्षजीहरू हुनसक्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ सहयोग गर्न सक्नुहुन्छ राज्यलाई
4: प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन् स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन् अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलताको कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ अहिले पनि हामीले के गरिरहेको छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ यो आर्थिक वर्ष 82-83 10 भन्दा बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ यो भनेको समुदायले नै बलियो बनाउनुपर्छ भन्ने
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
5: सांसदहरूले उठाएको प्रश्नको जवाब दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन
1: मनसून अझै डेढ़ महिना सक्रिय रहने सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक नागरिक सहभागिता बढ़ाउने अभियान पनि चल्दै
5: एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो पूँजीगत खर्चमा सामान्य सुधार दोस्रो करदाता पुरस्कार सार्वजनिक तिला 2 का लागि लगानी सम्झौता
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दै यमनमा आन्तरिक द्वन्दले नागरिकमा त्रास
5: र अर्जुन कुलुङ राई र मंजूर सुनवारलाई ब्याक आर्ड अल्ट्रा रेसको उपाधि न्यूजील्याण्डका कुगे लेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित
1: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पाँच महिनापछि भए पनि सभामुखको तर्फबाट प्रधानमन्त्रीलाई सांसदहरूले उठाएको जवाफ प्रश्नको जवाब दिनको लागि निर्देशन भएको छ र यसलाई सर्वसाधारण नागरिकले भने अचम्मको घटनाको रूपमा पनि कतिपयले व्याख्या गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र त्यहाँ टेलिभिजन जस्तो देखिन्छ अगाडिपट्टि, जहाँ लेखिएको छ सांसदका प्रश्नको जवाब दिन प्रमलाई सभामुखको निर्देशन र सभामा बसेर दुईजना व्यक्ति कुराकानी गरिराखेका छन्। लामो नाक भएका जस्ता देखिने व्यक्ति नजिकै रहेका व्यक्तितर्फ हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, लो अब रातभरि सुत्न नपाउने भयो, के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीज्यूको जवाफ आउने हो।
2: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: extreme energy drink.
1: विधानमा राय बनाएर केन्द्रीय कार्यदलले अध्यक्षलाई सम्बोधन गर्दै केन्द्रीय सचिवालयमा त्यो प्रस्तुत गर्नु पर्यो अनि अध्यक्षले त्यो प्रतिवेदनमा आधारित भएर केन्द्रीय सचिवालयको बैठक बोलाउनुहुन्छ र केन्द्रीय सचिवालयले धारणा बनाएर अनि केन्द्रीय कमिटीमा जाने हो भनेपछि मैले त अहिले यो कार्यदलको संयोजक कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ उहाँको जिम्मेवारी कहाँ पुगो यो पार्टी कमिटीलाई यसरी अनिर्णयको बन्दी किन बनाइरहेको छ भनेर त मैले त कार्यदलको संयोजकलाई प्रश्न गरिरहेको छु. कार्यदलको संयोजक या कार्यदलले अध्यक्षको सिरानी लगाएर अध्यक्षले चाहिँ के अरे रोको भन्ने चाहिँ मिडियामा फुकाएर हिँड्नुको कुनै अर्थ छ? यो प्रतिवेदन बारे कार्यदललाई पनि औपचारिकमा जानकारी छैन. कस्तो छ प्रतिवेदन?
2: अब प्रतिवेदनको
1: कुरा हो भन्ने कुरा हो कि मेरो यो प्रोसिडियरको हिसाबले यो गर्नुपर्छ भने हो?
2: प्रतिवेदनको सार भनेको केपी ओलीको नेतृत्वमा अब नेकपा एमाले अगाडि बढ्न सक्दैन भन्ने नै हो, होइन?
1: त्यो तपाईँले प्रतिवेदन पढेर भन्नुभयो कि
2: होइन? अब त्यो कतिपय कुराहरू बाहिर आइसकेका छन् नि त.
1: खै मैले त्यो शङ्कर पोखरेलको टर्मिनोलोजी हो नि त्योदेखि त तपाईँ यति चाहिँ के पर्खिनुहोस् भने कि त कार्यदलको प्रतिवेदन छाप्नुहोस् तपाईँहरू पनि छ तपाईँहरूसँग भने तपाईँहरूले पढे जस्तै भन्नुहुन्छ. होइन भने कार्यदलले अहिले संगठनात्मक क्षेत्रका समस्या के हुन्, वैचारिक क्षेत्रका समस्या के हुन्, संगठन सञ्चालनका कार्यपद्धतिका हिसाबले समस्या के हुन्, निर्वाचनको समीक्षाको मोटो के चिज हो र पुनर्गठनको केन्द्रीय कार्ययोजना रोडम्याप के हो भन्ने कुरा चाहिँ औपचारिक रूपमा काहीँ प्रस्तुतै नगरिकन छलफलै नगरिकन अनि यसले कसले कसलाई हटाउन खोज्यो भनेर पूर्व अनुमान गर्नु यो चाहिँ धेरै गम्भीर कमजोरी हुन्छ. त्यसै हुनाले मेरो आग्रह
2: भएको
1: फैलाएर समस्या समाधानको केन्द्रीय मार्गचित्र रोडम्याप के हो भन्ने कुरा औपचारिक रूपमा मैले कार्यदलमा छलफल होस् र केन्द्रीय सचिवालयमा होस् भनेर भने हो.
2: होइन, अब
1: त्यहाँ चाहिँ छलफलै नगर्ने संयोजक त्यो समितिको बैठकै राख्न तयार नहुने, त्यहाँबाट भाग्ने, हट्ने अनि त्यसको चाहिँ सिरानी अध्यक्ष केपी ओलीलाई लगाएर हिँड्न चाहिँ मिल्दैन है नैतिक रूपमा भन्ने कुरा मैले भनेको कुरा चाहिँ यो हुन्छ.
2: एउटा कुरा के छ भने नि, राजेन्द्र गौतमजी तपाईँ पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, होइन? पार्टीका विभिन्न भूमिकामा काम गरि पनि सक्नु भएको छ. अझ भन्दा अबको नेतृत्व केपी शर्मा ओलीकै नेतृत्वमा नै नेकपा एमाले अगाडि बढ्छ. उहाँलाई चाहिँ कसैले हट भनेर हटाउन सकिँदैन. वैधानिक तवरको प्रक्रियाहरू हुन सक्छन् भोलि यदि त्यो स्थिति आए पनि भन्ने हो. क्लियर छ त्यसो भए? होइन,
1: क्लियर कट भनेको कुरा नि, क्लियर कट जब तपाईँले पार्टीभित्र समस्या छन्, नेतृत्व प्रणाली, विचार, संगठन, कार्यशैली, कार्यपद्धतिको बारेमा यसलाई पुनर्गठनको कार्ययोजना के हो भनेर लिएर आइज भनेर कार्यदल गठन गरिसकेपछि पूर्व अनुमान गर्दै हिँड्नु त्यति चाहिँ राम्रो मनासी पनि हुँदैन. तपाईँले आफैले भन्नुभयो एउटा विधि प्रक्रियाबाट निर्वाचित भएको नेतृत्वलाई कि त त्यो विधि प्रक्रियामा पुर्याएरै नेतृत्वको एक्जिट हुने बाटो दिनु पर्यो तपाईँले, नभए बाटोबाट हत्याएर तपाईँले कसले कहाँ एउटा वडा अध्यक्षलाई पनि हटाउन सक्नुहुन्न. तपाईँले निर्वाचित भएर आएको विधान होइन, लोकतान्त्रिक पार्टी होइन,
2: लोकतान्त्रिक पार्टी हो. तर चाहिँ अब उहाँका माथि धेरै गम्भीर प्रश्नहरू छन् नि त यतिखेर त, होइन? पार्टी नेतृत्वको
1: गम्भीर प्रश्न कसले लायो?
2: पार्टीको पदाधिकारीहरूले लाए, सचिवालय बैठकले लायो, सचिवालय बैठकबाट आए गम्भीर प्रश्नहरू पार्टीको
1: सचिवालयको बैठकले राम्रो सरलाई के रहेछन् हेरौँ भनेर कार्यदल गठन गरिरहेको छ. म त तपाईँलाई के भन्छु भने यति बेला कार्यदलको संयोजकलाई उपस्थित गराएर तपाईँको कार्यदलको प्रोसिड्युर कहिले सुरु हुन्छ, यो कहिले कार्यान्वयन हुन्छ, तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर त भन्नुपर्ने चाहिँ उसलाई पो छ त त्यहाँ.
2: ए भनेपछि संयोजक नै भागिरहनु भएको छ त्यसो भए, क्लियर होइन?
1: कहाँ भएको छ संयोजक? संयोजक कहाँ गयो भन्दैछु त म, भएको कि नभएको मैले किन चाल लानु? मेरो त वरिष्ठ नेता
2: बैठक राख्नु पर्यो नि त त्यसो भए, बैठक राख्नु पर्यो.
1: बैठक राख्नु पर्यो, कार्यदलले बैठक राख्नु पर्यो. कार्यदल चाहिँ आफ्नो महाशयले लेखेको प्रतिवेदनमा भाग्नु परेन. ठिक छ भने ठिक भन्नु पर्यो, बेठिक छ भने बेठिक भन्नु पर्यो. कार्यदल भन्ने के काम गरिरहेको छ त अहिले? कार्यदल महाशयले लेखेर दियो,
2: तर सुन्नमा आए अनुसार चाहिँ यो गुन्डुमा प्रतिवेदन त गुन्डुमा पो थन्किया छ अरे त अध्यक्षसँग.
1: होइन, अब बादलजीलाई दिएको प्रतिवेदन बादलजीले कहाँ कहाँ लगेर छलफल गरिरहनु भएको छ, त्यो त बादलजीको जिम्मा कुरा हो नि त. संविधानको जिम्माको कुरा हो नि त. तपाईँलाई मैले निवेदन गर्न खोजेको के हो भने अहिले एमाले भित्रको यो बहस अनर्थ बहस भइरहेछ कि. जे विषयमा बहस हुनुपर्ने त्यो विषयमा बहस भएको छैन. अब त्यो कार्यदलको चाहिँ रिपोर्ट कहाँ छ, के छ, कार्यालयमा कार्यदलका सदस्यले के मत राख्छन्, सचिवालयका सदस्यले के मत राख्छन् भन्ने कुरालाई एउटा प्रोसिडियरमा लानु छैन, प्रोसिडियरमा लाने योग्यता राख्नु छैन अगुवाई गर्ने नेतृत्व गर्ने साथीहरूले. अनि चाहिँ यसलाई अनावश्यक जसकिलाबाट यो छ र त्यो छ भनेर बहस गराउनुको यस्तो पार्टीमा, लोकतान्त्रिक पार्टीमा कुनै अर्थ राख्दैन क्या, त्यसले कुनै सामर्थ्य पनि बोक्दैन. मेरो भनाइ त्यो. त्यसो हुनाले कार्यदलका आदरणीय संयोजकज्यू, तपाईँलाई दिएको प्रतिवेदन कुन अवस्थामा कुन रूपमा कहाँ छ, तत्काल अविलम्ब कार्यदलको बैठक बोलाउनुहोस्, तपाईँका सहमति असहमति के छन् त्यहाँ बैठकमा राख्नुहोस्, अलग प्रतिवेदन हो भने के हो त्यो पनि भन्नुहोस्, र कार्यदललाई औपचारिक रूपमा काम गर्ने एउटा वातावरण बनाउनुहोस्. यो हिसाबले चाहिँ अगाडि बढ्नुहोस् भन्ने चाहिँ आग्रह हो मेरो, विनम्रतापूर्वक आग्रह हो. होइन भने त तपाईँलाई प्रतिवेदन कुनै प्रोसिडियरमा नजाने. अहिले कार्यदलले पनि प्रतिवेदन चिनेको अवस्था छैन, किन हेरेकै छैन, कार्यदलमा छलफल भएकै छैन, कार्यदलले मत बनाएकै छैन, कार्यदलले विमति राखेकै छैन, कार्यदलले प्रस्तुत प्रतिवेदनमाथि कुनै औपचारिकता नै पाएको छैन. अनि त्यसलाई चाहिँ हेरेर हामी पूर्व अनुमानको भरमा चाहिँ यो हुन्छ यो हुन्छ, यसलाई हटाउँछ उसलाई हटाउँछ भन्ने हिसाबले पूर्वमान अनुमान गरेर हिँड्नु. यस्तो लोकतान्त्रिक पार्टीमा कोही नेता यसरी पूर्व अनुमान गरेर हिँड्दैछ भने पनि त्यसले कुनै प्रोसिडियर नै बुझेको छैन भन्ने बुझ हो. मैले त यसलाई पहिले प्रोसिडियरमा ल्याउन भनेर भनेको छु. हामीले त नेताहरूलाई त्यो आग्रह गरेका छौँ.
2: तपाईँले
1: किन भागिरहनु भएको छ भनिरहेछौँ हामी.
2: हस् राजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद. नमस्कार. उहाँ नेकपा एमालेका नेता राजेन्द्र गौतम आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपक काठमाडौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेटवर्क
2: हरो विषयमा तारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईएनबी बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट
6: यतिखेर शिक्षकहरूले पनि विभिन्न मागहरू राखेर एउटा आन्दोलनको तयारी गरिरहेको फेरि भदौमा आन्दोलन गर्ने भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन् त्यसका विषयमा कुराकानी गर्न यतिखेर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ सुवेदीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
7: धन्यवाद नमस्कार
6: होइन तपाईँहरू फेरि आन्दोलनको तयारी थाल्नु भएको हो शिक्षकहरूले के हिजोका सरकारहरूसँग भएका सहमतिहरू वर्षौं भयो कार्यान्वयन भएन होइन आन्दोलन गर्नु बाहेक अरू केही काम गर्नुभयो यो बीचमा
7: होइन अब त्यो त हामी पेसागत संस्थाहरू हौ हामीले माग राख्ने हो सरकारलाई सरकारले व्यवस्था गरेपछि सरकारले तिनलाई सम्बोधन नगरेपछि त यी संस्थाहरूमा आन्दोलनमा जानुभएको के विकल्प रहन्छ र
6: अब कस्तो खालको आन्दोलन हुन्छ कस्तो तयारी हुँदैछ आन्दोलन हुन्छ कि हुँदैन
7: होइन आन्दोलन त हुन्छ नै आउने कुरै भएन हामी आन्दोलनको तयारीमा लागेका छौँ
6: कति जति शिक्षकहरू उतार्नुहुन्छ अब यसपाला
7: होइन त्यो कस्तो कार्यक्रम कुन मितिमा कसरी भन्ने तय भएर सार्वजनिक भइसकेको छैन त्यो हामी समयसँगै सार्वजनिक गर्छौँ अहिले अब सरकार समक्ष हाम्रा मागहरू र कार्यकर्ता पत्र बुझाउने तयारी हुँदैछ
6: अब हरेक वर्ष आन्दोलन सहमति र फेरि आन्दोलन यो चक्रको अन्त्य किन हुन सकिरहेको छैन
7: यो विगतमा भएका सहमतिलाई सम्बोधन हुने गरी ती सहमतिमा टेकेर राज्यको तर्फबाट विद्यालय शिक्षा ऐन जारी हुन नसकेका कारणले आन्दोलन भइरहेका छ एउटा कुरा अर्को पटक पटक नेपाली शिक्षक कर्मचारीमाथि गरिएका अन्याय जस्तो म ती अन्यायको कुरा पनि परिभाषित गर्छु अस्ति भर्खरै आर्थिक वर्ष 83-84 बजेट सार्वजनिक गरियो त्यस बजेटमा विद्यालय कर्मचारी बाल कक्षाका शिक्षक र सिकाइ अनुदानका शिक्षकलाई तलब वृद्धि प्रोत्साहन भत्ता र महँगी भत्ताको प्रबन्ध गरिएन त्यो अन्याय गरियो अर्को भर्खरै शिक्षा नियमावली 10 संशोधन गरियो 10 संशोधनले शिक्षक सरुवाको विषयमा नयाँ शिक्षकमाथि धेरै ठूलो भर्का परेको छ लिने विद्यालय पनि तयार छोड्ने विद्यालय पनि तयार घर छेउमा घर पाएको आफूको विद्यालयमा दरबन्दी खाली हुँदै गर्दाखेरि यो नियमावलीका प्रबन्ध कारणले त्यस्ता शिक्षकहरू जान नसक्ने अवस्था रह्यो नयाँ जोश र उत्साह लिएर शिक्षण पेसामा छिरेका शिक्षकहरूलाई नयाँ शिक्षकहरूलाई यसरी निरुत्साहित गर्दा शिक्षण पेसाप्रति नै एउटा आकर्षण घटेर जान्छ निरुत्साहित हुन्छन् मान्छेहरू यो पेसामा प्रवेशका लागि यी अहिले तत्कालीन कारणहरू हुन् अनि हाम्रो निरन्तरको कारण भनेको हिजो भएका सहमतिमा टेकेर चाँडोभन्दा चाँडो ऐन हामीलाई चाहिन्छ तर अहिले ऐनको मस्यौदासम्म तयार भएको छैन त्यो विषयमा छलफल समेत भएको छैन
6: यो सरकार आइसकेपछि केही छलफल भयो तपाईँहरूको
7: छैन
6: ए भनेपछि भेट्न खोज्नु भएन कि भेटै भएन
7: अनि भेट बेला बेलाकत माननीय मन्त्रीजीसँग भेट भएकै हो भेट्या पनि हो तर ऐनको विषयलाई लिएर छलफल परामर्श केही पनि भएको छैन
6: अब अहिलेको अवस्थामा यहाँहरूले स्थायी शिक्षकदेखि राहत करार बाल कक्षा र विद्यालय कर्मचारीसम्म सबैका माग एउटै आन्दोलनमा राख्नु भएको छ महासंघको प्राथमिकतामा महत्वपूर्ण प्राथमिकताहरू के हुन् यो सरकारबाट अर्थात हिजोका र अहिलेका सरकारहरूबाट तपाईँहरूको मागको विषय चाहिँ
7: होइन त्यो कुरा हामीले भनिसकेका छौँ बारम्बार पहिलो कुरा अहिले जुन तत्कालीन बजेटले गरेको छ विभेद छ त्यो विभेद हट्नु पर्यो अनि सरुवा सम्बन्धी जुन अन्याय गरिएको छ नियमावली निर्माण गरेर त्यो परिमार्जन हुनु पर्यो अनि हिजो भएका अनि 9 बुँदे निर्णय भएको छ 2082 वैशाख 17 गते तत्कालीन सरकारले गरेको छ शिक्षक कर्मचारी सम्बन्धमा 9 बुँदे निर्णय त्यो निर्णय कार्यान्वयन हुनु पर्यो र अर्को विगतमा भएका सहमतिमा टेकेर विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी ऐन चाँडो भन्दा चाँडो जारी गर्नु पर्यो. किन ऐन ढिलो हुँदै गर्दा के हुन्छ भने एक दिन मात्रै ऐन ढिलो हुँदा आठ दसजना शिक्षक साथीहरू कर्मचारी साथीहरू बिना सेवा सुविधा आँखाभरि आँसु लिएर बिदा हुने परिस्थिति छ. अनि एक थरी थाई भइसकेका साथीहरू पनि यो सेवा अवधि अस्थायीको तर्फबाट पहिलेको आफ्नो सेवाबाट थाई अवधि नजोडिएका कारणले बिना पेन्सन बिना सेवा सुविधा पेसा छोडेर जानुपर्ने परिस्थिति छ. यो परिस्थितिको अन्त्य हुनुपर्छ. त्यसका लागि चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्छ.
6: अब स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिएको संवैधानिक व्यवस्थामाथि महासंघले प्रश्न उठाउँछ. यदि त्यसको विकल्प चाहिँ के हुन सक्छ? अहिलेको सरकारले त अब वा अर्थात राष्ट्रपाले त निर्दलीय स्थानीय तह भन्दैछ होइन, विद्यालयको अध्यक्ष हुन पनि कुनै दलमा आबद्ध नभएको व्यक्तिलाई चाहिँ खोज्नुपर्छ भन्ने खालका विषय आउँदैछन्. के हो यो सकारात्मक पक्षहरू हुन्?
7: राजनैतिक विषयप्रति हाम्रो कुनै चासो र टिप्पणी छैन. हामी केवल शिक्षकको पेसागत हक अधिकारको कुरा, विद्यार्थीका हक अधिकारका कुरा, विद्यालय शिक्षाको उन्नयनको कुरामा मात्र हामी केन्द्रित छौँ. ट्रेड युनियन अधिकारको प्रयोगको विषयमा हामी केन्द्रित छौँ. त्यसका राजनीति विषय उहाँहरू के गर्नुहुन्छ राजनीतिक तर्फै, तर देशलाई चाहिएको विद्यालय शिक्षा ऐन हिजोका सहमतिमा टेकेर अविलम्ब चाहिन्छ. शिक्षक कर्मचारीमाथि अन्याय गर्न पाइँदैन, विद्यालय शिक्षामाथि अन्याय गर्न पाइँदैन.
6: अब शिक्षकको तलब र सुविधा बढ़ाउन त माग गर्नुहुन्छ, शिक्षकको उपस्थिति, पढ़ाईको गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धिमाथि पनि कड़ा मूल्याङ्कन हुँदाखेरि स्वीकार गर्न तयार हुनुहुन्छ तपाईँहरू?
7: त्यो त हामीले नै माग उठाइरहेका छौँ, हामीले उठाइरहेका छौँ. तपाईँ अब माग पत्र पेश हुँदैछ तुरन्तै, त्यसमा तपाईँ हेर्नु न, हामीले 20% लगानीको कुरा गरेका छौँ, गुणस्तरीय विद्यालय शिक्षाको लागि यसो गर्नुपर्छ, विद्यार्थीलाई छात्रवृत्ति र खाजाको पैसा बढ़ाउनु पर्छ भन्ने कुराहरू
6: हामी
7: उठाइरहेका छौँ. त्यो त हाम्रो गुणस्तरीय विद्यालय शिक्षा त हाम्रो एजेन्डै हो, र यहाँले सबै समाजले के बुझिदियोस् भन्ने हाम्रो चाहना छ भने शिक्षकको सेवा शर्त सुविधा राम्रो भयो भने शिक्षक उत्साहित अभिप्रेरित हुन्छन्, उत्साहित अभिप्रेरित शिक्षकको सक्षमता बढ्छ, त्यसले गुणस्तरीय शिक्षाको प्रबन्धका लागि मदत हुन्छ. त्यसैले सेवा शर्त सुविधाको लडाईँ, विद्यालयको भौतिक संरचना निर्माणको लडाईँ पनि गुणस्तरीय शिक्षाकै लडाईँ हो.
6: अब सबै मागहरू पूरा हुने स्थिति आयो भने शिक्षकहरू राजनीतिक दलको भातृ संगठन जस्तो भएर काम गर्न तयार छैनन्, यो चाहिँ त्याग्छन् होइन सबैले?
7: होइन, हामी शिक्षकहरू विद्यालय दलको भातृ संगठन होइनन्, त्यो ढंगले हामीले काम गरेका छैनौ. खालि समाजमा बुझाइ, ट्रेड युनियन अधिकारको उपयोग, पेसागत आन्दोलन र राजनीतिको बीच फरक नछुट्याइकन बोल्ने गरेका कारणले त्यस्तो भनिएको मात्र हो. शिक्षकहरू राजनीति गर्दैनन्, हामीलाई राजनीतिसँग चासो पनि छैन.
6: र जाँदा जाँदै यदि अब पनि माग पूरा नहुने स्थिति आयो, यो सरकारसँग पनि छलफल हुने स्थिति यदि भएन भने, उन त पटक पटकका सरकारले आश्वासन त दिए, अब यो किन चाहिँ कार्यान्वयन भइरहेको छैन होइन, अहिलेको सरकारले पनि

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

सम्पूर्ण पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा युवाको संख्या ठूलो छ, तर यही युवा शक्ति देशभित्रै कति अवसर पाउँछन् र कति विदेशी नै बाध्य हुन्छन् भन्ने प्रश्न अहिले झन गम्भीर बन्दै गएको छ। रोजगारीको सीमित अवसर, सिप अनुसारको कामको अभाव, न्यून पारिश्रमिक, उद्यमशीलताका लागि पूँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झटले धेरै युवालाई विदेशलाई विकल्पका रूपमा हेर्न बाध्य बनाएको छ। अर्कोतर्फ सूचना प्रविधि, पर्यटन, कृषि, स्टार्टअप र नयाँ उद्यमका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढ़िरहेको छ। युवालाई देशमै अवसर सृजना गर्न सिप विकास, रोजगारी र उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठिरहेका छन्। व्यवसाय शुरू गर्न र सञ्चालन गर्न सहज वातावरण बनाउन वन विन्डो सिस्टम जस्ता व्यवस्थाको माग पनि भइरहेको छ। तर नीति र घोषणा भन्दा महत्वपूर्ण प्रश्न युवाले व्यवहारमा कस्तो अनुभव गरिरहेका छन् भन्ने हो। त्यसैले आज हामी युवाको आफ्नै अनुभवबाट उनीहरू नेपालमा के खोजिरहेका छन्, विदेश जाने सोच किन आउँछ, नेपालमै अवसर खोज्दा कस्ता चुनौतीको सामना गर्नुपर्छ, सरकारको नीति तथा कार्यक्रम उनीहरूसम्म कति पुगेका छन् र सरकारले युवालाई देशमै रोक्न के गर्नुपर्छ भन्ने बारे कुरा गर्छौं। कार्यक्रम देश परदेशमा हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुन्छौं। सबैभन्दा पहिले बुटवल घर भई हाल काठमाण्डुको बाग बजार बस्ने सन्ध्या बस्यालको अनुभव सुनौ। उहाँ स्नातकोत्तर अध्ययन गर्दै हुनुहुन्छ।
1: नमस्ते, अनि स्वागत छ तपाईँलाई पनि।
2: हजुर, धन्यवाद, नमस्कार।
1: अब विद्यार्थी र विद्यार्थीको आर्थिक अवस्थाको बारेमा पनि कुराकानी गरौँ, होइन? यो माध्यमिक तह पार गरिसकेपछि विद्यार्थीहरूको आर्थिक अवस्था अलिकति आफै आत्मनिर्भर बनौ भन्ने खालको चाहिँ अवस्थामा प्रवेश गर्छन् भन्ने चाहिँ धेरैको बुझाइ छ। यस पाटलाई हेर्दाखेरि त्यो चाहिँ कतिको महत्वपूर्ण हो, किनकि एउटा विद्यार्थी एउटा आफ्नो शैक्षिक योग्यता उसले बढाउँदै जाँदाखेरि आफ्नो आर्थिक योग्यतालाई पनि अलिकति सबल हुन खोजेको भन्ने कुराहरू पनि त्यसमा जोडिन्छ। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: एउटा विद्यार्थी भइकन चाहिँ हामी जति पनि काठमाडौँ भ्याली बाहिरबाट आउँछौँ, यहाँ रोजगारीका लागि पढाइ अझै राम्रो होस् भनेर नै काठमाडौँ भ्यालीभित्र आउँछौँ। अनि हामी पढ्दाखेरि यो जुन फाइनेन्सियली स्टेबल हुन सकिँदैन त्यो चाहिँ अत्यन्तै दुःखद छ। आफ्नो भाइ बहिनी जो विदेश गयो उनीहरूले चाहिँ मजाले घरमा पठाउन सक्ने भइसक्यो, तर आफू चाहिँ नेपालमै केही दुःख गर्छु, केही पढेरै केही गर्छु भन्दाखेरि अब इक्जाम्पलको लागि एउटा लोकसेवा नै दिउँ भनेर भन्दा पनि लोकसेवाको फर्म भर्नलाई पनि घरबाट पैसा माग्नुपर्ने, यो कोठा भाडा तिर्ने, यो पढाइ खर्च त छँदैछ, अब फ्युचरमा केही करियरको लागि लोकसेवा नै लडेर म नाम निकाल्छु भन्दा पनि यहाँ विद्यार्थीलाई चाहिँ ठूलो चुनौती छ। म बीबीएको विद्यार्थी भइकन एन्टरप्रेनरसिप लगायत थुप्रै यो बिजनेस फिल्डमा चाहिँ मैले धेरै सब्जेक्टहरू पढेँ, तर त्यो रिलेटेड मेरो पढाइको र यो फाइनेन्सियल करियरमा चाहिँ धेरै नै मैले भिन्नता पाएँ।
1: त्यो वैदेशिक रोजगारीमा जाने भाइ बहिनीको कुरा जोड्नुभयो तपाईँले, होइन? उहाँहरूको जीवन स्तर हेर्दाखेरि आफू त्यसप्रति अलिकति आकर्षित हुनुहुन्छ कि खासै त्यसले असर गर्दैन, फरक गर्दैन?
2: होइन, आकर्षित हुनु र नहुनु भन्दा पनि आफ्नो सोचाइ कतापट्टि छ भन्ने हो। अब हामी चाहिँ यहाँ नेपालमै केही गर्छौँ, सेवा गर्छौँ भनेर हामी यहाँ आएका छौँ, त्यही भएर पनि देशमै केही गरौँ भनेर उहाँहरूको चाहिँ अब आफूले कमाउने रमाउने छुट्टै पाठ हुन्छ, आफूले कमाउँदै देशलाई सेवा गर्ने भन्ने त्यो समाजसेवी भाव भएको हुनाले पनि म उनीहरू उहाँहरूप्रति आकर्षित छैन। कोही विद्यार्थीहरू यहाँ नसकेर बाध्यताले पनि जानुभएको छ, मेरो चाहिँ आफ्नो रुचि अनुसार नै नेपालमा बसेको हुनाले म उहाँहरू विदेश जानुभएको भाइ बहिनीप्रति चाहिँ त्यति आकर्षित छैन।
1: धेरै स्वयंसेवी विद्यार्थीहरूले पनि पहिला स्वयंसेवा गर्छु भन्नुहुन्छ, होइन? अनि पछि चाहिँ एयरपोर्टमा गएर फोटो राखेको कुराहरू पनि आइरहेको हुन्छ, पछि गएर ती कुराहरू भाइरल पनि भइरहेका हुन्छन्। अब त्यस्तै अवस्था नआउला भन्न पनि सकिएन, होइन?
2: हजुर, सकिँदैन त्यो त। अब ब्याचलर पढ्दा पनि धेरै खर्च गरेर पढ्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, यो इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा समाजसेवी गर्छौं, देशलाई सुधार्छौं, समाजलाई सुधार्छौं भनेर आउँछौं, तर गर्दै जाँदा आफू नै एकदमै पीड़ित त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन, तर छोटो समयमै आत्तिएर हामी हतोत्साहित भइहाल्नु पर्ने चाहिँ छैन। आशा गरौं भोलिको दिनमा के थाहा विदेशभन्दा अझै राम्रो हाम्रै देश बन्छ कि, हामीहरू युवा नै बाहिर गए यहाँ देशमा कसले गर्छ भन्ने पनि हामीले सोच्नुपर्छ।
1: तपाईँले पढेकै विषयमा भोलि गएर म आफू आत्मनिर्भर हुन्छु अथवा आफ्नै बिजनेस गर्छु अथवा जागिर खान्छु भनेर सोच्नुभयो भने अवसर चाहिँ कतिको देख्नुहुन्छ?
2: अब बीबीएमा पनि राम्रै छ, ब्याङ्किङतिर अथवा बिजनेस ल सबै सब्जेक्ट हुन्छ त्यसमा चाहिँ, त्यो अनुसार पनि छ। अहिले त अझै मास्टर्स इन इकोनोमिक्स गर्दैछु, अब अर्थशास्त्रीको विद्यार्थी भएपछि अझै राष्ट्र ब्याङ्कलाई, राष्ट्रिय वाणिज्य ब्याङ्कलाई, सरकारी यो लोकसेवातिर नै धेरै आकर्षित भइन्छ हामी चाहिँ। अब सक्दासम्म पढ्ने हो, पढेर नाम नि कसो ननिकालिएर लाएर भन्ने पनि छ, अब हेरौँ। तर आफूले पढेको सब्जेक्टमा चाहिँ बीबीए मात्रै भनिनँ मैले, बीबीएस, बीएचएम सबैको एउटा प्र्याक्टिकल फिल्ड पनि हुन्छ। हामीले थ्योरिटिकल नलेज चाहिँ ब्याचलरमा चार वर्ष पढ्छौँ भने त्यसपछि हामी इमिडिएट तुरन्तै चाहिँ हामी यो प्र्याक्टिकल फिल्डमै जानुपर्छ।
1: जागिरको पाटोको विषयमा कुराकानी गर्दाखेरि त्यो उपलब्ध गराउनु पर्ने दायित्व सरकारको हो अथवा त्यो खोज्ने दायित्व एकजना विद्यार्थीको अथवा कुनै पनि एकजना सामान्य युवाको हो अथवा कुनै निश्चित पालिकाले चाहिँ त्यसको व्यवस्थापन, बजार व्यवस्थापन अथवा रोजगारदाताहरूसँग जोड़ दिनुपर्ने चाहिँ उनीहरूको कर्तव्य के हो? तीनवटा कुरामध्ये अलिकति बढी प्रायोरिटाइज केलाई गर्नुहुन्छ?
2: अब सबैभन्दा प्रायोरिटी हाम्रो गार्जेन भने पनि, जेसुकै भने पनि हाम्रो सरकार नै हो। जुनसुकै पार्टीको सरकार भन्नुहोस् त्यो मतलब भएन, तर सरकारमा हुनुहुने हाम्रो जो माननीयहरू हुनुहुन्छ उहाँहरूबाटै हामी धेरै नै आशावादी हुने हाम्रो बानी छ, हुनु पनि पर्छ। हाम्रो गार्जेन नै उहाँहरू हुनुहुन्छ, अब उहाँहरूले चाहिँ पेड इन्टर्नसिप हुनुपर्छ भनेर, अनि निजी संस्थाहरूलाई चाहिँ एउटा कर उठाउने माध्यम मात्रै होइन कि, अझै उनीहरूलाई चाहिँ राम्रो कताबाट गर्न सकिन्छ, जनतालाई सुविधा कसरी दिन सकिन्छ भनेर, अनि त्यो हाइरार्की पनि हुन्छ। सरकार सबैभन्दा टपमा छ भने त्यसपछि पालिका आउँछ, त्यसपछि बल्ल हामी विद्यार्थी आउँछौँ। हामी विद्यार्थी आफै नै फाइनेन्सियली स्टेबल हुन सक्दैनौँ भने कसरी समाजसेवा गर्ने त? पालिकालाई पनि एउटा अथोरिटी दिनु पर्यो, सरकारले सबै आफूले हातमा निमोठ्ने, कर मात्रै उठाउने गर्नु भएन। मेरो मूल एउटा क्वेसन भनौँ कि आफ्नो एउटा सुझाव भनौँ, जहिले पनि प्राइभेट संस्थालाई चाहिँ कर उठाउने माध्यम मात्रै बनाएको जस्तो देखिन्छ, त्यो चाहिँ हुनु भएन। हामी एउटा विद्यार्थी एन्टरप्रेनरसिपको अघि इक्जाम्पल पनि दिएँ मैले, एन्टरप्रेनर बन्छौँ भन्दाखेरि चाहिँ सुरुमा इनिसियल इन्भेस्टमेन्ट जुन फर्स्टमा लगानी गर्नुपर्छ त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
1: अनि सरकारले त होइन, रोजगारी सृजनामा चाहिँ व्यापक उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छौँ भन्ने कुराहरू गर्नुभएको छ होइन। प्रधानमन्त्री रोजगार कार्यक्रम होस् अथवा यो काठमाडौँ महानगरपालिकाले वर्षै पछि गर्ने सिप मेलाका कार्यक्रमहरू होस्, पालिकाहरूले त्यहाँका स्थानीयहरूलाई उद्यमशीलता वृद्धि गर्नको लागि, युवाहरूलाई चाहिँ अलिकति प्रोत्साहन बढाउनको लागि गरिरहेका विभिन्न पहलहरू होस्, यसरी हेर्दाखेरि त देश त सम्पन्न हुनुपर्ने हो अहिलेसम्म त होइन, संघीयता आएको पनि यतिका वर्ष भइसक्यो।
2: हजुर, त्यो हेर्दा त एकदमै वाउ नै छ, यो देशको आर्थिक अवस्था पनि माथि नै पुग्ला जस्तो छ, तर त्यो हामीले जति बाहिरी रूपमा देख्छौँ त्यो भित्री रूपमा उपलब्धिमूलक चाहिँ भएको छैन, किनभने हामीले एउटा गरिबी न्यूनीकरण गर्नलाई पनि, गरिब चाहिँ एउटा दुर्गम ठाउँमा छ भने हामीले कार्यक्रम चाहिँ यहाँ 5-स्टार होटलमा गर्छौँ, त्यो चाहिँ हाम्रो सबैभन्दा दुःखदको कुरा हो। एउटा कुनै सिपमूलक कार्यक्रम ल्याइयो भने काठमाडौँको जो पहुँचवाला छ उहाँहरूले चाहिँ त्यो मजाले उपयोग गर्न पाउनुहुन्छ, तर हाम्रो जुन दुर्गम ठाउँमा जसले शिक्षाबाट वञ्चित हुनुहुन्छ, जो स्वास्थ्यबाट वञ्चित हुनुहुन्छ, थुप्रै आइटीका कार्यक्रमहरू पनि ल्याउँछ सरकारले, नल्याएको होइन, तर त्यो जुन त्यो इम्प्लिमेन्ट हुनुपर्ने, प्र्याक्टिसमा आउनुपर्ने त्यसरी चाहिँ आएको छैन, त्यो नै सबैभन्दा दुःखद कुरा हो। हाम्रो सरकारको लागि, चाहे त्यो काठमाडौँको बासिन्दा होस्, चाहे त्यो पाल्पाको होस्, चाहे त्यो सुदूरपश्चिमको होस्, सबैलाई बराबर रोजगार दिनुपर्छ, त्यो अनुसारको कार्यक्रम ल्याउनुपर्छ।
1: धेरै धेरै धन्यवाद तपाईँलाई।
2: हस्, थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँको बाग बजारमा बस्दै स्नातकोत्तर अध्ययन गरिरहनु भएकी सन्ध्या बस्याल। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण वास्तोलाको अनुभव सुनौ।
0: उहाँ स्नातक तहको अध्ययन पूरा गरी लोकसेवाको तयारी गरिरहनु भएको छ। नमस्कार अनि स्वागत छ।
3: हस् धन्यवाद, नमस्कार।
1: काठमाडौँ त पक्कै पनि अब उच्च शिक्षा सँगसँगै उज्जवल भविष्यको खोजीमा आउनुभयो, युवा हुनुहुन्छ, त्यो सोच जस्तो थियो त्यस अनुसारको मेल तालमेल कतिको छ?
3: अलिक सहज चाहिँ छैन। हाम्रो जुन युवा अवस्था र स्नातक तहसम्मको अध्ययन, स्नातकोत्तर तहसम्मको अध्ययन गरिसक्दा पनि श्रम बजारमा प्रवेश गर्दा चाहिँ अलिक अनिश्चित जस्तो देखिन्छ। मान्छेले चाहिँ अब आफ्नो योग्यता अनुसारको काम पनि नपाउने, काम पाइहाले पनि राम्रो सेवा सुविधा नपाउने, उचित पारिश्रमिक नपाउने स्थिति छ। र एक किसिमले भन्ने हो भने काम त पाइन्छ तर त्यसले चाहिँ जीवनयापन गर्नकै लागि धौधौ पर्ने जस्तो अवस्था चाहिँ एकातिर, अर्कोतिर चाहिँ स्किल म्यान पावरहरू बाहिरिएको बाहिरै जस्तो अवस्था पनि देखिन्छ। अलिकति कस्तो तालमेल नमिलेको जस्तो देखिन्छ समग्रमा भन्दाखेरि।
1: तालमेलकै कुरा गर्दाखेरि जस्तै अब युवाहरूको धेरै गुनासो के सुनिन्छ भने हामीले स्नातक गऱ्यौँ, स्नातकोत्तर गऱ्यौँ, तर हामीले गरे अनुसारको हाम्रो पढाइ अनुसारको पारिश्रमिक भएको होइन, त्यही अनुसारको रोजगार अवसर हामीले पाएनौँ भन्ने युवाहरूको कुरो छ। अब त्यही ठाउँमा रोजगारदाताहरूको चाहिँ हामीले जस्तो खोजेका हौँ त्यस्तो स्किल्ड अथवा अनुभवी व्यक्तिहरू पाउन गाह्रो छ भन्ने उहाँहरूको कुरो छ, र अर्को ठाउँमा चाहिँ अवसर चाहिँ प्रशस्तै छ भन्ने उहाँहरूको त्यो भनाइ आउँछ, कुरा आउँछ। अर्कोतर्फ हेर्दाखेरि तपाईँको जुन भनौँ न यो जालदारीको कामहरू गर्दाखेरि जति पनि अब तराईको उदाहरण दिँदाखेरि भारतबाट श्रमिकहरू बोलाएर गराउनु पर्ने छ होइन, यो तपाईँको यो सलुन क्षेत्रहरूमा पनि बाहिरका साथीहरू आएर काम गरिरहनु भएको छ, तर नेपालीहरूलाई चाहिँ गर्न लाज लाग्छ भन्ने एउटा त्यो भाष्य पनि समाजमा कतै कतै छ। तालमेल तपाईँले कुरा गर्दाखेरि तालमेल चाहिँ के हो, कहाँनिर चाहिँ के समस्या ठ्याक्क?
3: हजुर, यो एकदमै राम्रो सन्दर्भ ल्याउनु भयो। अब हाम्रो शिक्षा प्रणाली चाहिँ अलिकति व्यावहारिक भन्दा प्रयोगत्मक भन्दा सैद्धान्तिकमा अलिक बढी छ। हामीले ब्याचलर पढ्दा मास्टर्स पढ्दा पनि खालि किताबी कुराहरूमा मात्र सीमित छौँ, त्यसले हाम्रो व्यावहारिक जीवनमा त्यति धेरै प्रभाव पारेको पाइँदैन। अनि अर्को कुरा भनेको जस्तै हामीले सैद्धान्तिक कुरा चाहिँ पढ्छौँ तर त्यो कुराले हाम्रो जीवनमा व्यावहारिक जीवनमा उपयोग हुने खालको, हाम्रो सिप विकासमा, हाम्रो क्षमता विकासमा प्रभाव पार्ने खालको हाम्रो सिकाइ हुँदैन। त्यो हुँदाखेरि तालमेल नमिल्ने पहिलो कुरा हो। दोस्रो कुरा चाहिँ निजी क्षेत्रमा अथवा यहाँ चाहिँ अलिक लाभ सुविधाहरू राम्रो हुने ठाउँमा चाहिँ अलिक पहुँच प्रभावको पनि कुरा हुन्छ। त्यहाँ चाहिँ अलि भनसुनको आधारमा, चिन्जानको आधारमा चाहिँ प्राथमिकतामा राखिन्छ। त्यहाँ अलिकति मेरिटोक्रेसी शून्य हुन्छ। अनि अर्को कुरा भनेको अब मान्छेको चेतना कस्तो छ भनेदेखि सामान्य काम नगर्ने, काम गर्दा पनि अब चाहिँ समाजले के भन्ने हो कि भनेर सङ्कोच मान्ने स्थिति छ। यो सबै कुराहरूलाई सुधार गर्नको लागि चाहिँ हाम्रो मानसिकतामा परिवर्तन ल्याउनु पर्यो होइन, अनि शिक्षा प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ। अब विद्यालय तहबाटै विश्वविद्यालय तहसम्मका शिक्षा प्रणालीमा चाहिँ अलिक व्यावहारिक पक्षहरूलाई कसरी जोड्ने त्यसमा अलिक चासो राख्नु पर्यो, अनि सैद्धान्तिक पाठ्यक्रमहरूभन्दा पनि व्यावहारिक प्रयोगत्मक व्यावसायिक शिक्षासँग जोड्ने खालका र टेक्निकल विषयहरूलाई अलिकति प्राथमिकतामा राख्ने हो। सकभर अब मान्छेलाई इन्टरप्रेनरसिप कसरी बनाउने अथवा उद्यमशीलतासँग कसरी जोड्ने भन्ने नै राज्यको नीति शिक्षा प्रणाली त्यतातर्फ केन्द्रित हुनुपर्छ। अहिलेको चाहिँ कस्तो छ भनेदेखि हामी पढ्छौँ, पढिसकेपछि हामीले जागिर पाउनुपर्छ, जागिर खाने हो भन्ने मानसिकताले गुज्रिन्छ, उत्पादनसँग जोडिँदैन, रोजगारी खोज्छ। त्यो अवस्थामा चाहिँ अर्थतन्त्र पनि अब सानो अर्थतन्त्र भएको मुलुकको लागि धेरै अवसरहरू रोजगारीहरू सिर्जना गर्न अलिक चुनौती नै हुन्छ। त्यसको लागि चाहिँ सरकारको नीति एक ढङ्गले भन्यो भने उद्यमशीलता प्रवर्धन गर्ने खालको स्टार्टअप प्रोग्रामहरू पछिल्लो समय त सुरुवात पनि भएका छन्, त्यसलाई निरन्तरता दिनु पर्यो। शिक्षा प्रणालीलाई समसामयिक बनाउनु पर्यो, स्किल म्यान पावरहरूको चाहिँ प्रमोट गर्नु पर्यो, यहाँ डाटा सेन्टरहरू बनाउने, एआई पार्कहरू बनाउने, अहिले नयाँ कन्सेप्टहरू त आइरहेको छ, त्यसलाई अलिक विस्तार गर्नु पर्यो, कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ।
1: अर्को पाटो हेर्दाखेरि साक्षी अभाव हो अथवा मान्छेहरूमा अथवा युवाहरूमा चाहिँ असन्तुष्टिको तह चाहिँ अलिकति बढेको हो।
3: असन्तुष्टि पनि छ स्वाभाविक रूपमा, यो शासकीय सन्दर्भमा असन्तुष्टि हो। मान्छेले साधारण कुरा पनि सही ढङ्गले पाइराखेको छैन, अनि आक्रोश बढेको छ, निराशा बढेको छ, हुने काम पनि चाहिँ प्रक्रियाले लम्बिएको छ, त्यो पनि जोडिन्छ, रोजगारीको अवस्था पनि जोडिन्छ। अहिले हेर्नुभयो भने मान्छेले आधारभूत शिक्षा त पाउँछ तर प्रभावकारी शिक्षा पाएको छैन, अनि स्वास्थ्य अवस्था पनि अलिक जटिल नै छ, अनि दैनिक उपभोग्य वस्तुहरूमा पहुँच पुग्नको लागि पनि अलिक गाह्रै छ। त्यो अवस्थाले असन्तोष बढेकै हो, असन्तुष्टि बढेकै हो, त्यसलाई एड्रेस गर्न चाहिँ सकिन्छ। फेरि व्यवस्थापन गर्ने हो, सेवा वितरणमा व्यवस्थापन गर्ने हो, राज्यको पोलिसी नै अलिकति सही ढङ्गबाट आउनुपर्छ यसको लागि चाहिँ।
1: हुन त अब धेरैले आश गरेको सरकार छ होइन, अब त्यो चुनाव अगाडि जति भाषा प्रतिबद्धता उहाँहरूले गर्नुभएको थियो, अब पाँच वर्षमा 15 लाखलाई चाहिँ रोजगारी दिने भन्ने कुराहरू उहाँहरूले बताइरहँदाखेरि, अहिले चार महिनाको हुन त अब चार महिनामै ठ्याक्कै मूल्याङ्कन गर्नुपर्ने अब त होइन, तर भन्छन् मान्छेहरूले हुने बिरुवाको चिल्लोपात कस्तो हुन्छ भन्ने कुरा त्यसैबाट थाहा हुन्छ भन्ने कुराहरू पनि सुनिन्छ। अहिलेको चार महिनासम्म हेर्दाखेरि जुन रोजगारी अथवा उद्यमशीलताको क्षेत्रमा जे प्रतिबद्धताहरू गरेको थियो सरकारले, त्यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नु?
3: यो राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव अगाडिको वाचापत्रमा हामी 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्छौँ, नयाँ रोजगारी सिर्जना गर्छौँ भनेको छ, र त्यो रोजगारीका प्राथमिकताका क्षेत्रहरूमा एआईलाई जोड्ने अनि त्यसै सूचना प्रविधिलाई सिपमूलक उद्योग प्रवर्धनलाई जोड्ने भनेको छ। तर अब यो चार महिनाको अवधि समीक्षा गर्नको लागि उचित अवधि त होइन, तर यो सरकारको गति हेर्दाखेरि त्यति रोजगारी सिर्जना हुन्छ जस्तो मलाई विश्वास छैन, किनभने 5 वर्षको अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न औसत वार्षिक रूपमा चाहिँ औसत वार्षिक लगभग तपाईँको 2 लाख रोजगारी 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ, उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ त्यो प्रक्रिया अगाडि बढ्यो भनिएको छ तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन, सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो त्यो सरकारको कार्ययोजना छैन, अनि कच्चा पदार्थ पनि हामी बाहिरबाट आयात गर्नुपर्छ, कामदार पनि बाहिरबाट आयात गर्नुपर्छ, उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? प्राइभेट सेक्टरले गरेको काम त यहाँ चाहिँ विश्वसनीय भएको छैन भने सरकारले नि अब उद्योग धन्दामा अगाडि बढ्दाखेरि प्रभावकारी रूपमा हुन्छ जस्तो मलाई लाग्दैन। र अर्को भनेको अब पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नका लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनुपर्छ, त्यसको लागि त अब पोलिसी बनाउन पनि टाइम लाग्ला अनि त्यसको लागि अलिकति होमवर्क पनि गर्नु पर्ला, त्यति सहज छ जस्तो मलाई लाग्दैन। सरकारले राम्ररी काम गर्दाखेरि केही रोजगारी चाहिँ सिर्जना होला, 2-4 लाख रोजगारी सिर्जना होला 5 वर्षको अवधिमा, त्यो वाचा पत्रमा भए अनुसारले 12 लाख रोजगारी सिर्जना हुन्छ भन्ने विश्वास लाग्दैन।
1: फेरि अब पालिकाहरूले पनि त्यत्रो रोजगारी प्रवर्धन गर्ने, उद्यमशीलता बढाउने भनेर विभिन्न कार्यक्रमहरू तालिमहरू पनि ल्याइरहेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम पनि त्यस अन्तर्गत छ, महानगरपालिकाले अब सायद अर्को हप्तादेखि यो सिप मेला सुरु गर्ने होला, 1,000, 2,000, 3,000 रोजगारी दिन्छौँ भनेर 3 वर्षको चलाउन लाग्यो, हेर्दाखेरि त धमाधम सरकारले त ठुलो उपलब्धि हासिल गर्ने तरिकाले गरेको जस्तो तरिकाले देखिन्छ।
3: यो हाम्रो कस्तो छ भने राज्यको पोलिसी कस्तो छ भने पहिलेदेखिको परम्परागत पोलिसी अहिलेको पनि पोलिसी त्यस्तै हो, निरन्तरता पुरानैमा निरन्तरता जस्तो मलाई लाग्छ। हामी डिस्ट्रिब्युटिभमा होइन रिडिस्ट्रिब्युटिभमा जानुपर्ने थियो, हामीले चाहिँ वितरण गर्छौँ तर पुनरुत्थान गर्नतिर लागेनौँ, राज्यको नीतिले चाहिँ सशक्तिकरणतर्फ लागेन क्या, कसैलाई पैसा दिँदैमा त्यसको जीवनस्तर बदलिन सक्छ तर त्यसको चाहिँ समृद्धितर्फको यात्रा नहुन सक्छ, तर मान्छेलाई चाहिँ जीवन स्तर बदल्ने सँगै सिप विकासतर्फ अगाडि गराउनको लागि चाहिँ यो राज्यको स्रोत परिचालन गर्नुपर्छ, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि आधुनिकरण परियोजना, यिनीहरूमा अब अर्धदक्ष श्रमिकहरू छन्, कामदारहरू छन्, मासिक अथवा त्रैमासिक रूपमा उनीहरूले अलिकति आमदानी त गर्छन् तर उनीहरू सिप सिक्न सकेनन्, फेरि त्यो एउटा चुनौती छ हाम्रो राज्यको लगानी, करोडौँ अरबौँ रुपियाँ लगानी गर्दाखेरि हामी सिप सिकाउनतिर किन केन्द्रित भएको छैनौँ? हाम्रो नीतिको कमजोरी हो, संरचनाको कमजोरी हो, त्यो विषयमा अलिकति चिन्तन गर्नुपर्छ र कार्यक्रमहरू तय गर्दाखेरि चाहिँ त्यो प्रोडक्टिभ होस्, भोलिको दिनमा राज्यले 3 महिनाको पैसा दिइसकेपछि अर्को 3 महिनाको लागि अथवा अर्को 1 वर्षको लागि चाहिँ उसले काम गरेर खाने बाटो बनाउन सकोस्, त्यो 3 महिना काम दिने अनि 3 महिनामा त्यो पैसा सकिएपछि फेरि 4 महिनाबाट बेरोजगार हुनुपर्ने स्थिति चाहिँ नबनोस्, ती कार्यक्रमहरू चाहिँ अहिले त्यतातर्फ छन्, त्यसलाई अलिकति पुनरावलोकन रिजर्भेसन गर्न जरुरी छ जस्तो लाग्छ।
1: अन्तिममा सरकारलाई सुझाव दिनुपर्दाखेरि के भन्नुहुन्छ?
3: सरकारलाई सुझाव दिँदाखेरि अब सरकारले पहिलो कुरा भनेको सुशासन सुशासन सुशासन भनेको छ, प्रधानमन्त्री सरकारका मन्त्रीहरूले त्यही कुरालाई प्राथमिकतामा राख्नुभएको छ भनेर सुनिन्छ, तर अब यो चाहिँ कस्तो भने हुकुम प्रमाङ्गी सिस्टमबाट अथवा आफ्नो व्यक्तिको आदेशलाई चाहिँ महत्त्व दिने, महिनाबाट बेरोजगार हुनुपर्ने स्थिति चाहिँ नबनोस्, ती कार्यक्रमहरू चाहिँ अहिले त्यतातर्फ छन्, त्यसलाई अलिकति पुनरावलोकन रिजर्भेसन गर्न जरुरी छ जस्तो लाग्छ।
1: अन्तिममा सरकारलाई सुझाव दिनुपर्दाखेरि के भन्नुहुन्छ?
3: सरकार

0: हुने गरी जसरी जुन प्रकारले विधि नियम पद्धति मिचेर निर्णयहरू गर्न लाग्यो त्यसले चाहिँ हाम्रो शासकीय व्यवस्थामा अलिकति गलत सन्देश दिन्छ जस्तो मलाई लाग्छ। पहिला हामी नीतिगत कमजोरीहरूलाई सुधार गर्नतिर लाग्नु पर्यो। सरकारको धारणा राख्दाखेरि सरकारले आफ्नो नीति निर्माण गर्दाखेरि सबै पक्षलाई समेट्नु पर्यो, बौद्धिक जगतलाई समेट्नु पर्यो, सरकारवाला आम मान्छेलाई सहभागिता गराउनु पर्यो र अब समय सान्दर्भिक नीति तर्जमा गर्नुपर्छ। अनि सुशासन प्रबन्धन गर्नको लागि चाहिँ आफैबाट सुरु गर्नु पर्यो, पारदर्शी ट्रान्सपेरेन्ट हुनु पर्यो, कार्यशैली एकाउन्टेबल हुनु पर्यो नागरिकप्रति। प्रधानमन्त्री संसद छलेर हिँड्नु भएको छ, त्यति उचित हुँदैन होइन। मन्त्रीहरूले प्रधानमन्त्रीले संसदप्रति नागरिकप्रति उत्तरदायित्व बहन गर्नु पर्यो र काम गर्छु भनेर मात्र हुँदैन, काम कुन तरिकाबाट गरियो भन्ने विश्वास पनि दिलाउनु पर्यो। अहिले चार महिनाको अवधिमा शासकीय सुधारका सय कामभित्र नियामती ऐनदेखि लिएर अरू आधारभूत कुराहरूमा हामी चाहिँ सुधार गर्छौँ भन्नुभएको थियो, तर सय दिन कटिसक्दा पनि त्यसको आधारभूत प्रक्रिया पनि अगाडि बढेको छैन। सबभन्दा पहिलो कुरा त हाम्रो संहिता कार्यान्वयनका लागि आवश्यक नीतिहरू बनाउनु पर्यो। संहिता कार्यान्वयन संविधान कार्यान्वयनको 10 वर्षसम्म पनि आधारभूत ऐनहरू भनेर निजामती प्रहरी शिक्षक विधेयकहरू जस्ता कानुनी कुराहरू भएको छैनन्। वित्तीय संहिता कार्यान्वयनमा गएको छैन, प्रशासनिक संहिता कार्यान्वयनमा गएको छैन र राज्यको पुनर्संरचना गर्दाखेरि हामीले जुन कल्पना गरेका छौँ त्यसले सार्थकता पाएको छैन। संहितालाई सफल बनाउनतर्फ र संविधानलाई सफल कार्यान्वयन गराउनतर्फ सरकारले कदम चाल्नुपर्छ, त्यसतर्फ अग्रसर हुनको लागि सुझाव दिन चाहन्छु।
1: धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका प्रवीण बास्तोला। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब इटहरी घर भई हाल काठमाडौँको बागबजार बस्दै स्नातक अध्ययन गरिरहेकी सानवी देउजाको अनुभव सुनौ।
3: नमस्ते, स्वागत छ।
4: धन्यवाद।
3: काठमाडौँ आउनु भएको छ कति वर्ष?
4: काठमाडौँ आएको भयो लगभग 3.5 वर्ष जति।
3: भनेपछि विशेष गरी उच्च शिक्षाको लागि तपाईँ काठमाडौँ आउनुभयो, सँगसँगै अवसरहरू पनि त्यसकै लागि भनेर अलिकति बुझाउन होइन?
4: हजुर, अवसर त हाम्रो ठाउँमा विराटनगरमा भन्दा कम्पेरेटिभली काठमाडौँमा नै धेरै हुन्छ। नयाँ ठाउँमा नयाँ कुराहरू सिकिन्छ, नयाँ ठाउँमा भन्ने एक्सपिरियन्स गेन गर्न आएको।
3: त्यो एउटा विद्यार्थी भइसकेपछि एउटा चरण हुँदो रहेछ, अब 12 सम्म त माध्यमिक तह नै भन्छ अहिले सरकारले होइन, त्यो तह पार गरिसकेपछि विद्यार्थीहरूका आकांक्षाहरू पनि बढ्दै जाँदो रहेछन्, जसमा चाहिँ आफूले पढ्दै पनि रोजगारी र सँगसँगै आय आर्जन पनि गरौँ भन्ने सोच हुँदो रहेछ। यसलाई चाहिँ तपाईँले कसरी जोड्नुहुन्छ?
4: त्यो त एकदम राम्रो विषय हो जस्तो लाग्छ। अब पढ्दै गर्दा फेरि आफूले कमाएको पैसाले आफैलाई पुर्याउन सक्यो भने चाहिँ राम्रो हुन्छ भन्ने सोच आउँछ होइन। ठुलो हुँदै गएपछि घरमा माग्नु नपरोस्, आफूले पनि केही सिक्योस्, प्लस प्र्याक्टिकल नलेज पनि गेन होस् भन्ने हुन्छ काम गर्दै गर्दा फेरि। तर त्यो अनुसारको काम चाहिँ आफूले पढे अनुसारको काम चाहिँ अलिक पाइँदैन,
3: तालमेल मिल्दैन रहेछ कि के हुँदो रहेछ?
4: हजुर, तालमेल मिल्दैन। अब आफ्नो कोर्सको पढाइ एकतिर हुन्छ तर आफूले पढेको अनुसारको काम नै पाइँदैन।
3: कतिपयले त तपाईँको यो होइन पढेकै प्रोफेसनमै लाग्नुपर्छ भन्ने पनि होइन, आफूले काम जेमा गरे पनि हुन्छ, पैसै कमाउनु त हो भन्ने कुराहरू पनि गर्छन् नि।
4: आफूले पढेकोमा काम पायो भने चाहिँ त्यो चाहिँ अझै राम्रो हुन्छ नि त। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज गर्न सकिन्छ। आफूले पढेको कुराहरू प्र्याक्टिकल लाइफमा युज भयो भने त त्यो त अझै बेटर हुन्छ, राम्रोसँग काम गर्न सकिन्छ भन्ने कुरा हो। अरूमा काम गर्दा पनि खासै फरक पर्दैन, एक्सपिरियन्स त हुन्छ, तर आफूले पढेको फिल्डमै काम गर्न सक्यो भने चाहिँ आफूले अझै बेटर गर्न सकिन्छ जस्तो लाग्छ।
3: सजिलो, आफ्नो इच्छाको कुरा पनि भयो अनि त्यही क्षेत्रमा आफू लाग्दाखेरि अझै बढी सजिलो हुन्छ भन्ने कुराहरू पनि जोडियो। तपाईँले जे पढिरहनु भएको छ अहिले होइन, अब त्यसमै भोलि गएर म यसमै लाग्छु अथवा भविष्य छ भनेर चाहिँ कतिको भनौँ न ग्यारेन्टी टाइपको चाहिँ फिल हुन्छ?
4: अब त्यो ग्यारेन्टी चाहिँ लिन सकिँदैन, त्यो ग्यारेन्टी छैन मसँग। आफूले पढेको फिल्डमा नै जागिर पाउँछु, रोजगारी हुन्छु भन्ने ग्यारेन्टी छैन।
3: किन?
4: किनभने अब देशमा त्यस्तो रोजगारी छैन नि त, रोजगार छैन। अब ब्याचलर्स मास्टर्स एमबीएस गर्नुभएकोहरूले पनि कन्सल्टेन्सीमा रिसेप्सनको काम गरिराख्नु भएको हुन्छ 12-13 हजारमा। झन् त्यो के भन्नु, अब अहिलेको देशको अवस्था हेर्दा आफूले पढेको विषयमा त्यही फिल्डमै काम पाउँछु भन्ने चाहिँ ग्यारेन्टी लिन सक्दिनँ।
3: त्यसमा पनि विद्यार्थीहरूले होइन त्यो जागिर दिने मान्छेहरूले पनि अब अनुभव चाहिँ हुँदैन, विद्यार्थीहरू ब्याचलर स्नातक अथवा स्नातकोत्तर पास गरेर आइसकेपछि ठुलो ठुलो स्यालेरीको आशा गर्नुहुन्छ, त्यसरी त पुर्याउन सकिँदैन भनेर भन्नुहुन्छ नि। अनि होइन विद्यार्थीहरूले चाहिँ तल्लो लेभलबाटै स्ट्रगल गर्नुपर्छ भन्ने चाहिँ उहाँहरूको भनाइ छ।
4: त्यो त हाम्रो एजुकेसन सिस्टम

0: फल्ट छ जस्तो लाग्छ, किनभने हाम्रो प्र्याक्टिकल नलेजै हुँदैन, थ्योरिटिकल थ्योरिटिकल मात्र पढाइ भइरहेको हुन्छ, अनि हाम्रो स्नातकोत्तर स्नातक अथवा स्नातकोत्तर सकुन्जेलसम्म हामीसँग थ्योरी नलेज मात्र हुन्छ, टेक्स्ट बुकको नलेज मात्र हुन्छ, अनि प्र्याक्टिकल नलेज नभइसकेपछि ब्याचलर्स अथवा मास्टर सक्ने बित्तिकै त्यो आफूले पढेको फिल्डमा चाहिँ काम पाउनै सकिँदैन, र बेसिकबाटै सुरु गर्नुपर्छ, त्यो चाहिँ एजुकेसन सिस्टमकै फल्ट हो जस्तो लाग्छ।
1: त्यसको विकल्प पनि मान्छेले वैदेशिक रोजगारी हेर्छन्, अब आफूले मेहनत गरेर पढेको छ त्यो अनुसारको काम पाइँदैन, अनि होइन अब यस्तो सरकारलाई पनि दोष थियो, इन्भाइरोमेन्टलाई वातावरणलाई पनि दोष थियो, अब केही गर सिप्न लगाइसकेपछि विदेश जान्छु भन्छन्। तपाईँको पनि सोचाइ त्यस्तै त्यस्तै हो अथवा वैदेशिक रोजगारीले चाहिँ तपाईँले विकल्पमा हेर्नु भएको छ कि छैन?
0: अब विदेश जान इच्छुक मान्छेहरूलाई त विदेश नजाऊ भनेर सरकारले पनि भन्न सक्दैन, हामीले पनि भन्नु हुँदैन, होइन इच्छा आफ्नो इच्छाको कुरा हो, तर सकेसम्म चाहिँ आफ्नै देशमा केही गरौँ भन्ने कुरा हो। म आफू पर्सनली चाहिँ व्यक्तिगत रूपमा चाहिँ नेपालमै केही गर्छु अथवा केही बिजनेस अथवा स्टार्टअपै भए पनि अथवा लोकसेवा नै पास गरेर भए पनि नेपालमै बस्छु भन्ने सोच छ मेरो आफ्नो चाहिँ।
1: भनेपछि होइन जस्तो सुख दुःख जे भए पनि अवसर आफैले खोज्ने हो, आफूले मेहनत नगरेसम्म आफ्नो भविष्य उज्जवल हुँदैन भन्ने चाहिँ तपाईँको भनाइ?
0: हजुर, आफूले गर्नु पर्यो, केही न केही स्टेप चाहिँ लिनु पर्यो, अब त्यो स्टेप फेल भयो भने सरकारले केही राम्रो नीति ल्याउला भन्ने आशा छ, अब त्यो स्टेप फेल भयो भने बाहिर जाने सोच त्यति बेला होला, अहिलेसम्म चाहिँ छैन।
1: धेरैले आशा गरेको सरकार छ, यो सरकारको जुन अथवा वाचा प्रतिबद्धता छ यसले सार्थकता पाउला पाउँदैन?
0: अब 35 वर्षमा केही गरेनन् भन्ने प्रश्न उठिरहेको छ अहिलेको सिनारियोमा, होइन 35 वर्षमा केही गरेनन् तिमीहरूको सरकारले हाम्रो लागि किन दोष लाउँछौ भन्छन्, तर पहिलाको हेरी चाहिँ पहिलाभन्दा केही न केही एकैचोटि धेरै स्टेप लिन नसके पनि केही न केही नयाँ पाइला चाहिँ खुड्किला राम्रै पाइला चाल्दैछ जस्तो लाग्छ मलाई चाहिँ। सकारात्मकै छु, भर्खर 4 महिना त भयो अब, अनि केही न केही राम्रो गर्दैछ, अब धेरै एकैचोटि ठूलो आशा त राख्नु हुँदैन नि त, निराशा हुन्छ, अब बिस्तारै यत्रो समय बिग्रेको देशलाई अब बनाउन त केही टाइम लागिहाल्छ, 4 महिना 5 महिनामै ठूलो कुरा त एक्सपेक्ट गर्न सकिँदैन नि त, अब बिस्तारो नयाँ खुड्किला लिँदैछ, अभियसली त्यसलाई अब सानो सानो त के अरे स्थानीय त प्रदेशगतहरू पनि त अब त्यो पनि परिवर्तन हुनु पर्यो, त्यहाँको मान्छेहरू पनि परिवर्तन हुनु पर्यो, अब ब्युरोक्रेसीमा नै हेर्नुहुन्छ भने पनि पुरानै मान्छेहरू हुनुहुन्छ, त्यहाँको पनि मान्छे बिस्तारै परिवर्तन हुन्छन्, सोच परिवर्तन हुन्छ, होइन त्यही भएर चेन्ज हुन चाहिँ एकैचोटि चेन्ज एक्कासी आउँदैन क्या, बिस्तारै परिवर्तन हुन्छ, अहिले नयाँ सरकारले बिस्तारै खुड्किला चाहँदैछ, उहाँहरूलाई गाह्रो भइरहेको छ किनभने उहाँहरू त अब प्रतिनिधि तहमा मात्र हुनुहुन्छ नि त, त्यही भएर गाह्रो भइरहेको छ, अब बिस्तारै नयाँ खुड्किला चाल्नुहुँदैछ, राम्रै हुन्छ जस्तो लाग्छ।
1: त्यो जति पनि वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या छ, दर छ, होइन अब त्यसलाई रोक्नको लागि सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
0: अब सरकारले अब विद्यार्थीलाई लोन लिन सकिन्छ कि स्टार्टअपको लागि, होइन एजुकेसन सिस्टममा नै अलिकति प्र्याक्टिकल नलेज बढाउन सकिन्छ कि, थोरै अब थ्योरिटिकल भन्दा पनि अलिकति प्र्याक्टिकल, ताकि विद्यार्थीहरूलाई प्लेसमेन्ट दिन सकिन्छ कि, पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु अब सार्वजनिक संस्थानहरू कति बन्द छन् होइन, त्यहाँ पनि अब यहाँनिर विद्यार्थीहरूलाई त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो, त्यो सञ्चालनहरू गरेर अब त्यही हो सानो सानो कुरादेखि पाइला चाल्नु पर्छ, अब स्टार्टअपहरू भयो, नयाँ आइडियाहरू, अब ट्रेनिङहरू, अब त्यस्तै त्यस्तै सानो सानो कुरादेखि नै चेन्ज ल्याइदिए अझै बेटर हुन्थ्यो भन्ने हो।
1: धेरै धेरै धन्यवाद,
0: थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो इटहरी घर भई काठमाडौँको बागबजारमा बस्दै स्नातक अध्ययन गरिरहेकी सान्वी देउजा। कार्यक्रम देश परदेशमा हामी आज युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अरू युवाहरूको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ಸಿಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश. यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ. यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ. हामी कार्यक्रम देश परदेशमा छौं. आज हामी युवाहरूसँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं. अब काठमाडौँको बानेश्वर बस्दै स्नातक पढिरहेकी सल्यानकी वन्दना बिकेको अनुभव सुनौ.
3: नमस्ते अनि स्वागत छ तपाईँले.
4: हजुर, धन्यवाद.
3: अनि विद्यार्थी भएर काठमाडौँमा बसेको मान्छे होइन, बाहिरबाट आउनु भएको, बाहिर जिल्लाबाट, कतिको सहज छ काठमाडौँमा बस्न पढ्न विद्यार्थी भएर?
4: एकदम गाह्रो छ नि म्यानेज गर्न. त अब पहिलो कुरा त काठमाडौँमा केही मिल्दैन नि त, हाम्रो उतादेखि ठाउँदेखिको ल्याङ्ग्वेजदेखि लगेर यताको एकदम गाह्रो नै छ भनौँ. विद्यार्थी लाइफ, रुम रेन्ट खोज्नुदेखि सब कुरा आफैले नै म्यानेज गर्नुपर्छ होइन. अनि त्यही माथि पढाइलाई नै कन्टिन्यू दिने अनि अरू कुराहरू म्यानेज गर्न एकदम प्रेसर नै भनौँ न, प्रेसर नै छ.
3: पढाइ सँगसँगै अरू पेसा, व्यवसाय, रोजगारी केही जोडिनु भएको
4: छैन? लोकसेवा चाहिँ गर्दैछु भनौँ,
3: सरकारी कर्मचारी हुने भन्ने सोच छ.
4: हजुर, त्यसैको लागि लोकसेवा चाहिँ गर्दैछु.
3: एउटा त उच्च शिक्षा भइहाल्यो काठमाडौँ आइसकेपछि, त्यसलाई निरन्तरता दिनु नै पर्यो. त्यो सँगसँगै रोजगारीलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
4: रोजगारी त हुनैपर्छ अब आफ्नो लाइफमा. मेन त अब हाम्रो लाइफ एउटा जीविकोपार्जन गर्नको लागि होइन, हुनैपर्छ भन्छु म चाहिँ. महत्वपूर्ण नै छ. झन् स्टुडेन्टहरूको लागि त अब काठमाडौँमा यति धेरै महँगी छ नि त, त्यसको लागि आफ्नो खर्चको लागि यताउताको लागि चाहिँ हुनैपर्छ. यो लेभलसम्म पढ्दाखेरि नै, यो लेभलसम्म आइपुग्दा चाहिँ रोजगारी एकदम आवश्यक छ भन्छु.
3: अलिकति घरभित्रको कुरा गरौँ है, तपाईँ अहिले डिपेन्डेन्ट हुनुहुन्छ परिवारमा?
4: हजुर, परिवारमै डिपेन्डेन्ट छु म. कुनै जब केही गरिरहेको छैन, त्यसैले फुल्ली मेरो जुन खर्चहरू यताउता हुन्छ नि परिवारले नै बिहोर्नु भएको छ.
3: अब कमाईको पाटो चाहिँ कहिलेदेखि सुरु गर्नुहुन्छ अथवा के छ?
4: अब मैले लोकसेवा गर्दैछु नि त, अब त्यही भएर अहिले चाहिँ फुल्ली यहीमा नै फोकस गरेर अलिक पछि चाहिँ जब इक्जामहरू यताउता दिइसकेपछि यो क्लियर नै गर्ने सोच छ. अहिले चाहिँ उसमा जबमा भन्दा पनि पढाइले नै फोकस गरौँ भन्ने छ.
3: हुन त तपाईँलाई लोकसेवाको धेरै धेरै शुभकामना, नाम निस्कियोस् नै होइन. त्यो बाहेक अरू भनौँ अब विकल्पका रूपमा अरू केही हेरिरहनु भएको छ पेसा, व्यवसाय, रोजगारीमा?
4: अहिले चाहिँ इन्टर्न, अब यही जर्नालिजममा नै इन्टर्नसिप गरौँ भनिसकेको छु. मैले पहिला नि एक दुई हप्ताको लागि चाहिँ इन्टर्न गरेको थिएँ, तर मलाई त्यसमा त्यति धेरै ठिक लागेन त्यो इन्टर्न, आफूले सोचेको जस्तो लागेन होइन, अनि त्यही भएर चाहिँ छोडेको इन्टर्न.
3: धेरै युवाहरूको गुनासो सुनिन्छ नेपालमा अवसर छैन भन्ने कुराहरू सुनिन्छ. कतिपयले त प्राय अब उच्च शिक्षा अध्ययन सँगसँगै राम्रो भविष्यको खोजी गर्दै वैदेशिक रोजगारीमा जाने, त्यहाँ राम्रो कमाइ हुन्छ भन्ने कुराहरू पनि गरेको सुनिन्छ. त्यो रोजगारीको पाटोमा हेर्दाखेरि नेपालमा तपाईँलाई चाहिँ नेपालमा अवसर छ जस्तो लाग्छ कि कस्तो लाग्छ?
4: अवसर छ पनि छैन पनि कस्तो भनेपछि, अब यहाँ पढेको मान्छेहरूले जति आफ्नो योग्यता हुन्छ नि त्यो अनुसार मान्छेहरूले काम पनि पाएको हुँदैन. अब मास्टर्सहरू गरेको, यताउता गरेको मान्छेहरू पनि कति धेरै बेरोजगार हुन्छ नि त. अब हाम्रै ठाउँमा पनि एकजना दाईले इन्जिनियरिङ गरेको दाई पनि यत्तिकै बसिरहनु भएको थियो कि घरमा, यत्तिकै केही काम नगरेर नै बसेर, केही काम नै नपाएको भनौँ न, आफूलाई सुहाउँदो टाइपको काम केही नपाएर उहाँ बसिरहनु भएको थियो. त्यसैले अब बिस्तारै मलाई के लाग्छ भने, अब यो कलेज लाइफदेखि नै स्किलहरू सिक्यौँ भने, हामीले यदि स्किलहरू फर्स्ट इयरदेखि नै सिक्दै गयौँ भने चाहिँ, यदि स्किल सिक्यौँ भने चाहिँ त्यो मान्छेले जब पाउन त्यति धेरै गाह्रो जस्तो लाग्दैन, यदि मान्छेहरू सेल्फ स्किल छ भनेपछि. तर छैन भनेपछि, अब फोर्थ इयरसम्म केही नगरेर नै बसे यताउता छ भने चाहिँ जब पाइँदैन. र अर्को कुरा, आफ्नो त्यो जुन क्वालिटी छ नि त्यो अनुसार पनि मान्छेले काम पाइरहेको हुँदैन कि. अब मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त होइन. त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ होइन काठमाडौँमा. अब दुधको नै पैसा हेरौँ न, लिटरको, प्रति लिटरको हेऱ्यो भने हामीले 80-90 अझ कति धेरै महँगो हुन्छ. एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, अलिक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा बस्यो भने बत्तीदेखि लगेर पानी, बिजुली, वाइफाई हरेक कुराको छ नि त. अब यो मात्र नहेर, रुरल एरियामा पनि हामीले हेऱ्यौँ भने पनि त्यहाँ त एजुकेसन सिस्टम नै फर्स्ट कुरा त के, अब कस्तो वर्स टाइपको छ. यही स्कुलमा पनि हेरौँ न हामी, अब रत्नराज्यमा पनि मलाई के लाग्छ भने, यहाँको स्ट्यान्डर्ड जुन जर्नालिजम गराउनु भएको छ नि, यसमा पनि हामीले प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या. अब प्र्याक्टिकली पनि कमसेकम हामीलाई सिकाइरहेको बेला ल इन्टर्न अलिअलि प्र्याक्टिकली वे पनि गरिदिएको भयो. इन्टर्नसिप के फर्स्ट इयरदेखि नै यही कलेजमा पनि थोरै केही सरहरूले होइन यो सिर्जना अलिकति त्यो टाइपको इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भयो सायद मान्छेहरूले पाउँथे जस्तो लाग्छ. अनि अर्को चाहिँ मान्छेहरू अलिक महत्त्वकांक्षी भएर पनि बाहिरको देशमा के अलिकति अट्र्याक्सन भए. अब फेरि हामी त्यो सबैलाई महत्त्वकांक्षी भन्न पनि सक्दैनौँ. अब हामी उसको कुरा गऱ्यौँ भने खाडी मुलुकमा त अब के महत्त्वकांक्षी भएर जान्छन् भनौँ न. बेसिक निड आफ्नो जस्तै आफ्नो लाइफ मात्रै सर्भाइभ गर्नुको लागि त जान्छन् होइन खाडी मुलुकमा. तर युरोपतिर जानेहरूको चाहिँ अलिकति बढी महत्त्वकांक्षी भएर अलिकति राम्रो लाइफ हामीले बेटर लाइफ स्टाइलको लागि नै जान्छन् जस्तो लाग्छ मलाई यो के उसमा युरोपतिर कन्ट्रीमा चाहिँ.
3: भनेपछि जर्नलिजम गर्दाखेरि सरहरूले फोर थ्योरी अफ प्रेस चाहिँ पढाउनु भयो, तर न्युज कसरी लेख्ने, त्यसलाई डिटेलिङ कसरी गर्ने, फिचर स्टोरी कसरी लेख्ने भन्ने कुराहरूको व्यावहारिक ज्ञान चाहिँ फिल्डमा गएर कसरी काम गर्ने त्यो कम आयो भन्न खोज्नु.
4: मैले के भनेको भने पढ्नु त पढ्यो हामीले यसरी न्युज लेख्ने यस्तो यस्तो यस्तो गर्ने भनेर पढ्यो होइन. तर टिचरहरूले पनि फिल्ड वर्क चाहिँ हाम्रो केही पनि भएन जस्तो लाग्यो है. मलाई चाहिँ लाग्यो होइन भएन नै भनौँ न हुनुपर्ने. अनि सरहरूले पनि अब हाम्रो फोर्थ इयरमा त तिमीहरूलाई यदि कुनैलाई काम गर्नु इच्छा छ भनेपछि हुन्छ नि त तिमीहरूले मलाई भन अनि यस्तो यस्तो भन्नुहुन्छ. तर त्यही पनि मलाई के लाग्छ भने फर्स्ट इयरदेखि अलिकति प्र्याक्टिकल्ली पनि अलिकति पुस गरिदिएको भए टिचरहरूले होइन यसरी पुस गरिदिएको भए जुन इन्टर्नसिप बाहिर गएर गर्नुपर्छ नि त्यो कलेजमा पनि त्यस्तो टाइपको इन्भाइरोमेन्ट भएको भए अलिकति स्टुडेन्टहरूलाई हुन्छ नि त. अब आफूले त खोज्नु पर्यो त्यो त छँदैछ होइन. आफूले त सेल्फ त खोज्नै पर्यो त्यो अब अरूले नै गरिदियोस् भन्ने त सोच राख्नु हुँदैन. तर त्यही पनि कलेजमा नै फर्स्ट इयरदेखि नै अलिकति सरहरूले पुस फ्याक्टरको वेमा एउटा इन्भाइरोमेन्ट क्रिएट गरिदिएको भए चाहिँ अलिकति हुन्थ्यो कि जस्तो लाग्छ.
3: एउटा स्नातक गरिरहेको विद्यार्थी भनौँ अथवा स्नातक अथवा स्नातकोत्तर ग्रेजुएट भइसकेपछि त्यो विद्यार्थीले चाहिँ कति आवश्यकता राख्छ होइन रोजगारी के अरे रोजगारी बजारमा आफ्नो पारिश्रमिकको कति अनुसारको ज्याला हुनुपर्छ अथवा इन्कम हुनुपर्छ उसले.
4: अब हेर्नु यो अपेक्षाको कुरा राख्यो भने अब हाम्रो यस्तो ब्याचलर मास्टर्स यस्तो गरेको यतिसम्म पढाएपछि होइन हाम्रो फेमिलीलाई पनि एक्सपेक्टेसन हुन्छ कि छोराछोरीले केही गरिदियोस् राम्रै कमाओस् उनीहरूको बेटर लाइफ स्टाइल होस् भन्ने हुन्छ होइन. तर यस्तो ब्याचलर गरेकोलाई त हुनु पर्यो क्या अलिकति आफ्नो जो सेभिङ प्लस उनीहरूले जे कुरामा पनि आफ्नो सेल्फ डिपेन्डेन्ट भन्ने टाइपको चाहिँ हुनु पर्यो. अब काठमाडौँमा हेऱ्यो भने त ब्याचलर गरेको यताउता जे गरेको पनि त्यही 10,000, 8,000, 12,000 यस्तो यस्तै दिइरहेको हुन्छ क्या. त्यो इयरको 8 घन्टा काम गरे पनि अब लेबर एक्टले चाहिँ भनेको छ नि त ठ्याक्क तोगेको छ नि त यति पैसा हुनु पर्यो भनेर त्यही पनि कम नै दिइरहेको हुन्छ कि. अब हामीसँग अप्सन नै हुँदैन होइन आफ्नो सर्भाइभ गर्नुको लागि पनि त्यो एक्सेप्ट नै गर्नुपर्छ कि. काम गरेर पनि हामी अब बिहान 8 बजेदेखि कुनैमा त बिहान 8 बजेदेखि 8 बजेसम्म बेलुका 8 बजेसम्म काम गरे पनि त्यति पैसामा हामी जस म्यानेज गर्नै पर्ने हुन्छ कि. नत्र त्योभन्दा त हाम्रोसँग विकल्पै छैन हामीलाई रोजगार नै दिएन. त्यसैले म चाहिँ के भन्छ त्यो ब्याचलर यताउता अलिक गरिसकेको स्टुडेन्टहरूले चाहिँ जे पनि उनीहरूको क्वालिफिकेसन अनुसार यतिसम्म पढेको मान्छेलाई त हुनु पर्यो स्यालरी. त्यही भएर 25+ अझ त्योभन्दा त्यतिकै हुनै पर्छ जस्तो लाग्छ.
3: एउटा समस्या रहेछ क्या तपाईँले भन्नुभयो हामीले प्र्याक्टिकल्ली एक्सपिरियन्स गर्नु पाएको हुँदैनौँ भन्नुभयो होइन. तर अफिसहरूमा चाहिँ एक्सपिरियन्स मान्छे खोज्छ. अब फेरि होइन काम गर्ने अपर्च्युनिटी नदिसकेपछि त कसरी एक्सपिरियन्स आउँछ भन्ने बाटो पनि हुनसक्छ. अब त्यो सबैतिर चाहिँ अलिकति समस्या हुँदो रहेछ किनकि कलेजमा चाहिँ प्र्याक्टिकल नलेज छैन होइन. तपाईँको माथि अर्गनाइजेसनमा तपाईँहरू त्यो मिडिया हाउसहरूमा जानुभयो भने स्किल खोज्दो रहेछ अनि त्यो कम स्किल भएको मान्छेहरूलाई थोरै थोरै तलब दिँदो रहेछ, बढी स्किल भएको मान्छेहरूलाई अलिक धेरै तलब दिँदो रहेछ. अब कसरी मिलाउने यो तालमेललाई?
4: अब फर्स्टमा त सुन्नु न, फर्स्टमा त इन्टर्नसिप गर्दाखेरि अझ कुनै कुनैमा चाहिँ भेट दिन्छ कुनैमा त दिँदैन होइन. तर त्यही भने नि मैले फर्स्ट इयरदेखि नै अलिकति प्र्याक्टिकल्ली पनि दिनु पऱ्यो क्या. त्यो थ्योरिटिकली भन्दा पनि प्र्याक्टिकल्ली पनि लिनु पऱ्यो. फर्स्ट इयर होइन सुरुमा एजुकेसन सिस्टममा नै हेर्दाखेरि हामीले अलिकति यो पढाइ चाहिँ हाम्रो त्यो घोकन चाहिँ मात्रै भएर पनि स्किल बेस्ड चाहिँ हुनु पऱ्यो कि. अब हामीले साइन्सहरू यताउता पढ्दाखेरि पनि एक्सपेरिमेन्ट गर्दाखेरि जस्तै व्हाइट बोर्ड मात्रै लेखाएर त्यो पिक्चर गराएर भन्दा पनि ल्याबमै गएर टेस्ट गर्नु पऱ्यो टाइपको हुनु पऱ्यो कि. अनि त्यसको कारणले गर्दाखेरि अलिकति मान्छेसँग पहिल्यैदेखि नै एक्सपिरियन्स भयो भने एक्सपिरियन्स खोज्ने मान्छेले पनि लैसँग रहेछ भनेर हुन्छ नि त. अब काम गर्ने मान्छेले पनि जब तपाईँसँग कुनै स्किल नै हुँदैन भने उसले पनि त राख्दैन, उसलाई पनि अलिक राम्रो मान्छे नै चाहिन्छ होइन. अनि खोज्छ काम खोज्छ फेरि 5-6 वर्षको एक्सपिरियन्स खोज्छ. हामी फर्स्टको अब न्यू कमरहरू गइरह हुन्छ होइन, उहाँ त हामीलाई थाहा नै हुँदैन त्यसको कि आइडिया नै हुँदैन भन्दाखेरि फर्स्टमा नै. त्यही भएर फर्स्टमा नै स्किल चाहिँ त्यो हाम्रो जुन लर्निङ फेजमै हुन्छ नि त्यहीदेखि नै डेभलप गराउनु पर्यो जस्तो लाग्छ मलाई.
3: थ्याङ्क यू सो मच.
2: उहाँ हुनुहुन्थ्यो सल्यानकी वन्दना बिके। कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुनिरहेका छौं। अब सुदूरपश्चिमको बाजुरा घर भएका र अहिले भक्तपुर बस्दै स्नातक पढिरहेका उमेश पाण्डेसँगको कुराकानी सुनौ।
3: स्वागत छ यहाँलाई।
5: हस् धन्यवाद।
3: अनि कति समय भयो काठमाडौँ आउनु भएको चाहिँ?
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: तपाईँको जीवनसँग जोडेर हेर्दाखेरि कसरी हेर्नुहुन्छ यो आयार्जन सँगसँगै पढाइ?
5: यो पाटोलाई चाहिँ हेर्नुपर्दा हो यस यही नै एउटा मुख्य समस्या भएर चाहिँ अहिले अब धेरै युवाहरू चाहिँ विदेश पनि पलायन भयो है। अनि अब यसमा चाहिँ केही कमजोरी सरकारको पनि छ, केही कमजोरी अब स्वयं हाम्रो यो व्यवस्थाको पनि छ क्या। अब यसमा अनि केही कसो चाहिँ कस्तो भन्दाखेरि धेरैको अब चाहना पनि हुन्छ, कसैको चाहिँ म बाहिरै गएर पढौँ, बाहिरको जीवन पनि यापन गर्न पाऊँ भन्ने पनि हुन्छ। अब यो चिज सबैलाई जोडेर हेर्नुपर्दाखेरि चाहिँ अब अहिलेको केसमा खासमा सबैले पाउनुपर्ने त त्यही नै हो, किनकि एउटा अब ब्याचलर लेभल पढ्ने भइसकेपछि उसले चाहिँ आफ्नो खर्च चाहिँ आफै उठाउन सकोस् भन्ने चिज हो। अब त्यसको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ पहिलो कुरा त व्यावहारिक ज्ञान नै चाहियो फर्स्टमा चाहिँ। अनि त्यसपछि दोस्रो कुरा भनेको चाहिँ सरकारले पनि केही कदम लिनु पर्यो, जस्तो कि अब विभिन्न सेक्टरमा विभिन्न विषयहरू पढ्ने मान्छेहरू पनि छन्, त्यसको लागि चाहिँ इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन। अनि त्यसपछि गएर कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आयोजन हुनसक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ होइन, यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबै चाहिँ सरकारले पनि केही कदम गरिदियो भने, अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। रोजगारी पाउनेले जोसँग चाहिँ स्किल छ उसले चाहिँ आफ्नो सही मूल्याङ्कन पाउँदैन त्यो स्किलको, अनि सही पारिश्रमिक पनि पाउँदैन, त्यही भएर उसले चाहिँ काम गर्न चाहँदैन, किनकि उसले अब दिनको 6-8 घन्टा दिएर जम्मा जम्मी उसलाई चाहिँ आउने जाने भाडा मात्रै हुन्छ भने त्यो मान्छेले काम गर्ने कुरो भएन, उसले अब उसको चाहिँ बेकारमा त्यो टाइम मात्रै खेर जाने भयो, एउटा चाहिँ त्यो भयो। अनि अर्को पाटो भनेको चाहिँ अब रोजगारदाताले चाहिँ होइन रोजगार चाहिँ सबै छ, अब स्किल चाहिँ छैन भन्ने कुरा, त्यो त कस्तो भन्दाखेरि धेरैले चाहिँ के खोज्छन् भन्दाखेरि एक्सपिरियन्स खोज्छन् क्या, अनुभव खोज्छन्। जस्तै कोही मान्छेले चाहिँ कुनै चिज सिक्यो भने उसले काम गर्ने अवसर पाए पो अनुभव बटुल्छ, अब सिक्दा सिक्दै अनुभव आउने कुरो त हुँदैन, अब त्यसमा पनि इफेक्ट गर्छ। अनि अर्को भनेको अब सिपको कुरा त त्यही हो, अब जस्तै हाम्रो यो एजुकेसन सिस्टम छ जति पनि त्यसमा चाहिँ सिपयुक्त एजुकेसन सिस्टम चाहिँ छैन, टोटल्ली के छ भन्दाखेरि थ्योरी बेस्ड छ, थ्योरीमा चाहिँ आधारित हुने, थ्योरीमा यसो उसो भनेर थ्योरीमा सबै चिज जानेको छ हामीले, तर व्यावहारिक उसमा चाहिँ गर्नु पर्यो भने त्यो चिज हामीलाई आउँदैन, किनकि हामीले सुनेको भरमा गर्न सकिँदैन, सुन्नु र अनि गर्नुमा धेरै डिफ्रेन्स हुन्छ। अब त्यही चिजले गर्दाखेरि चाहिँ धेरै डोमिनेटिङ पाटो चाहिँ मलाई लाग्छ अहिलेको उसमा चाहिँ यो सिप भएर पनि उचित मूल्याङ्कन नपाउनु चाहिँ एकदमै ठुलो डोमिनेटिङ पाटो जस्तो लाग्छ, किनकि कसैसँग कुनै सिप छ भने त्यसको सही मूल्याङ्कन पाउनुपर्छ, सही पारिश्रमिक पाउनुपर्छ, अनि त्यो राइट पर्सन अन राइट प्लेस भन्छ नि, हो त्यो चिज चाहिँ हाम्रोमा धेरै डोमिनेटिङ छ जस्तो लाग्छ मलाई।
3: तपाईँ स्नातक गरिरहँदाखेरि तपाईँले जुन विषयमा पढिरहनु भएको छ र आफू ग्रेजुएट भइसकेपछि उत्तीर्ण भइसकेपछि त्यही क्षेत्रमा आफूले रोजगारी पाउने र तपाईँले सोचे अनुसारको पारिश्रमिक पाउने चाहिँ कतिको सम्भावना देख्नुहुन्छ?
5: अब यसमा सम्भावना अहिले अब सरसर्ती हेर्नुपर्दाखेरि अहिलेको यो जति पनि परिस्थिति छ यसमा त पाउने सम्भावना एकदमै लो छ। अब एउटा मात्रै अलिअलि राज्यले तोके अनुसारको चाहिँ पारिश्रमिक पाउने भनेको सरकारी सेवामा गएर हो, अब त्यसको लागि पनि एकदमै हाई कम्पिटिसन छ एउटा कुरा त, अनि अर्को कुरा भनेको प्रोसेस एकदमै लामो छ क्या। अब त्यत्रो बेरसम्म जस्तै कोही मान्छे चाहिँ एकदम दूर दराजबाट आउने मान्छेले अब त्यत्रो समय खाली यतिकै बस्नु पनि चाहँदैन होइन, उसलाई पनि आफू पनि बाँच्नु पर्यो, घर परिवार होला होइन, उसको अब दैनिक जीवनमा पनि के भन्छ अरे त्यो एक्सपेन्सेसहरू सबै चाहियो, त्यो सबै चिज भान्न पनि गाह्रो हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ अब अहिले त्यस्तो अहिलेसम्म चाहिँ त्यस्तो छैन, अब अहिले अब नयाँ सरकार आएको छ होइन, नयाँ सरकारसँग धेरै आशाहरू पनि जोडिएको छ, अब त्यो आशाहरू चाहिँ कतिको पूर्ण हुन्छन्, अब कतिको चाहिँ सफल असफल हुन्छ अब त्यो समयले देखाउला, अब समय अनुसार जाम के हुन्छ। अहिलेसम्म चाहिँ त्यस्तो उचित पारिश्रमिक नै पाउँछु अनि मैले काम गरेको के अरे यो पढेको सेक्टरमा चाहिँ काम पाउँछु भन्ने त्यस्तो पूर्ण रूपमा विश्वस्त चाहिँ म छैन।
3: सरकारको पाटो पनि जोड्नुभयो, ठ्याक्कै के भइयो भने जति पनि युवाहरू अब हुन त टियुकै तथ्याङ्क हेर्ने हो भने अघिल्लो दीक्षान्त समारोहमा सायद 17,000 विद्यार्थीहरूले दीक्षित हुनुभयो हाम्रो त्यो रङ्गशालामा होइन। मैले विज्ञहरूलाई सोधेको थिएँ सबैजनाले रोजगारी पाउनुहुन्छ त नेपालमा भनेर सोधेको थिएँ, पाउनुहुन्न, 50% बिलो 50%ले पनि रोजगारी पाउनुहुन्न भन्ने कुराहरू गर्नुभएको थियो उहाँहरूले। अब त्यो अवस्था हुन नदिनुको लागि के हुनुपर्छ होला जस्तो लाग्छ तपाईँलाई चाहिँ?
5: हो त्यो अवस्था नहुन दिनको लागि चाहिँ त्यसमा चाहिँ म मुख्य 2-3 पोइन्ट चाहिँ भन्छु। यसमा सबभन्दा पहिला के भन्दाखेरि जति पनि सरकारी निकायहरू छन् त्यसमा कति धेरै रिक्त पदहरू छन् क्या, जो चाहिँ सरकारी निकायले नै लुकाएर राख्छ किनकि उसको आफ्नो मान्छे भर्ती गराउनलाई होइन, आफ्नो स्वार्थ पूर्ति गराउनलाई, आफ्नो काम निकाल्नलाई चाहिँ त्यो चिजहरू राखेको हुन्छ। त्यसमा चाहिँ विशेष ध्यान दिनु पर्यो फर्स्ट भनेको। अनि सेकेन्ड भनेको चाहिँ जति पनि प्राइभेट सेक्टरहरू छन् प्राइभेट सेक्टरहरूमा पनि ल यस्तो यस्तो पोस्टको लागि चाहिँ यति यति पारिश्रमिक हुनुपर्छ भनेर रेगुलेट गर्ने एउटा बरु संस्था नै खडा गरिदिएर भयो नि, त्यो रेगुलेट चाहिँ गर्नुपर्छ। अनि अर्को चिज भनेको चाहिँ जस्तै कुनै मान्छेले केही चिज पढ्यो भने चाहिँ यो चिजमा यस्तो यस्तो सम्भावना छ होइन, अनि कुनै व्यवसाय गर्ने भए पनि व्यवसाय गर्नेलाई चाहिँ हामी यति यतिसम्म चाहिँ इन्ट्रेस्ट रेट चाहिँ लो गरिदिन सक्छौँ अथवा इन्ट्रेस्ट रेटै नलिन सक्छौँ। अनि सुरुको जस्तै कुनै मान्छेले कुनै विद्यार्थीले भर्खरै भर्खरै ग्रेजुएट भएको विद्यार्थीले चाहिँ व्यवसाय गर्छ भने त्यो व्यवसायलाई चाहिँ हामी 5 ट्याक्स फ्री गरिदिन्छौँ होइन, ट्याक्स चाहिँ हामी लिँदैनौँ भनेर त्यसरी चाहिँ सरकारले चाहिँ कदमहरू चालेर प्रोत्साहन गर्यो भने अब अहिलेको जुन यो जति पनि बाहिर पलायन हुनेछ त्यसमा पनि केही रोक लाग्छ होला। अब रोकिनलाई टाइम त एभ्रिथिङले टाइम लिन्छ, अब समय त सबैले मागिनिहाल्छ, समय त चाहिन्छ नै, तर बिस्तारै यो चिज चाहिँ प्रभावकारी हुँदै गयो भने चाहिँ यो सबै चिज चाहिँ रोकिन्छ भन्ने चाहिँ मलाई लाग्छ।
3: थ्याङ्क यू सो मच।
5: हस् थ्याङ्क यू।
2: उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिमको बाजुरा घर भई अहिले भक्तपुर बस्दै स्नातक पढिरहेका उमेश पाण्डे। कार्यक्रम देश परदेशमा आज हामी युवासँग रोजगारी, उद्यमशीलता, सिप, सरकारी नीति र भविष्यका सम्भावना बारेको कुराकानी सुनिरहेका छौं। अब सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँको ठमेलमा बस्दै स्नातक पढिरहेकी सुमिना राईको अनुभव सुनौ।
3: तपाईँलाई पनि नमस्ते अनि स्वागत छ।
9: धन्यवाद।
3: युवा हुनुहुन्छ होइन, डिपेन्डेन्ट हुनुहुन्छ कि आफै इन्डिपेन्डेन्ट
9: हुनुहुन्छ?
3: कतिको खर्च हुन्छ महिनाभरि, हिसाब किताब गर्नुहुन्छ राख्नुहुन्छ?
9: खर्च त हुन्छ, त्यत्रो धेरै होइन, त्यही हो आफूलाई चाहिने ठाउँमा खर्च हुन्छ, त्यत्रो धेरै हुँदैन, त्यत्रो धेरै गर्ने एज के भन्छ त्यो इन्कम पनि हुँदैन, त्यही भएर सीमित।
3: कलेजमा इक्जाम फी भर्दाखेरि 7-8,000 रुपियाँ लाग्छ होला होइन, अनि खाजा साजा खानु पर्यो साथीहरूसँग 150 रुपियाँ त दिनकै खर्च हुन्छ होला।
9: हामी रियरली मात्रै जान्छौँ, त्यत्रो धेरै हामी जानेमा परेन कहिलेकाहीँ।
3: काठमाडौँमा महँगीको कुरा गर्दाखेरि महँगी पनि धेरै नै छ, कतिको सजिलो अप्ठ्यारो छ
9: के भनौँ, अब अलिकति इन्कम सोर्स भएको, अलिकति राम्रो ब्याकग्राउन्ड भएकोहरूलाई त ठिकै छ होला, तर नभएकोहरूलाई त गाह्रो नै छ नि होइन। अब होइन अहिले नै छ नि ग्यासमा बस्नुपर्ने होइन, अब तरकारी हरेक कुरामा गाह्रै नै छ, अलिकति ब्याकग्राउन्ड अलिकति कमजोर भएको मान्छेहरूलाई त गाह्रै छ नि, अलिकति स्ट्रङ भएकोहरूलाई पो सजिलो हुने।
3: अनि युवा हुनुहुन्छ होइन, धेरै युवाहरू त वैदेशिक रोजगारीमा पनि जाने गर्नुभएको छ, तपाईँले अब कि त इङ्ग्लिसतिर कि त जर्नलिज्मतिर पछि हुनसक्छ भन्ने सम्भावना देख्नु भएको छ, त्यो बाहेक विदेश जाने सम्भावना देख्नु भएको छ कि छैन?
9: अब यतिको यो प्र्याक्टिकल सब्जेक्ट होइन, यतिको लिएपछि चाहिँ खासमा त्यही नजाउँ भनेर नै खासमा यतातिर आएको हो होइन, अब हेर्दै जाऊँ, अब गर्दै जाऊँ, अब के हुन्छ होइन, अब हाम्रो माथिको नीतिहरू कस्तो बन्छ, अब आफूमा चाहिँ एकदमै महत्त्वकाङ्क्षी हाई लेभलको लिएर मात्रै भएन होइन, माथिबाट नै हुनु पर्यो, अनुकूल हुनु पर्यो, अब गर्दै जाऊँ, भएन भने अब
3: अझै डिप जान्छु म, के भयो भने चाहिँ नजाने, के भएन भने चाहिँ जाने,
9: अफ कोर्स अब यही राम्रो भयो अब जस्तै मेरो जर्नलिजमै चाहिँ राम्रो भयो हैन मेरो मैले मेरो क्यापेसिटी अनुसारको मेरो इन्कम भयो भने त म किन जाने हो र हैन अब यहाँ चाहिँ अब आफ्नो आफूले काम मात्रै बढी गर्नुपर्ने अब भने जस्तो इन्कम भएन अथवा आफ्नो हुन्छ नि जुन क्यापेसिटी अनुसारको भएन भने त अफकोर्स जानु नै पर्यो नि होइन त्यो त सबै नेपालीहरूको त्यो उहाँहरू यतिकै जानुभयो होइन नि त यहाँ उहाँले भने जस्तो यतिकै डिग्रीहरूको होइन पिएचडीहरूको त्यो सर्टिफिकेट राखेर जानु बाध्य त हुनु भएको छैन होइन आफूले त्यो आफ्नो जुन उहाँले फोर्स गर्नुभएको छ त्यो अनुसारको यता इन्कम नपाउनु भएर त जानु जान बाध्य हुनुभयो नि अब राम्रो भयो भने त यहाँ यहीँ बस्ने हो अब भएन अब भयो भने त अप्सन रोज्नै पर्ने हुन्छ होला त्यसलाई फर्स्टमा त हाम्रो नीति थ्योरी बेस्ड भयो कि हाम्रो प्र्याक्टिकल बेस्ड भएन किनभने हामीलाई पढाइयो मात्रै इभन यो हाम्रो कलेजमा पनि अब हामीलाई फर्स्ट इयरदेखि यहाँ थर्ड इयर आइसक्यौँ हामी होइन तिन वर्ष लस्ट भइसक्यो हामीलाई जर्नलिजम पढेपछि यहाँ कुनै प्र्याक्टिकल छैन कि हामीलाई थ्योरी मात्रै जस्ट बुक इज नलेज मात्रै हामीलाई त्यो बुकमा जे छ त्यो मात्रै पढाउनु भयो हामीलाई इभन त्यो अब कुनै रेडियोमा गएर एउटा सामान्य होइन सामान्य न्युज रिडिङ त्यो अहिले त हामी थर्ड इयरमा पुगिसकेलाई आउँदैन कि किनभने हामीलाई प्र्याक्टिकल गराउनु भएन नि त होइन त्यसरी ल्यायो हामीलाई बुक इज नलेज मात्रै ल्यायो अनि त्यो बुकहरूमा पनि के भन्छ त्यो लाइक अलिकति नराम्रो त्यो किसानहरू चाहिँ यस्तो त्यो बुकमा पनि त्यसले स्तरको अनि त्यस्तै गेटअप बनाएर हामीलाई त्यसरी बिल्डअप गरायो कि हाम्रो माइन्ड नै अब किसान अथवा त्यो अलिकति लेबर भनौँ न लेबरहरूको चाहिँ गेटअप यस्तो हुँदो रहेछ अनि अलिकति लयर होइन डक्टर इन्जिनियरहरूको चाहिँ एकदमै राम्रो होइन एकदमै एट्र्याक्टिभ त्यो गर्दै ल्यायो अनि हामीलाई अब बच्चामै त्यसै गरी जसरी जे जे दियो त्यही अनुसार त हुर्किनु नि अनि हामीलाई अब नेपालमा भन्नुभयो नि तपाईँले भन्नु के अरे भाँडा धुन अथवा त्यो झाडु पोछा लाउन हामीलाई लाग्छ अब बाहिर आउट कन्ट्री गएपछि त्यहीँ चाहिँ त्यो एकदमै के भनौँ ठुलो होइन हो त्यसरी ल्यायो कि हामीलाई माथि हाम्रो त्यो शिक्षा प्रणालीमै हामीलाई त्यसो गराइयो कि लेबर अथवा त्यो उहाँहरूलाई एकदमै हजुर नराम्रो गेटअप एकदमै नराम्रो अब त्यस्तो भएपछि त बच्चाहरूको त हामीले त यो यस्तो रहेछ हामी चाहिँ डक्टर इन्जिनियरै भन्नु पर्दो रहेछ भन्ने त्यसरी ल्यायो कि हजुर
3: सरकारले त होइन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छु भन्छ होइन काठमाडौँ महानगरपालिकाले पनि अब शिप मेला अर्को सायद अर्को विकदेखि सुरु गर्छ होला अनि 2,000-3,000 रोजगारी दिए भन्छ होइन अनि यतिका रोजगारी दिएको छु भन्छ यतिका अवसरहरू दिएको छु भन्छ अनि खोइ त अनि युवाहरूलाई त अवसरै छैन भन्छन् फेरि
9: अब त्यो चाहिँ हाम्रो नेपालमा चाहिँ के छ भन्दाखेरि माथि नीतिहरू बन्छ तर इम्प्लिमेन्टेसन छैन कि त्यहाँ फियर इम्प्लिमेन्टेसन छैन हामीले कति धेरै त्यहाँ हाम्रो धाराहरू संविधानहरूमा कति धेरै छ नि त्यो प्रपर इम्प्लिमेन्टेसन भएको छैन नि त्यही भएर हाम्रो चाहिँ छैन इम्प्लिमेन्टेसन नै छैन कि अब उहाँले त्यो प्रोग्राम ल्याउनुहुन्छ अब त्यहाँ पनि जानुहोला सर्टन मान्छेहरू जानुहोला अब त्यहाँ पनि आफ्नो हुन्छ नि हाम्रो नेपालमा त नेपोटिजम होइन आफ्नो नातेदार भाइ बहिनी होइन आफ्नो साइडको जो हुनुहुन्छ क्यापेबल होस् नहोस् होइन तानेछ होइन अब त्यहाँ त्यो हुँदा चाहिँ हामी त्यो क्यापेबल जो चाहिँ सक्षम हुनुहुन्छ त्यो लाइनमा जो चाहिँ सक्षम हुनुहुन्छ उहाँलाई चाहिँ त्यहाँ हायर गरिँदैन कि जो चाहिँ त्यहाँ आफ्नो दाई भाइ हुनुहुन्छ होइन रिश्तेदार उहाँहरूलाई चाहिँ लगेर राखिन्छ कि त्यो छ हाम्रो नेपालमा चाहिँ
3: अनि अहिलेको सरकारले त धेरैलाई आशा पनि दिलायो त्यो इलेक्सन अगाडि चुनाव अगाडि र युथहरूको सरकार भनेर पनि चिनिन्छ होइन कतिको चित्त बुझ्दो तरिकाले काम गरेको छ जस्तो लाग्छ ब्यालेन्स तरिकाले भन्दाखेरि बायस नभइकन भन्दाखेरि है त
9: काम त अब नयाँ के भन्छ जेएनजीहरूको प्रतिनिधित्व गर्दै आउनु भएको छ नयाँ सरकार होइन त्यसमा त्यो वेबाट हामी एकदमै होइन आउनु भएको छ गर्नुहुन्छ हामी एकदमै आशावादी छौँ अब गर्दै पनि हुनुहुन्छ होला अब हेर्दै जाउँ किनभने उहाँहरू अब प्रपर के भन्छ एकदमै उहाँहरू किनभने एक्सपिरियन्स्ड हुनुहुन्न होइन सिक्दै गर्दै जानुहुन्छ जे होस् राम्रो गर्नुहुन्छ होला भन्ने लाग्छ
3: सायद 5 वर्षमा 15 लाख रोजगारीको अवसर दिने भन्नुभयो
9: अब त्यो त गर्नुहुन्छ गर्नुहुन्न अब त्यो चाहिँ म
3: अहिले 4 महिनाको कुरा गर्दाखेरि
9: अहिले
3: पाथवे चाहिँ सेटिस्फ्याक्सन
9: उहाँहरूको अहिले के भनौँ यो फेरि विरोध गरे जस्तो लाग्छ होला तर उहाँहरूले अब एक पाटोबाट हेर्दा उहाँहरू एक्सपिरियन्स हुनुहुन्न होइन किनभने नयाँ आउनु भएको छ नयाँ नयाँ जेएनजीहरूको प्रतिनिधित्व गर्दा आउनु भएको छ अनि अब उहाँहरूको काम हेर्दा चाहिँ खासै के भनौँ त्यो प्र्याक्टिकल हो जस्तो लाग्दैन किनभने अब जताततै जहाँ पनि होइन अब कोही चाहिँ सुसाइड गर्न बाध्य भयो त्यो फेरि सरकारले गएर त्यो धक्काले होइन किनभने त्यो बाध्य हुनु भएर हुनुभयो अनि अर्को त्यो जस्तो ग्यासहरूकै अहिले भइरहेछ होइन, जताततै अब भनौँ न अहिले भइरहेछ नि, अहिले यो के भन्छ हाम्रो रिलिजनको बारेमा चाहिँ होइन, त हिन्दूमा चाहिँ त्यहीलै विभेद भइरहेछ, त्यसलाई नै व्यवस्थापन सानो सानो कुराहरूलाई नै भइरहेछ होइन, त्यो भएर खासै अहिले यो तपाईँले भन्नुभएको छ 7 months हिजोको यो उहाँहरूको रिजल्ट चाहिँ खासै त्यो चाहिँ खासै के भनौँ चित्त बुझ्दो छैन, तर अब गर्नुहुन्छ होला आशावादी छौँ।
3: अन्तिममा सुझाव चाहिँ के दिनुहुन्छ
9: कसलाई? सुझाव त त्यही हो, अब नीतिमा बनाउने मात्रै होइन कि अथवा बोल्ने मात्रै होइन कि, हामी नेपालीहरूको बोल्ने मान्ने हुन्छ कि, बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि, त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस् होइन, जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि, हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, सिटामल दिएर त्यो नपाउने जो जसले जुन जुन सिटिजनसिप अथवा जुन जुन एरियामा उहाँहरूले पाउनु भएको छैन उहाँले लगेर दिनुहोस् क्या त्यो, अथवा कुनै सुत्केरी डेलिभरी गर्ने ठुलो हस्पिटल काठमाडौँमा त्यहीँ छ त्यहाँ लगेर एउटा राखिदिनुहोस् क्या, त्यो नेपाली स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको के भन्छ हाम्रो नेपालको त्यो परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन, यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल के भन्छ फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन, त्यही हो।
3: उहाँ हुनुहुन्थ्यो सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका घर भई अहिले काठमाडौँ बस्दै स्नातक पढिरहेकी विद्यार्थी सुमिना राई। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले युवासँग रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे अनुभव सुन्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर। आज मधेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेश प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सुलोसबर्गलाई 11 वर्ष जेल सजाय। सुलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। र स्पेनका मिडफिल्डर रोड्रिगले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले मल सम्बन्धी देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान सहितका विकल्प सिफारिश गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रद्युम्न उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ। प्रवक्ता आर्यालका अनुसार कार्यदलले हालको सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार मल खरिदमा देखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपाय सिफारिश गर्नेछ। साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा आउने उतार चढ़ावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप चुस्त बनाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिको सुझाव पेश गर्नेछ। कार्यदेश अनुसार कार्यदलले स्वदेशमा प्रांगारिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढ़ावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझाव पेश गर्नुका साथै रासायनिक तथा प्रांगारिक मलमा दिने अनुदानबीच सन्तुलन कायम गर्ने सम्भावनाबारे पनि अध्ययन गर्नेछ। त्यसैगरी प्रांगारिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नुका साथै अहिले उपलब्ध गराउँदै आएको अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन गरी सुधारका उपाय सुझाउने प्रवक्ता आर्यालले बताउनुभयो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव उपाध्याय संयोजक तथा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, वरिष्ठ माटो वैज्ञानिक श्री प्रसाद विष्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भीम भट्टराई, नेपाल विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर, डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत संयुक्त बस्नेत लगायत सदस्य हुनुहुन्छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 वटा सप्लायर्स कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्याण्डपम्प तथा ट्यूबवेल अर्थात चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ। एउटै वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमत गरी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशंकर यादव, तत्कालीन योजना शाखा प्रमुख गंगाराम यादव लगायत विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दावी गरिएको जनाएको छ। आज मधेश प्रदेश बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही ठाउँमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरै जसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङ कैसिलु खर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानूनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरको कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। अब विदेशको खबर। रूसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेव सोलोसबर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रूसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरू विरूद्ध भइरहेको कार्यवाहीका बीच यो पछिल्लो फैसला सार्वजनिक भएको हो। रूसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव सोलोसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रूसी आक्रमण भए यता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरूद्ध लगातार कार्यवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता सोलोसबर्गले रूस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। सोलोसबर्ग विरूद्ध पछिल्लो 2 वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले सोलोसबर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै सोलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रूसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रूसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै 65 मिलियन पाउण्ड अर्थात 13 अर्ब 45 करोड़ रूपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाड़ीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिल्यै चिनेको पनि बताएका बीबीसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढ़िरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो, तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन, मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी, महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका, 11 जना व्यक्ति र 5 कम्पनी विरूद्ध मुद्दा दायर, आज मधेस बाहेक सबै प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने, युक्रेन युद्धको विरोध गरेको भन्दै रूसका नेता सोलोसबर्गलाई 11 वर्ष जेल, सोलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध, र स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने।
2: सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: एकमात्र डीटीएफ सेवा डिश होम,
10: डिश होम खुशीको कनेक्शन,
11: साली नदीको सिर,
12: मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: शहरबाट नजिकै,
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
13: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा रहेको छ, तर यो सेवाका लागि महानगरले अहिले 5 वटा एम्बुलेन्स व्यवस्थापन गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। ललितपुर महानगरपालिकाको 11:31 फोन गरेमा बिरामीको घरमै पुगेर डाक्टर सहितको टोलीले उपचार सेवा दिने र अस्पताल जान परेमा पनि एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमका अनुसार हिजो काठमाडौँ उपत्यकामा 52,576 सिलिण्डर ग्यास बिक्री वितरण भएको छ। निगमले उपत्यकामा हिजो बिक्री भएको ग्यास अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाएको छ। साथै पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभाव समेत क्रमिक रूपमा सहज हुँदै गएको निगमका निर्देशक विनितमणि उपाध्यायले दावी गर्नुभयो। निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा छ। बजारमा ग्यासको अभाव भएपछि उपभोक्ता भने लाइन बस्न बाध्य छन्। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिँदैछ। आइतबार राति निधन भएका श्रेष्ठको आज शोभा भगवतीको कर्णदीपमा अन्त्येष्टि गरिन लागेको हो। आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म श्रद्धाञ्जलीका लागि काठमाडौँको विजेश्वरीमा रहेको नेपाल भाषा मंका खलको भवनमा राखिने भएको छ। त्यसपछि श्रेष्ठको शवयात्रा विजेश्वरीबाट ढलको, क्षेत्रपाटी, ठमेल, असन, जनवाल हुँदै शोभा भगवतीको कर्णदीपमा अन्तिम संस्कार गर्न लागिएको हो। अहिले उहाँको पार्थिव शरीरलाई काठमाडौँ बुढानीलकण्ठको आफ्नै घरमा राखिएको छ। 7 दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठका 50 नेपाल भाषा सहित 80 कृति प्रकाशित छन्। उहाँले कविता र गीत संगीत सँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। भाटभटेनीको भक्तपुर स्टोर हिजोदेखि 24 घण्टा खुल्न थालेको छ। आफ्ना स्टोर्सहरूलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाको रूपमा भक्तपुर स्टोर हिजो भदौ 1 गतेदेखि दिन र रात 24 घण्टा खुल्ला गरिएको भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7:30 बजेदेखि राति 9 बजेसम्म मात्र खोल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा नि सहयोग पुग्ने विश्वास रहेको छ। अध्यक्ष गुरूङका अनुसार रातिको शिफ्टमा काम गर्ने कर्मचारीलाई नियम अनुसारको तलबमा थप 25% भत्ता र चिया खाजाको व्यवस्था गरिएको छ। भक्तपुरबाट शुरू गरिएको यो 24 घण्टे सेवालाई आउँदा दिनमा देशभरका अन्य स्टोरमा पनि विस्तार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। र काभ्रेको वासुकी स्थानमा निर्मित भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ। नागपञ्चमीको अवसरमा हिजो विभिन्न पुरोहितद्वारा विशेष धार्मिक तथा सांस्कृतिक मेला गरी शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। स्थानीय मौलिक धार्मिक परम्परा बहुसांस्कृतिक पहिचान र लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नागपञ्चमीको अवसर पारेर हुने मेलालाई निरन्तरता दिँदै आएको आयोजकले जनाएका छन्। यो वासुकी स्थान पर्यटकीय दृष्टिकोणले समेत आकर्षक रहेकोले दशैं नागपञ्चमी लगायत विशेष चाडपर्वमा मेला पनि लाग्ने गरेको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झिङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू। 11:31 फोन गरेको 15 मिनटभित्रै घरमै पुग्ने। र काठमाडौँ उपत्यकामा हिजो अहिलेसम्मकै धेरै ग्यास सिलिण्डर बिक्री। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज।
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: श्री प्रदी तथा टाटा मोटर्स को सहकार्य।
3: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing.

मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: It's 12 PM.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुप लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जेएनजी आन्दोलनको उपलब्धि सार्वजनिक गर्न रासोपा सांसदकै माग। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने।
0: कांग्रेस आजदेखि 15 महाधिवेशनको तयारीमा केन्द्रित। सभापति थापाले पूर्व सभापति देउबासँग छलफल गर्दै।
1: अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन। कर्मचारीलाई 15-15 दिनमै तलब दिन महालेखाको परिपत्र।
0: इरानसँग मिल्न खोजेको भन्दै ओमान विरूद्ध ट्रम्प आक्रोशित। होर्मुजको मामिलामा हस्तक्षेप गरे बम खसाल्ने चेतावनी।
1: र फिफा अध्यक्ष इन्फान्टिनोका आलोचक प्रमुख संचालन अधिकृत लामोर बर्खास्त।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
4: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले भ्रष्टाचार र व्यथिति विरूद्ध भएको जेएनजी आन्दोलनका उपलब्धिबारे सरकारसँग प्रगति माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपा सांसद रचना खतिवड़ाले आगामी भदौ 23 गते शहीदहरूका सम्मानमा विशेष सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। शहीदका सपना र उनीहरूले शुरू गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट गर्नुपर्ने माग राख्दै खतिवड़ाले शहीदका मागहरूको लेखाजोखा सहित प्रधानमन्त्रीले प्रश्न पार्नुपर्ने बताउनु भएको हो। भ्रष्टाचार अन्त्य गर्ने युवाहरूको चाहना र आन्दोलनको मर्म अनुसार सरकारले ठोस काम गर्न सकेको छ कि छैन भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उहाँको भनाई थियो। यस्तै नागरिकहरूले उपचार नपाइरहेको समयमा मन्त्रीलाई ज्वरो आउँदा हेलिकप्टर प्रयोग गरिएको भन्दै विपक्षीहरूले सरकारको आलोचना गरेका छन्। कंग्रेस प्रमुख सचेतक बासना थापाले सुत्केरीले समयमा अस्पताल पुग्न नपाए पनि मन्त्रीलाई भने लाखौं खर्च गरेर हेलिकप्टरबाट ल्याइएको टिप्पणी गर्नुभयो। कर्णालीका जनताले अहिले पनि सिटामोल र राहत नपाउँदा काठमाडौँमा मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरी काठमाडौँ ल्याइएकोमा प्रश्न गर्नुभयो। मन्त्री काठमाडौँ ल्याउन 30-35 लाख खर्च गर्ने सक्ने सरकारले 3 लाख खर्च गरी जनतालाई किन राहत दिन सक्दैन भन्दै प्रश्न गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद धनबहादुर बुढाले अवरूद्ध भेरी करिडोर सञ्चालनमा ल्याउन माग गर्नुभएको छ। जाजरकोटमा आएको बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा डोल्पावासीको जीवनरेखा नै अवरूद्ध भएको भन्दै तत्काल सड़क सञ्चालनको व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो। रासोपाकै सांसद श्रीराम नेउपानेले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताउनुभयो। देशलाई स्वच्छ विद्युतीय भान्सातर्फ डोर्याउन स्पष्ट ऊर्जा नीति कानून र सोचको अभाव रहेको उहाँको भनाई छ। आजको बैठकमा परराष्ट्र मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिने कार्यसूची रहेको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिनुहुने भएको छ। हिजो मुख्यमन्त्री निवासमा भएको छलफल पछि आज दिउँसो 2 बजे संसद दलको बैठक बोलाइएको र विश्वासको मत लिने प्रयोजनसहित समसामयिक विषयमा छलफल हुने नेकपाका सांसद ओम विक्रम भाटले जानकारी दिनुभयो। नेताहरूका अनुसार भट्टले विश्वासको मत लिएपछि मात्र मन्त्री परिषद विस्तार गर्नुहुनेछ। हाल नेकपा एमालेका तर्फबाट 3 मन्त्री र 1 राज्य मन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट 3 मन्त्री र 2 राज्य मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। यस विषयमा मुख्यमन्त्री भट्ट र नेकपाका प्रदेश इन्चार्ज भानुभक्त जोशीले संयुक्त छलफल समेत गरिसक्नु भएको छ।
0: नेपाली कांग्रेस आजदेखि पूर्ण रूपमा 15 महाधिवेशनमा होमिने भएको छ। हिजो सकिएको केन्द्रीय कार्य समिति बैठकले आजदेखि पार्टीलाई पूर्ण रूपमा महाधिवेशनमा लैजान लागेको हो। त्यसै अनुरूप आज नेपाली कंग्रेसको केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ। समितिले 15 महाधिवेशन अन्तर्गत जिल्लाहरूमा तोकिएका निर्वाचन अधिकृतलाई आज प्रशिक्षण दिने भएको हो। दिउँसो 2 बजे सानेपामा प्रशिक्षण कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ। आगामी 16-19 असोजमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय भइसकेको छ। 15 महाधिवेशनको तयारी र असन्तुष्ट पक्षका सवालका सम्बन्धमा सभापति गगन थापाले आज पूर्व सभापति शेरबहादुर देउवासँग भेट्दै हुनुहुन्छ। हिजो आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले आज देउवासँग भेट गरेर छलफल गर्ने बताउनु भएको थियो। यस्तै कंग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकका निर्णय पनि सार्वजनिक गर्दैछ। साउन 24 गतेदेखि 9 दिनसम्म बसेको बैठकका निर्णय दिउँसो 3 बजे पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो। बैठकको समापनका क्रममा हिजो समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा सदस्यहरूले उठाएका विषयमा सभापति थापाले स्पष्ट पार्नुभएको थियो। थापाले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलाका कुनै पनि निर्णयहरू आफ्नो पार्टीको अंग नबन्ने स्पष्ट पार्दै पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै कित्तामा ल्याउन भने आफूले थप पहल गर्ने बताउनु भएको थियो।
1: विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार ई कमर्स गर्ने व्यवसायीले अब अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरूरी सूचना जारी गर्दै वेबसाइट एप्लिकेशन र सामाजिक सञ्जाल लगायतका माध्यमबाट व्यवसाय गर्न अनिवार्य विभागको पोर्टलमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको हो। पछिल्लो समय विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री वितरण गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढ़ेपछि विभागले नियमनमा कड़ाई गरेको हो। सूचीकृत नभएका वा गैर कानूनी विद्युतीय प्लेटफर्म मार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन 2081 अनुसार कार्यवाही गर्ने चेतावनी दिएको छ।
0: संघीय सरकार मातहतका निकायमा कार्यरत सबै कर्मचारीले अब हरेक 15-15 दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागि हो। यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको बताएको छ। हरेक 15 दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। 15-15 दिनमा तलब भत्ता दिँदा सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खनुपर्ने बाध्यता हट्ने र उनीहरूको दैनिक नगद प्रवाहमा सहजता हुने अपेक्षासहित अर्थ मन्त्रालयले वैशाखदेखि नै यो व्यवस्था गरेको थियो।
1: निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अध्यावधि गर्न आग्रह गरेको छ। निर्वाचन आयोगका सहसचिव नारायण प्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित परिवारका सदस्य र सरकारवालालाई आग्रह गर्नुभएको हो। आयोगले बेला बेलामा मतदाता नामावलीलाई शुद्ध अध्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिकको कार्य गर्दै आइरहेको छ। मतदाताको मृत्युपछि एका घर परिवारका सदस्य वा अन्य कुनै पनि व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिई मतदाता नामावली अध्यावधि गर्न सकिने व्यवस्था छ। गत फागुन 21 गतिको निर्वाचनपछि गत चैत 22 गतिबाट मतदाता नामावली संकलन तथा अध्यावधि कार्य सञ्चालन हुँदै आएको छ। राष्ट्रिय परिचय पत्र भएकाले सोको आधारमा मतदाता नामावलीमा अनलाइन प्रणाली मार्फत नाम दर्ता गर्न सकिने प्रावधान छ। राष्ट्रिय परिचय पत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकले आयोगको प्री इनरोलमेन्ट प्रणाली मार्फत अनलाइन फारम भरी आफ्नो फोटो

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा पोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: परराष्ट्र मन्त्रीको जवाफमा प्रति प्रश्न गर्न खोजेपछि सभामुखले रोक्दा आशिका बाहिरिन्। जेएनजी आन्दोलनको 1 वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने रासोपाका सांसदहरूको माग।
0: सुनसरी र सिराहा घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन, निष्कर्ष र सिफारिश अध्ययनका क्रममा।
1: मकवानपुर जीप दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु, राइड सेयरिङका समस्या विरूद्ध चालकहरूको प्रदर्शन।
0: होर्मुज स्ट्रेट पार गर्ने क्रममा जहाजमा आक्रमण, चालक दलका एक सदस्यको मृत्यु।
1: र पाकिस्तानका कप्तान बाबर आजमले इंग्ल्याण्ड विरूद्धको पहिलो टेस्ट नखेल्ने।
2: पानी जीवनको आधार हो,

0: स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अन टप लाङटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले अवैधानिक तरिकाबाट विदेश गएका गएर मृत्यु भएकाहरूको शव ल्याउने प्रक्रिया सजिलो नभएको जवाब दिनुभएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकै सांसद आशिका तामाङले हिजोको बैठकमा धादिङका केही युवाको शव ल्याउन सरकारले सहजीकरण नगरेको भन्दै आपत्ति जनाउनु भएको थियो। आज सांसदका प्रश्नको जवाब दिन प्रतिनिधि सभाको बैठकको रोस्टममा पुग्नुभएका परराष्ट्र मन्त्री खनालले त्यस्ता शव ल्याउन यस वर्षदेखि सरकारले 15 करोड़ विनियोजन गरेको र कार्यविधि बनाउने क्रममा रहेको जानकारी दिनुभएको हो। मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्न खोज्दा सभामुखले रोकेपछि तामाङ बैठकबाटै बाहिरिनु भएको छ। आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाब दिएपछि उहाँले तामाङले उठाएको प्रश्नको जवाफ दिनुभएको हो। सभामुखले थप प्रष्टीकरण सोध्ने नियमावलीको व्यवस्था नरहेको भनेर मर्यादामा बस्न आग्रह गरेपछि सांसद तामाङ रिसाएर हिँड्नु भएको हो। त्यसअघि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि तथा पर्यावरण मन्त्रीले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिएका थिए।
2: विपक्षी दलका सांसदहरूले वैदेशिक रोजगारमा देखिएका विकृति, स्वास्थ्य क्षेत्रको दयनीय अवस्था, अनलाइन ठगी र सुशासन जस्ता जनसरोकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य र विशेष समयमा उनीहरूले सरकारी रवैयाको विरोध गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ। सांसद केरूङले देशभर फैलिएको प्राकृतिक विपद प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कड़ा आपत्ति जनाउनु भएको हो। नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाउनु भएको छ। सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिले समर्थन नगर्ने स्पष्ट पार्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गर्नु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर साईले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलोपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त रिमिट्यान्सले थामिएको भए पनि राज्यले श्रमिकहरूको पीड़ाप्रति आँखा चिम्लेको आरोप उहाँले लगाउनुभयो। हालसम्म झण्डै 21 खर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको बताउँदै उहाँले सोही रकमबाट राज्य सञ्चालन भइरहेको तर श्रमिकहरूको जीवन र अधिकार भने असुरक्षित रहेको बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद रचना खतिवड़ा खत्रीले आगामी भदौ 23 गते जेनजी आन्दोलनको 1 वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा सांसद खत्रीले उक्त आन्दोलन मार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराउँदै यसबारे सरकारले बोल्नुपर्ने माग गर्नुभएको हो। सांसद खत्रीले आन्दोलनका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कार्यवाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने जिकिर गर्नुभयो।
2: सुनसरीको दिवानगंज र असिराहाको गोल बजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ। सरकारले छुट्टा छुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो। दुवै समितिले आज गृहमन्त्री शोधन गुरूङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको र त्यसमा भएको निष्कर्ष र सिफारिश अध्ययनको क्रममा छ। हनुमानगंज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो। सिरहाको गोलबजारमा भएको घटनाबारे गृहका अर्का सहसचिव पुष्प राजाशाही नेतृत्वको समितिले छानबिन गरेर सिफारिश सहितको प्रतिवेदन बुझाएको हो। देवानगंज गाउँपालिका तेन स्थित कप्तानगंजमा हिन्दू र मुस्लिम समुदायको बीचमा साउन 10 गते भएको झडपमा 3 जनाको मृत्यु भएको थियो। सुनसरीमा गोली लागेर कप्तानगंजका 30 वर्षीय ओमप्रकाश मेहता, 20 वर्षीय जयप्रकाश मेहता र 22 वर्षीय रविन्द्र मेहताले ज्यान गुमाएका थिए। सिराको गोलबजारमा साउन 14 गते भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा 18 वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70,000 भन्दा बढ़ीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा वैदेशिक रोजगारीका लागि 70,441 जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा 60,472 पुरूष र 9,980 महिला रहेका छन्। एक महिनाको अवधिमा 42,693 जनाले श्रम स्वीकृति लिएका छन् भने 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका हुन्। एक महिनामा म्यानपावर मार्फत 29,447 जनाले श्रम स्वीकृति लिएका छन् भने 12,442 जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। त्यस्तै जीटूजी मार्फत 712 जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। साउनमा मात्रै सबभन्दा बढ़ी यूएई गएका छन्। यूएईका लागि 18,784 जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ। त्यस्तै मलेसियाका लागि 12,498, कतारको लागि 10,360 र साउदी अरब जान 8,613 जनाले श्रम स्वीकृति लिएका छन्। गत असारमा 69,362 जनाले श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष 2082-83 7,92,187 जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
1: स्वतन्त्र चालक फाउण्डेशन नेपालको आह्वानमा राइड शेयरिङका समस्या विरूद्ध चालकहरूले आज पनि प्रदर्शन गरेका छन्। राइडर तथा चालकहरूको उचित हकित, संरक्षण र न्यायपूर्ण भाडातरको माग गर्दै उनीहरूले शान्तिपूर्ण आन्दोलन तथा विरोधका कार्यक्रम गरेका हुन्। डिजिटल राइड शेयरिङ सम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरहरूको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दवाब दिने उद्देश्यले यो आन्दोलन गरिएको उनीहरूको भनाइ छ। वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, श्रम शोषण तत्काल बन्द गर्नुपर्ने लगायत माग राखेर राइडरहरू आन्दोलनमा उत्रिएका हुन्। आज चालकहरूले बाइक र्याली समेत निकालेका थिए।
2: मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरीखेतमा आज बिहान भएको जीप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मी बडु रहेकी छन्। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाण्डुबाट वीरगंजतर्फ आउँदै गरेको स्कर्पियो जीप आज बिहान करिब 7 बजी जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो। दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका 9 घर भएका उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश 57 वर्षीय गोकर्ण डाङ्गी, 57 वर्षकै रजिस्ट्रार तारा दत्त बडु, उनकी श्रीमती 49 वर्षीय लक्ष्मी, छोरा 25 वर्षीय रितेन्द्र र 31 वर्षीय रीता घाइते भएका थिए। दाङको राप्ती नगरपालिका 8 का करिब 32 वर्षीय जीप चालक छुनीलाल चौधरी समेत घाइते भएका छन्। मुख्य न्यायाधीश डाङ्गी र चालक चौधरीको मकवानपुर व्यवसार भइरहे पनि बडु परिवारका सदस्यहरूले सेनाको हेलिकप्टरबाट छाउनी अस्पताल ल्याइएकोमा चिकित्सकले लक्ष्मीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। होर्मुज जलमार्गबाट बाहिर निस्कने क्रममा एउटा जहाजमा आक्रमण भएको छ। ब्रिटिश समुद्री व्यापार संचालन संगठन यूकेएमटीओका अनुसार अज्ञात हमलाबाट जहाजको इन्जिन कक्षमा क्षति भएको छ भने चालक दलका एक सदस्यको मृत्यु भएको छ। जहाजका चालक दलका बाँकी सदस्यहरूको उद्धारमा ओमानको तटरक्षक खटिएको यूकेएमटीओलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। सम्बन्धित अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताएका छन्। अमेरिका, इजरायल र इरान बीचको युद्ध शुरू हुनुहुँदा अघि यस मार्गबाट दैनिक 130 भन्दा बढ़ी जहाज आउजाउ गर्ने गरेका थिए। युद्ध यता भने त्यो संख्या वात्तै घटेको छ।
2: अब खेल समाचार। पाकिस्तानका कप्तान बाबर आजमले इंग्ल्याण्ड विरूद्धको टेस्ट क्रिकेट सिरिजको पहिलो खेल नखेल्ने भएका छन्। पाकिस्तान र इंग्ल्याण्ड बीचको तीन खेलको टेस्ट श्रृंखला भोलिदेखि शुरू हुँदैछ। कप्तान आजम हातमा चोट लागेका कारण श्रृंखलाको पहिलो खेल खेल्न नसक्ने भएका हुन्। कप्तान नै घाइते भएपछि पाकिस्तानलाई ठूलो धक्का लागेको छ। बाबरको पहिलो टेस्टमा अनुपस्थितिले टोलीको कप्तानी कसले गर्ने भन्ने प्रश्न उठेको छ। उनको अनुपस्थितिमा सान मसूद वा सलमान आगा मध्ये एकले टोलीको कप्तानी गर्न सक्नेछन्। तर पाकिस्तान क्रिकेट बोर्डले अन्तिम निर्णय गरिसकेको छैन।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: परराष्ट्र मन्त्रीको जवाफमा प्रतिप्रश्न गर्न खोजेपछि सभामुखले रोक्दा आशिका बाहिरिन। जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने रासोपाका सांसदको माग।
1: सुनसरी र सिराहा घटना छानबिन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो। वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70,000 लिए श्रम स्वीकृति।
2: मकवानपुर जीप दुर्घटनामा घाइते एक महिलाको उपचारका क्रममा मृत्यु। राइड शेयरिङका समस्या विरूद्ध चालकहरूको प्रदर्शन।
1: होर्मुज स्ट्रेट पार गर्ने क्रममा जहाजमा आक्रमण। चालक दलका एक सदस्यको ज्यान गयो।
2: र पाकिस्तानका कप्तान बाबर आजमले इंग्ल्याण्ड विरूद्धको पहिलो टेस्ट नखेल्ने।
1: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस्।
6: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

हँसाउने सकिन। हेर न, यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

ya wey. Ayah, ayah jalan. Dulu manja lagi. Betul, Zainal.

0: आन्दोलनरत पीड़ितलाई पूर्व राष्ट्रपति भण्डारीले भेट्नु भएको हो। पीड़ितहरू सरकारले आफ्नो माग र पूर्ववत सहमतिको व्यवस्था गरेको गुनासो गरिरहेर आन्दोलन गरिरहेका छन् र धरना बसिरहेका छन्। उनीहरूले 2082 माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन 29 ज्ञापन पत्र बुझाएका थिए।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान भन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराउनु भएको छ। आज पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो। नेपाली कांग्रेसका पूर्व सभापति समेत रहेका देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलालाई समापन गर्ने क्रममा म हिन्दू हुँ भन्ने अभिव्यक्ति दिनुभएको थियो। भेलाले संविधानको मर्म विपरीत हिन्दू धर्मको पक्ष पोषण हुने गरी निर्णय समेत गरेको थियो। देउवाको अभिव्यक्ति र कांग्रेस इतर समूहको पाँच बुद्ध निर्णयतर्फ इंगित गर्दै प्रचण्डले संविधान विरोधी गतिविधि र अभिव्यक्ति नदिन सचेत गराएको जानकारी पार्टी नेता हिमाल शर्माले दिनुभएको छ। बैठकमा प्रचण्डको भनाई उद्धृत गर्दै शर्माले भन्नुभयो, संविधान भन्दा दायाँ बायाँ लाग्नुभयो भने तपाईँ आफै सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैले बनाएको संविधान विपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।
0: ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रूबी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ अनुमति मागेको थियो। श्रेष्ठले आफूलाई धरपकड नगर्न र संचार उपकरण बरामद नगर्न माग गर्दै उच्च अदालतमा निषेधाज्ञाको निवेदन समेत दिनुभएको छ।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैदेशिक रोजगारीमा जान साउन महिनामा 70,441 जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार 60,472 पुरूष र 9,969 महिलाले स्वीकृति लिएका हुन्। सबैभन्दा बढ़ी युएका लागि 18,784 जनाले श्रम स्वीकृति लिएका छन्। मलेसियाका लागि 12,498, कतारका लागि 10,360 र साउदी अरबका लागि 8,613 जनाले श्रम स्वीकृति लिएका हुन्।
2: शेयर कारोबार मापक नेप्से परिसूचक आज 19.34 अंकले घटेर 2,622.48 बिन्दुमा झरेको छ। कारोबारमा आएका 280 कम्पनी मध्ये 56 कम्पनीको शेयर मूल्य बढ्दा 218 कम्पनीको घटेको छ। आज 5,07,00,000,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
1: अब विदेशका खबर। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई 48 घण्टाभित्र अस्पताल लैजान आदेश दिएको छ। स्वास्थ्य परीक्षण र उपचारका लागि मेडिकल बोर्ड गठन गर्न समेत अदालतको आदेश छ। इमरानलाई परिवारसँग भेट्न नदिएको विषयमा अदालतले प्रश्न उठाउँदै पछिल्ला 3 वर्षका भेटघाट र फोन सम्पर्कको विवरण उपलब्ध गराउन आदेश दिएको हो।
2: चीनका पूर्व प्रधानमन्त्री झू रुङ

0: भीको अन्त्येष्टि अघि आज बेजिङका सरकारी भवन र तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। 97 वर्षको उमेरमा गत साता निधन भएका झू सन् 1998 पाँच वर्ष चीनको प्रधानमन्त्री रहनु भएको थियो। चीनिया अर्थतन्त्रको सुधार र भ्रष्टाचार विरूद्धको अभियानका लागि उहाँ परिचित हुनुहुन्थ्यो।
1: अब खेलकुद टप एन्टी ट्वेन्टी सिरिजमा सहभागिता जनाउन नेपाल एक क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली सिरिज खेल्न गए राति त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट संज्ञानले अस्ट्रेलिया जाने 15 सदस्यीय टोलीलाई आइतबार नै विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। भदौ 5 गतेदेखि शुरू हुने टप एन्टी ट्वेन्टी सिरिजमा नेपाल ए ले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकको सामना गर्नेछ। नेपालले भदौ 6 बंगलादेश हाई पर्फर्मेन्स, भदौ 8 होबार्ट हरिकेन्स एकाडमी, भदौ 10 अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किङ्समेन एकाडमी तथा भदौ 13 भिक्टोरिया सीए 11 विरूद्ध खेल्नेछ।
0: विश्व फुटबल महासंघ फिफाका प्रमुख संचालन अधिकृत केभिन लामोरलाई बर्खास्त गरिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको व्यावसायिक योजनाको आलोचना गरेको 3 साता भन्दा कम समयमै लामोरलाई जिम्मेवारीबाट हटाइएको बीबीसी स्पोर्ट्सले जनाएको छ। फिफाले लामोरसँगको कार्य सम्बन्ध अगस्त 17 अन्त्य भएको पुष्टि गरेको छ।
1: र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणका लागि न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगेलेनलाई सुदूरपश्चिम रोयल्सले पुनः अनुबन्ध गरेको छ। कुगेलेन पहिलो संस्करणमा सुदूरपश्चिमबाट 9 खेलमा 17 विकेट लिएका थिए। दोस्रो संस्करणमा उनले 9 खेलमा 10 विकेट लिएका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: सुनसरी सिरा घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो। बाढ़ी पहिरोका कारण देशभर 12 स्थानमा सड़क प्रभावित, ग्यास आपूर्ति सहज बन्दै गएको निगमको दावी।
1: प्रधानमन्त्री शाह र भारतीय सेना अध्यक्ष सेचबीच भेटवार्ता। पूर्वाधार मन्त्रीले हेलिकप्टर प्रयोग गरेको विषयमा संसदमा जुहारी। मन्त्रीहरूलाई नियन्त्रण गर्न प्रधानमन्त्रीलाई विपक्षीको सुझाव।
0: संविधान संशोधन सुझाव आयोग गठन गर्न कांग्रेसको माग। 15 महाधिवेशनको प्रक्रिया आजैदेखि शुरू भएको गगन थापाको भनाई। संविधान भन्दा दायाँ बायाँ लागे सकिने भन्दै देउबालाई प्रचण्डको चेतावनी।
1: इमरान खानलाई 48 घण्टाभित्र अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश। पूर्व प्रधानमन्त्री झू रोङजीको अन्त्येष्टि अघि चीनमा राष्ट्रिय झण्डा आधा झुकाइयो।
0: र फिफा अध्यक्ष इन्फान्टिनोको आलोचना गरेको 3 सातामै उच्च अधिकारी बर्खास्त। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुलेग्लेन पुनः सुदूरपश्चिम रोयल्समा आबद्ध। नेपाल एक क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान।
1: अवस्थ नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: Bunnia.
1: Extreme energy drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठ चार दिने भ्रमणको सिलसिलामा साउन 31 गते काठमाण्डौ आइपुग्नु भएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा 5 सदस्यीय टोलीसहित उहाँ नेपाल आउनुभएको हो। भ्रमण दलमा उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाइफ्स वेलफेयर एसोसिएशनकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंग केसी र सैनिक श्रीमती संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसी पूजाले स्वागत गर्नुभएको थियो। भ्रमणको क्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल श्री धीरज सेठलाई भदौ 1 गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरूको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ़ पार्न थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले लगनखेलमा फिजियोथेरापी सेन्टर स्थापना गरेको छ। खेलाड़ीहरूको स्पोर्ट इन्जुरीलाई मध्यनजर गरी खेल खेल्ने क्षमतामा पुनर्ताजगीपन ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त सेन्टरको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले साउन 22 गते उद्घाटन गर्नुभयो। मित्र राष्ट्र इण्डोनेशियाको टीएनआई पीसकिपिङ सेन्टर सेन्टुलमा साउन 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको तेस्रो संस्करणको गरूडा कान्ति धर्म बहुराष्ट्रिय शान्ति स्थापना अभ्यास 2026 नेपाली सेना सहभागी भएको छ। सिनियर मिलिटरी लिडरशिप डिस्कसनमा नेपाली सेनाको तर्फबाट वीरेन्द्र शान्ति कार्य तालिमका केन्द्रपति सहायक रथी श्री दिपेन्द्र गुरूङ सहभागी हुनुभएको थियो। सोही दौरान स्टाफ ट्रेनिङ इभेन्ट, क्रिटिकल इनेबलर कपेबिलिटी इन्हान्समेन्ट र फिल्ड ट्रेनिङ इभेन्ट अभ्यासमा नेपाली सेनाका 48 जना सकल दर्जा सहभागी भएका थिए। अभ्यासमा मिशन म्याण्डेट, फोर्स सुरक्षा, नागरिकहरूको सुरक्षा र यूएनको आचार संहितालाई विशेष प्राथमिकतामा राखिएको थियो। पश्चिम एयरवेजले जटिल प्रसूति समस्यामा परेकी मुगु जिल्ला खत्याड गाउँपालिका 11 26 वर्षीय दीपा भण्डारीलाई साउन 29 गते उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यसै गरी मध्य एयरवेजले

0: सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिका सातकी 38 वर्षीय शारदा बस्नेत र उहाँको नवजात शिशुलाई साउन 27 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। त्यस्तै बेसले सोही दिन स्वास्थ्य अवस्था गम्भीर भई जिल्ला अस्पतालमा उपचाररत सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका दुईका 27 वर्षीय सबिन राईलाई उद्धार गरी काठमाडौँ पुर्याएको थियो। यसअघि बेसले उच्च रक्तस्राव भएकी एक सुत्केरी महिला सहित नवजात शिशुको साउन 25 गते हवाई उद्धार गरेको थियो। बेसले सोलुखुम्बु जिल्ला खुम्बु पासाङ लामो गाउँपालिका दुई लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पतालमा उपचाररत थुलुङ दुधकोशी गाउँपालिका सातकी रन्जु राई र फोक्सोमा समस्या भएका उहाँको नवजात शिशुलाई उद्धार गरी काठमाडौँ पुर्याएको हो। गरूड़ दल गण अन्तर्गत सुरक्षा बेस गोंगर र भवानी बक्स गण अन्तर्गतको सुरक्षा बेस सिस्नेरीबाट खटिएको टोलीले तामाकोशी नदीमा माछा मार्ने क्रममा फँसेका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका चार चुरी खर्कका 22 वर्षीय अभियान थामीलाई साउन 29 गते सकुशल उद्धार गरेको छ। चन्दननाथ गढ अन्तर्गतको सुरक्षा पोस्ट गुर्जे भन्जाङबाट साउन 30 गते खटिएको टोलीले शिवपुरी गाउँपालिका साथ टोखा छहरे सड़क खण्ड अन्तर्गत थाना भन्जाङमा सवारी दुर्घटनामा परेका 5 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ पुर्याउन सहयोग गरेको छ। यसै गरी सूर्यदल गढ़बाट खटिएको टोलीले रोल्पा जिल्ला थवाङ गाउँपालिका 5 उवामा पहिरोमा परि घाइते भएका 22 वर्षीय हिमाल पुन र 25 वर्षीय सञ्जय घरतीलाई साउन 28 गते उद्धार गरी सुलीचौर अस्पताल पठाएको छ। सोही दौरान टोलीले पहिरोमा परि मृत्यु भएका 5 जनाको शव संकलन गरेको थियो। संग्राम शार्दुल गुल्मको सुरक्षा पोस्ट सन्धुवाबाट साउन 26 गते खटिएको टोलीले डोल्पा जिल्ला सेफोक्सुण्डो गाउँपालिका 9 पुगमोकी 61 वर्षीय मान्चा साङमो लामालाई स्ट्रेचरमा बोकी आधारभूत स्वास्थ्य चौकी तापरिचा पुर्याएको छ। भगवती प्रसाद गुल्म र अन्तर्गतको सुरक्षा पोस्ट मन्जोबाट खटिएको टोलीले थुलुङ दुधकोशी गाउँपालिका सातका मंगल बहादुर तामाङलाई साउन 24 गते उद्धार गरी बोकेर लुक्ला स्थित पासाङ लामो निकोल निकी अस्पताल पुर्याएको छ। खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनात समर्जित गुल्म अन्तर्गत सुरक्षा पोस्ट लोखडाबाट खटिएको टोलीले ढुङ्गा बोक्ने क्रममा चिप्लिएर घाइते भएका एक पुरूषको साउन 24 गते उद्धार गरेको छ। टोलीले बझाङ जिल्ला खप्तड छान्ना गाउँपालिका 3 मेलतडीका 32 वर्षीय खकेन्द्र रावललाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि स्ट्रेचरमा बोकी दारूगाउँ स्थित स्वास्थ्य चौकी पुर्याएको हो। नेपाली सेना र भारतीय सेनाबीच मंगसिर 9 देखि 22 गतेसम्म सञ्चालन हुने अभ्यास सूर्य किरण 20 संस्करणको पूर्व तयारी स्वरूप साउन 27 गते नेपाली सैनिक ब्याटल स्कूलमा कन्फरेन्स सञ्चालन गरिएको छ। मध्यपश्चिम प्रेतना हेडक्वार्टरका सहायक रथी श्री मनोज वैद्यवार नेपाली सेनाका अधिकृत र भारतीय सेनाका अधिकृत प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कन्फरेन्समा अभ्यास सञ्चालन सम्बन्धी पूर्व तयारीबारे छलफल गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: भर्ना छनौट केन्द्रहरू
3: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्बु काठमाडौँ,
2: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी,
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी,
2: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर,
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की,
2: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटोबल रूपन्देही,
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
2: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
3: दरखास्त पेश गर्ने मिति
2: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np बाट अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: उमेरको हद
2: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा सो सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको,
3: स्नातक तह वा सो सरहको शैक्षिक योग्यताको हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नुहुन अनुरोध गरिन्छ। नेपाली सेना कृषि विज्ञान संस्थानमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: नेपाली सेना कृषि विज्ञान संस्थान लमजुङमा शैक्षिक वर्ष 2083-84 लागि स्नातक तहको बीएससी एजी शैक्षिक कार्यक्रमका लागि स्वीकृत 48 कोटामा विद्यार्थी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ। अध्ययन गर्न इच्छुक तथा योग्यता पुगेका सैनिक र गैर सैनिकका सन्ततिलाई साउन 25 भदौ 18 गतेसम्म entranceiaas.tu.edu.np मा अनलाइन आवेदन दिन अनुरोध गरिन्छ। साथै भदौ 19 गतेदेखि भदौ 24 गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ।
2: शैक्षिक योग्यता 10/2 कृषि वा विज्ञान वा आईएससी कृषि पशु वन विज्ञान वा सोस रहेको हुनु पर्नेछ। उल्लेखित तहमा अंग्रेजी, भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान र गणित विषय अध्ययन गरी कुल प्राप्तांकको 40% अङ्क वा लेटर ग्रेडिङ सिस्टम अन्तर्गत भए औसतमा सी वा 2.0 जीपीए प्राप्त गरी उत्तीर्ण भएको हुनु पर्नेछ। अतिरिक्त विषयमा ग्रेड सी वा सो सरह प्राप्त गरेको लब्धाङ्क पत्र समेत अपलोड गर्नुपर्नेछ।
4: थप जानकारीका लागि त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डिन कार्यालय, टेलिफोन नम्बर 01-43-33-902, इमेल info@iaas.tu.edu.np, वेबसाइट iaas.tu.edu.np।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले देशका विभिन्न स्थानमा गरेको उद्धार सम्बन्धी रेडियो सामग्री। प्रस्तुतिमा हुनुहुन्छ प्राविधिक सुबेदार मन्दिरा बुढाथोकी र प्राविधिक होद्दा दिवेन्द्र डाँगी।
5: जब प्रकृतिले आफ्नो रौद्र रूप देखाउँछ, जब बाढीले बस्ती डुबाउँछ, पहिरोले बाटो छेक्छ अनि भूकम्पले घर भत्काउँछ, यस्ता विपत्तिको बीचमा जीवन र मृत्यु बीचको दूरी केही सेकेण्डमा सीमित हुन्छ। त्यति बेला नागरिकको आँखाले खोजिरहेको हुन्छ एउटा भरोसा, एउटा आशा र एउटा हात, जसले जीवनलाई मृत्युको मुखबाट फर्काउन सकोस्। त्यही कठिन घडीमा जोखिमको प्रवाह नगरी अगाडि बढ्छ नेपाली सेना। देशको अन्तिम शक्तिको रूपमा रहेको नेपाली सेना राष्ट्रिय संकटका बेला नागरिकको जीवन रक्षा गर्ने अग्रपंक्तिको उद्धारक पनि हो। प्राकृतिक होस् वा मानव सृजित विपद, जुनसुकै अवस्थामा नेपाली सेनाको एउटै ध्येय हुन्छ, पहिले जीवन बचाउनु।
6: हरेक विपत्तिको घडीमा नागरिकसँग हुने एउटा भरोसा र विश्वास हो नेपाली सेना। विपत आउनु अघि गरिएको पूर्व तयारी, निरन्तर अभ्यास, दक्ष जनशक्ति, उद्धारका लागि आवश्यक साधन स्रोत र जोखिम मोलेरै अघि बढ्ने अदम्य साहसका कारण नागरिकले नेपाली सेना छ त्यसैले हामी सुरक्षित छौ भन्ने अनुभूति गर्न पाएका छन्।
7: मेरो नाम चेलीमाया राई, देउमाई नगरपालिका 3 इलाम जिल्ला, म 82 भएको छु। म ओडामा वृद्ध भत्ताको नवीकरणमा आउँदै गर्दा माइखोला माथि पहिरोबाट नेपाली सेनाहरूले भेट्नु भयो र मलाई स्ट्रेचरमा हालेर 8 पालो गर्दै बोक्नु भयो। खोला पारी तारेर गाडी चढाइदिनु भयो। गाह्रो पनि थियो मलाई हिँड्न नसक्ने माथि, अनि त्यही भएर उद्धार गर्नुभयो। नभए म अलपत्र पर्ने थिएँ। 82 उमेरमा सेनाहरूलाई बोकी मागे, सहयोग मागे। धन्यवाद, आशीर्वाद, नेपाली सेनाको जय होस्।
5: चेली माया राईको यो अनुभव नेपाली सेनाप्रतिको विश्वास मात्र होइन, यो त संकटको अध्ययारो बीच जीवनको आशा जगाउने एउटा बलियो अनुभूति हो। आकस्मिक उद्धारका अनगिन्ती घटनामा नेपाली सेनाले पुर्याएको योगदानले यही विश्वासलाई अझ गहिरो बनाउँदै आएको छ। नागरिकको जीवधनको सुरक्षाका लागि विपत्तिको घड़ीमा सेनाले उद्धार पहिला भन्ने अवधारणा अनुरूप कार्य गर्दै आएको छ भने भौगोलिक अवस्थिति र घटनाको परिस्थिति हेरेर साधन, स्रोत र जनशक्ति खटाउँदै आएको छ। यस क्रममा विकट स्थानहरूमा सड़क यातायात र अन्य विकल्प नहुँदा घण्टौंसम्म काँधमै बोकेर पनि बिरामीहरूलाई उद्धार गर्ने गरेको छ।
8: मेरो नाम चाहिँ दिवस कोइराई हो, खोटाङ सुन्देल के प्लस गरी साध हो। म चाहिँ लौदु गुम्बा भन्ने निर्माण हुँदै थियो अनि त्यहाँ चाहिँ काम गरिरहेको थिएँ अनि बिराम भएको छ। बाह्र एक बजीदेखि मलाई पेन सुरु भएको, बिहान नभए पाँच बजी छ बजीसम्म म एकदमै गाह्रो भइरहेको थिएँ अनि पेन धेरै भइरहेको थिएँ। अनि त्यहाँदेखि साथीहरू चाहिँ हुनुहुन्थ्यो तर अर्को ग्रुपको हुनुहुन्थ्यो, हामी चाहिँ तिनजना सानो दुईटा भाइहरू हुनुहुन्थ्यो। अर्को ग्रुप साथीहरूले थाहै पाउनु भएन अनि सानो भाइ दुईले चाहिँ बोकेर जानु तल थमो मेडिकलसम्म, त्यहाँदेखि मेडिकलको पुलिसहरूले चाहिँ त्यहाँ थमो पुलिस चौकीमा फोन गर्नुभयो अनि पुलिस चौकीहरूले चाहिँ खबर गर्नुभयो नेपाली सैनिक टिमले अनि उहाँहरूले उद्धार गर्नुभयो अनि नाम्ची हस्पिटल स्टेचरमै लानुभयो। त्यो नेपाली सेनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरूले मेरो जीवनमा उद्धार गरिदिनु भयो, बचाइदिनु भयो, धेरै धेरै धन्यवाद। नेपाली सैनिकको शिर जहिले पनि सगरमाथा जस्तो उच्च होस्।
6: विपत्तिमा सेनाले खोज तथा उद्धार, तत्काल राहत तथा प्राथमिक उपचार र पूर्वाधार निर्माण आदिमा योगदान दिने गरेको छ। यस क्रममा नागरिकको जीवन रक्षालाई सेनाले पहिलो प्राथमिकतामा राख्दै विकट हिमाली तथा पहाड़ी भेगका गम्भीर घाइते, सुत्केरी महिला र शिशुको सैनिक हेलिकप्टरबाट गरिने उद्धारले धेरैको ज्यान जोगाएको छ।
9: मेरो नाम लालबहादुर ढोकाए, जुम्ला जिल्ला चन्द्र नगरपालिका वार्ड नम्बर 8 बिरामी काँसीकाल ढोकाए मेरी माइजू पढ्नुहुन्छ नाताले। उहाँ गर्भवती हुनुहुन्थ्यो, अलिकति पेट दुखेर हस्पिटल लिँदाखेरि 21 बेहोस हुनुभयो। बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएर अपरेसन गर्यौं। अपरेसन गरिसकेपछि उहाँ बेहोस हुनुभयो। बेहोस हुनुपछि हामीले उद्धार गर्ने कुनै पनि साधन नपाएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचार गर्नका लागि प्रदेश अस्पताल सुर्खेतमा ल्यायौं। अहिले उहाँको अवस्था ठिकै छ। त्यो दिन सायद नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिएको भए मेरी माइजूको ज्यान जान्थ्यो होला, बस्थेन होला। माइजूको ज्यान बचाइदिनु भयो, त्यसको लागि नेपाली सेनालाई धेरै धेरै धन्यवाद।
5: भर्खरै प्रस्तुत भएका दृष्टान्तहरूले प्राकृतिक विपद होस् वा अन्य आपतकालीन अवस्था, ती सबै संकट टार्न नेपाली सेना सबैभन्दा अगाडि पुग्ने गरेको देखाउँदछ। आकस्मिक घटनामा परेका नागरिकको उद्धारका लागि विकट हिमाली भूभाग, दुर्गम पहाड़ वा सुगम बस्ती जुनसुकै क्षेत्र र भूगोलमा पुगेर नेपाली सेनाले घाइते तथा पीड़ितलाई नयाँ जीवन दिइरहेको छ।
6: काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 कपनका प्रशान्त पाण्डे धादिङको रूबी भ्याली 3 स्थित सवालुङ भीरमा साइकल यात्राका क्रममा लड्नुभएका उहाँलाई नेपाली सेनाले जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको थियो। सोही उद्धारको क्षणबारे स्मरण गर्दै प्रशान्त पाण्डे,
10: तिनजना साथी रुबी भ्याली घुम्न भनेर गएका थियौँ साइकलमा। त्यहाँबाट चाहिँ नि रुबी भ्यालीबाट फर्किने क्रममा चाहिँ नि हामी छेर्थुम भन्ने ठाउँमा आइपुग्यौँ। त्यसमा चाहिँ नि मेरो साइकलको टायर चाहिँ नि पङ्चर भएर टर्निङ गर्ने क्रममा चाहिँ नि भिरमा चाहिँ म खस्न पुगेँ। त्यहाँबाट चाहिँ मलाई नेपाली सेनाले नै माथिसम्म ल्याउनु भयो अनि नेपाली सेनाले माथि लगेर फेरि मलाई अनि सलाइन पानी दिने, अरू प्राथमिक उपचारको अन्य चिजहरू पनि गर्नुभयो। उहाँहरूले गर्नुभएको एकदम सराहनीय कार्य, म रेडियो कार्यक्रम मार्फत त्यहाँका स्थानीय वासीहरू, त्यहाँको प्रहरी अनि हाम्रो नेपाली सेना जसले चाहिँ मलाई उद्धार कार्यमा एकदम लागि परेर चाहिँ मेरो उद्धार गरिदिनु भयो भित्री मनदेखि उहाँहरूप्रति कृतज्ञता ज्ञापन गर्दछु अनि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
5: श्रोता, नेपालको हिमाली भूभाग विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र हो। हिमालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न र आरोहणका लागि वर्षेनी धेरै पर्यटकहरू पुग्ने गर्दछन्। तर मनोरम हिमाली क्षेत्र जति सुन्दर देखिन्छन् त्यति नै जोखिमपूर्ण पनि हुन्छ। उच्च हिमाली भूभाग, प्रतिकूल मौसम र अक्सिजनको कमीका कारण त्यहाँ जाने धेरै पर्यटकलाई आकस्मिक स्वास्थ्य समस्या पर्ने गरेको छ। यस्ता समस्यामा परेका नागरिकको पनि नेपाली सेनाले उद्धार गर्दै नेपालको पर्यटनलाई सुरक्षित बनाइरहेको छ।
6: यसैको ज्वलन्त उदाहरण हो सगरमाथा बेस क्याम्प तर्फ जाने क्रममा खुम्बु पासाङलामु गाउँपालिका 4 सनासा क्षेत्रमा लेक लागेर बिरामी पर्नुभएका फ्रान्सेली नागरिक र दोस्रो लाङटाङ ट्रेल 2083 म्याराथनका लागि गोसाईकुण्ड गाउँपालिका 4 क्यान्जिङ जानुभएका सुन लामाको उद्धारका क्रममा सैनिक टोलीले बोकेर अस्पतालसम्म पुर्याएको क्षण सम्झदै भगवती प्रसाद गुल्मका हुद्दा प्रदीप थापा।
11: स्थानीय जनताले खबर गरेपछि हामी रामचेपबाट सनासा भन्ने ठाउँ चार किलोमिटर दूरीमा गयौँ। उहाँ जाँदाखेरि बिरामीको अवस्था चाहिँ अत्यन्त नाजुक थियो, उहाँ बोल्न नसक्ने र केही पनि खान नसक्ने अवस्थामा हुनुहुन्थ्यो र अलिअलि पानी चाहिँ पिउन सक्ने अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई अनि स्टेजरमा राखेर हामीहरूले बोकेर लिएर आयौँ। आउँदाखेरि पानी परिरहेको हुनाले चिप्लो बाटो भएको कारणले गर्दाखेरि धेरै कठिनाइ परेको थियो र हामीले बिरामीलाई ठाउँ ठाउँमा पानी पिलाउँदै नाम्चे स्थित उम होम गेल भन्ने अस्पतालमा लिएर आएका थियौँ।
5: दुर्गम हिमाली भूगोलमा बिरामी पर्नु भनेको रोगसँगै समय र कठिन भूगोलसँगको संघर्ष पनि हो। जहाँ सड़क र सवारीको पहुँचो छैन त्यहाँ अस्पतालसम्म पुग्न छिचुल्नु पर्ने भीड़, उकालो ओह्रालो र जोखिमपूर्ण गोरेटोमा नेपाली सेनाले बिरामीलाई स्ट्रेचरमा बोकी अस्पतालसम्म पुर्याउँदै आएको छ। नेपाली सेनाको यस्तै साथ सहयोगको साक्षी हुनुहुन्छ रामेछापका 18 वर्षीय प्रयास गोरागाई। पाँच पोखरी भ्रमणका क्रममा सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका 3 सोकर डाँडामा उहाँलाई लेक लागेपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गयो र हिँड्ने शक्ति समेत हरायो। उक्त अप्ठ्यारो समयमा नेपाली सेनाको सहयोग सम्झदै प्रयास गुरा गाई।
12: हामी घुम्ने क्रममा त्यहाँ पुगेको थियौँ पाँच पोखरी। पुगिसक्दासम्म पनि मलाई केही भएको थिएन। भोलिपल्ट बिहान फर्किने बेलामा मलाई हल्का टाउको दुखेको जस्तो भएको थियो। त्यस पछाडि मलाई त्यहाँको लोकल मान्छेहरूले चाहिँ तल तल जाऊ ठिक हुन्छ भन्नुभएको थियो। हामी जति तल झरिरहेको थियौँ त्यति नै गाह्रो भइरहेको थियो, हिँड्नै नसक्ने भइरहेको थियो, सास फेर्न नि गाह्रो भइरहेको थियो। चोक डाँडा भन्ने ठाउँमा आइपुगे पछाडि त्यहाँको लोकल मान्छे द्वारा नेपाल आर्मीलाई फोन गरेर अनि उहाँहरू आएर अनि मलाई तल ल्याइदिनु भयो। झन्डै उहाँहरू उकालो चाहिँ 3 घण्टा जति माथि जानु भएको थियो मलाई लिनको लागि। अनि त्यस पछाडि ओह्रालो आउँदाखेरि मलाई स्ट्रेचरमा बोकेर ल्याउनु भएको थियो। उहाँहरूलाई चाहिँ एकदमै धेरै धन्यवाद।
6: नेपालमा हुने सड़क दुर्घटनाको उद्धारमा पनि नेपाली सेनाको भूमिका अग्रणी हुने गरेको छ। घटनाको प्रकृति हेरेर गोताखोर र विभिन्न तालिम प्राप्त जनशक्ति एवं स्रोत साधनहरू नेपाली सेनाले प्रयोग गर्दै आएको छ भने आवश्यकता अनुसार हप्तौसम्म उद्धार, उपचार र खोज जस्ता कार्यमा खटिँदै आएको छ। यसैको पछिल्लो दृष्टान्त हो केही हप्ता अघि सुर्खेतबाट कालीकोट तर्फ जाँदै गरेको गाड़ी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 स्थित कर्णाली नदीमा खसेर भएको दुर्घटनामा गरिएको उद्धार।
13: उपसेनानी टेक बहादुर महतरा कालीदत्त गुल्मा दैलेख। खबर आउने बित्तिकै तत्काल चाहिँ हामी कालीदत्त गुल्मा दैलेखबाट खट्यौँ र 18 गते बेलुका 7-8 बजेसम्म खोजी कार्य भयो। 19 गते पनि हाम्रो गुल्मा कोही फौज मात्र खट्यो र 20 गते पछि चाहिँ कालीबहादुर सुर्खेतबाट एउटा टिम आयो। कालीबहादुरको टिमसँग गोथाघर सहितको विपद व्यवस्थापन गणको तालिम प्राप्त गोथाघर टोली आइसकेपछि 3 फौजले चाहिँ 2 ठाउँमा बेस स्थापना गरेर 2 ठाउँबाट निरन्तर खोजी कार्य कन्टिन्यू गर्यौँ। त्यसपछि लगभग 11 दिन हामीले खोजी कार्य जारी राख्यौँ। सो अवधिमा शुरू शुरूमा हामीले घटनास्थल नजिक लक्षित गरेर हामीले खोजी गर्यौँ। वारी पारी कडा नदीको तीरमा पैदल ओपन आइजले हेर्यौँ भने आँखाले सम्भव नहुने इलाकामा ड्रोन क्यामेराबाट भिडियोहरू खिचेर रबर बोटको माध्यमबाट सम्भावित स्थान खोज्यौँ। त्यो सो क्रममा घटनास्थल भन्दा 500 मिटर तलतिर गाडीको सिटहरू भेटियो। घटनास्थलमा सुरुकै दिनमा एकजनाको लास भेटिसकेको थियो भने बिस्तारै 5-6 दिनको अवधिमा 4 जनाको चाहिँ सब भेटिएको छ र गाडी र एकजना व्यक्ति चाहिँ अझै बेपत्ता रहेको अवस्था छ।
5: श्रोता, दुर्घटना पश्चात घाइतेहरूको जीवन रक्षाका लागि प्रत्येक सेकेन्डको महत्व हुन्छ। समयमै उचित उपचार नपाएमा सामान्य चोटपटकले पनि ज्यानै लिन सक्छ। यस्ता संवेदनशील घड़ीमा नेपाली सेनाको हेलिकप्टरबाट गरिने उद्धार दुर्गम क्षेत्रका नागरिकका लागि वरदान साबित भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी।
14: बझाङ जिल्ला हिमाली जिल्ला हो, यसमा एउटा साइपाल गाउँपालिका छ, अहिले पनि सड़क सञ्जाल नपुगेको अवस्था हो। जटिल भूगोलले गर्दाखेरि कुनै किसिमको दुर्घटना भइहाल्यो भने सड़क मुकाम पनि टाढा हुँदाखेरि हामीले हवाई सेवामा भर पर्ने अवस्था चाहिँ छ। म आएदेखि नै साइपाल गाउँपालिकामा 2 जति घटना भयो। त्यो घटनामा पनि हामीले नेपाली सेनाको हेलिकप्टरबाटै पनि उद्धार गरेका थियौँ। उद्धार गरे बापत हामीले उहाँहरूको ज्यान चाहिँ जोगाउन सफल भयौँ। यहाँ जुन जीव दुर्घटना भएको थियो जीव दुर्घटनामा चाहिँ एकदमै चिकित्सित घाइतेहरू थिए। त्यो चिकित्सित घाइतेहरूलाई एउटा घाइते त कति थियो भने 24 घण्टाभित्र हामीले उहाँलाई अपरेसन गर्न सकेन भने बाँच्नै नसक्ने अवस्था पनि थियो। त्यस्तो सिचुएसनमा नेपाली सेनाबाट चाहिँ हामीले जुन हवाई उद्धार गर्यौँ उहाँहरूलाई नेपालगञ्ज र काठमाडौँ पुर्यायौँ र उद्धारको बापत चाहिँ कोही पनि व्यक्तिको अहिलेसम्म पनि दुःखद समाचार सुन्नु परेन। नेपाली सेनाले यो दुर्गम क्षेत्रमा हवाई उद्धार कार्यक्रम गरेर एकदमै धेरै प्रभावकारी छ। धन्यवाद पनि दिन चाहन्छु।
6: त्यसो त नेपाली सेनाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुहरूको समेत उद्धार गर्दै आएको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आर्थिक वर्ष 2075-76 नेपाली सेनाले उद्धार गर्दै आएको छ।
5: आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म नेपाली सेनाले 14 जिल्लाका जोखिममा परेका 33 गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ। यस किसिमका उद्धारले ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका धेरै आमा र शिशुको ज्यान बचाउन मदत पुगेको सुर्खेत स्थित कर्णाली प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता गेवालीको भनाइ छ।
15: वैशाख 21 गतेबाट अस्पतालको हेलिप्याडमै ल्यान हुने गरी त्यसरी उद्धार शुरू भएको थियो। त्यो दिनबाट साउनको 2 गतेसम्मको डेटा हेर्दै गर्दा 27 उद्धार गरिएको रहेछ। संख्यात्मक हिसाबमा हेर्दाखेरि यति देखिन्छ। दुर्गम भूगोलको कारणले गर्दाखेरि र स्वास्थ्य सेवा र सुविधाको कारणले गर्दा जटिलतामा रहेछन् भन्ने यो तथ्याङ्कले पनि जनाउँछ एउटा कुरा। दोस्रो भनेको यहाँ आउँदै गर्दाखेरि असाध्यै जटिल अवस्थामा थोरै समय चुके पनि उहाँहरूको ज्यान नै तलमाथि हुन सक्ने सम्मको अवस्थाको बिरामीहरूलाई बचाएर पठाएको कन्डिसनले हामीलाई पनि एकदमै गर्व महसुस हुन्छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको भूगोललाई केन्द्रबिन्दु गरेर जुन नेपाली सेनाको सुर्खेतमा एयरबेस क्याम्प छ, यहाँ मार्फत इन्फर्मेसन आउँदै गर्दा अति दुर्गम क्षेत्रको समय पनि छोटो हुन जान्छ। यही स्ट्यान्ड बाई हेली रहनु र उहाँहरूको डेडिकेटेड टिमको कारणले गर्दाखेरि उहाँहरू समुद्री स्थानमा पुग्ने र बिरामीको समयमै उद्धार गर्न सक्ने कारणले गर्दाखेरि उपचारमा सहजता पाएको देखिन्छ।
6: मनसून शुरू भएसँगै देशका विभिन्न स्थानमा बाढ़ी, पहिरो र डुबानका जोखिमहरू बढ़ेका छन्। विपदको यस्तो चुनौतीपूर्ण समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचारमा नेपाली सेना अहोरात र खटिरहेको छ। पहिरोका कारण अवरूद्ध भएका राजमार्गहरू खुलाउने तथा बाढ़ी पीड़ित क्षेत्रमा तटबन्ध निर्माण लगायतका कार्यहरू गरी नेपाली सेनाले नागरिकको जीवन रक्षामा सहयोग पुर्याएको छ।
16: मेरो नाम श्री चाम्पाङ राई, फिलिम नगरपालिका 5 मेरो बुवा चाहिँ प्रेसरको रोगी हुनुहुन्थ्यो। 81 प्रेसरले हानेर हात खुट्टा नचल्ने अवस्थामा पुर्याएपछि चाहिँ 5 हामी इलामतर्फ हस्पिटल जाने क्रममा चाहिँ माइखोला भन्ने ठाउँमा चाहिँ बाटो बिग्रेर गाडीहरू जानु नसक्ने अवस्था थियो। बिरामी बोकेर हामीले हिँड्न सक्ने अवस्था नै थिएन त्यहाँनिर। त्यो अवस्थामा चाहिँ हाम्रो नेपाली सेनाको टोलीले सकुशल बुवालाई चाहिँ उद्धार गरिदिनु भयो र फर्किने क्रममा पनि फेरि नेपाली सेनाकै टोलीले हामीलाई उद्धार गर्नुभयो। यदि नेपाली सेना नभएको भए त्यहाँनिर उद्धार नगरेको भए यतिखेर अब बुवा पनि यस्तो अवस्थामा जाति हुनुहुन्थेन होला। समयमै पुर्याउन सफल भइयो। त्यस्तो विषम परिस्थितिमा पनि बिरामीलाई उद्धार गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद नेपाली सेनालाई।
5: नेपाल विभिन्न किसिमका विपदको उच्च जोखिममा रहेको तथ्यलाई दृष्टिगत गरी नेपाली सेनाले पूर्व तयारीलाई समेत प्राथमिकता दिएको छ। आकस्मिक विपदको प्रकृति फरक फरक हुने भएकाले सैनिकलाई पनि सोही अनुरूप प्रशिक्षण दिने गरिएको छ। यसै क्रममा नेपाली सेनाले विपद व्यवस्थापन निर्देशनालय अन्तर्गत 2 विपद व्यवस्थापन गण तैनात गरी दक्ष जनशक्ति उत्पादन तथा आवश्यकता अनुसार परिचालन गर्दै आएको छ। नम्बर 1 विपद व्यवस्थापन गणका सहसेनानी श्री विदु राणा,
17: विपद पस्ती कार्यको लागि पूर्व तयारीको रूपमा सबैभन्दा पहिला ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्यु भनेको सबै प्रकृतिका विपदहरू जस्तै भूकम्पबाट हुन सक्ने विपददेखि लिएर बाढीहरूदेखि लिएर पहिरोदेखि लिएर फायर फाइटिङदेखि लिएर सबै किसिमका कसरी गर्ने भन्ने सम्बन्धमा चाहिँ ट्याक्टिकल लेबर सर्च एन्ड रेस्क्युमा चाहिँ सिकाइन्छ भने सिएसएसआर तालिम कुनै पनि भवनहरू भत्कियो भने त्यस्तोमा फसेको व्यक्तिलाई के कसरी उद्धार गर्न सकिन्छ भन्ने तालिम भन्ने चाहिँ हामी सञ्चालन गर्ने गरेका छौँ। त्यसै गरी फायर फाइटिङ भन्ने तालिम चाहिँ हामीले आगलाईको दौरान चाहिँ के कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धमा चाहिँ फायर फाइटिङ र पानीमा उद्धार गर्नको लागि स्विफ्ट वाटर सर्च एन्ड रेस्क्यु भन्ने तालिम सञ्चालन गर्दै आइरहेका छौँ। त्यसै गरी बेसिक स्कुबा डाइभिङ पनि हामीले नदीदेखि लिएर पोखरीहरूमा देखि लिएर अन्य पानी जमेको छ त्यस्तो ठाउँमा चाहिँ कोही व्यक्तिहरू फसेको छ भने बेसिक स्कुबा डाइभिङ गरेका जनशक्तिले चाहिँ हामीले उद्धार कार्यमा चाहिँ खटिने गरेका छौँ। त्यसै गरी सामुदायिक विपद प्रतिकार्य तालिम मासिक रूपमा चाहिँ विपद व्यवस्थापन अभिमुखीकरण कक्षाहरू गैर सैनिक व्यक्तिहरूलाई पनि सञ्चालन गर्दै आइरहेका छौँ। जस अन्तर्गत आर्थिक वर्ष 2082-83 चाहिँ 4,444 चाहिँ यस सामुदायिक विपद प्रतिकारको तालिमहरू चाहिँ सञ्चालन गरेका छौँ।
6: विपदमा परेका नागरिकको जीवनको रक्षा गर्नु सबै सरोकारवाला पक्षको साझा दायित्व हो। यही दायित्वलाई शिरोधार्य गर्दै नेपाली सेनाले विभिन्न निकायको सहकार्यमा आर्थिक वर्ष 2082-83 वैशाखदेखि असार मसान्तसम्म सवारी दुर्घटना तथा अन्य घटनामा परेका 83, घाइते तथा बिरामी 27, नदी तालमा डुबेका र फसेका 166, हिमपातमा फसेका 2 र बेपत्ता भएका 9 जनाको उद्धार गरेको छ।
5: यसैबीच नेपाली सेनाले 47 शव संकलन गर्नुका साथै 33 सुत्केरी र 32 अन्य घाइते तथा बिरामीको हवाई उद्धार गरेको छ। यो तथ्याङ्कले विपत्तिको घड़ीमा नेपाली सेनाको साथलाई प्रस्ट्याएको बताउनु हुँदै राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता शान्ति महत,
18: अरू गर्न नसकेको ठाउँमा पनि गएर अलिकति अप्ठ्यारा ठाउँहरूमा जटिल अवस्थामा पनि लास्टमा केही भएन भने चाहिँ कसको चाहिँ सहयोग माग्ने त कोसँग गुहार गर्ने भन्दा नेपाली सेना नै रहेको छ अहिलेसम्मको अवस्थामा। जस्तो अलिक दुर्गम ठाउँमा जहाँ चाहिँ गाडी जान सक्दैन होइन, हामी तुरुन्तै धेरैजना गएर उद्धार गर्न सक्ने अवस्था हुँदैन, त्यस्तो ठाउँमा खोजहरूमा पनि डुबानमा परेका, बाढीमा परेको, पहिरोमा परेकाहरूलाई त्यति गरी अब हिमालतिरको कुरा गर्दाखेरि हिम पहिरोमा परेकाहरूदेखि लिएर अलिक जति निपर्न पर्नुहुन्छ त्यो सबैको व्यक्ति गर्ने काम, खोजी गर्ने काम नै नेपाली सेनाको महत्वपूर्ण भूमिका छ। उहाँहरूको कामलाई चाहिँ हामीले एकदमै सराहनीय रूपमा लिन्छौँ।
6: नागरिकको यही भरोसालाई आत्मसात गर्दै नेपाली सेनाले आफ्नो आवश्यकता र कठिनाईको प्रवाह नगरी जहाँ सहायताको खाँचो छ त्यहाँ पुगेर तत्काल उद्धार गर्दै आएको छ। यस किसिमको तत्परता र समर्पण धेरैका लागि जीवन रक्षाको बलियो आधार पनि बनेको छ।
2: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जम्मेदार सन्तोष बजगाईसँगै म प्राविधिक जम्मेदार सरिना सापकोटा पनि विदा हुन्छु। नमस्ते।
19: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
20: अहिले साँझको ठिक 7 बज्यो।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष, गोली हान्नेलाई कार्यवाहीको सिफारिश, विदेश मालपत्र नेपालीको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि तयार।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ।
0: कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा, कांग्रेस 15 महाधिवेशनको निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन, तयार औपचारिक रूपमा तयारी शुरू।
2: आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं।
0: विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित, संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने, राष्ट्रिय गौरवका सिंचाई योजना आयोजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना,
3: आगामी 5 वर्षभित्र महाकालीलाई 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
0: र नेपालका ईपीएल संस्थापक आमिर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने, इटलीका 6 प्रमुख शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: कानून निर्माणका लागि गम्भीर बहस हुने थलो संसद हो, तर पछिल्ला दिनमा सांसद बीच हुने आरोप प्रत्यारोप, अशोभनीय भाषा र व्यवहारले संसद र सांसदको गरिमा घटाउने चिन्ता बढ़ाएको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था भएकाले त्यहाँको आचरणले लोकतन्त्रको स्तर झल्काउँछ। सभ्य तर्कपूर्ण र तथ्यमा आधारित बहसले मात्रै प्रभावकारी कानून निर्माण सम्भव हुन्छ। त्यसैले सांसदहरूले मर्यादा, अनुशासन र संवादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी र सिराहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपेट नभएको निष्कर्ष निकालेका छन्। दुवै घटनाका लागि बनेका दुई छुट्टाछुट्टी समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै 4 युवाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए। दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण 4 युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको दुनिवेशी नगरपालिका जुगाड़ी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राज्यसभा सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौं। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौं। त्यसमा शव फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौं। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड़ अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौं। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्था एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौं र त्यो हामी कहाँ आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको शव नेपाल ल्याउनु पर्नेछ।
5: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद निष्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औंलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सीआईएनसँग कुरा गर्दै कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
6: विधान मसुरा समिति बनाएर महासमितिमा गएर पास गरेर आउनलाई समय अपुग हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्र विधान संशोधन हेरफेर गर्न पाउँछ। केही विधानका केही दफाहरूलाई हामीले विशेष महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्यसभन्दा बाहेक संगठनात्मक स्तर दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा केही शब्द चयन गर्नुपर्ने देखिएमा विधान मसुदा समितिले त्यस्तो केही पेश त्यस्तो केही एउटा तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुदा समिति बनाउने प्राक्टिस चलिरहेकै हो। आज मात्रै यो अनुशासन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जिल्ला जानुहुनेछ। जो प्रमुख निर्वाचन अधिकारी हुनुहुनेछ उहाँलाई तालिम दिइसकेकोले अब निर्वाचन कहीँ हुँदैन के हुन्छ कि भन्ने कुरामा केही पनि कुरा रहेनछ।
5: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने कांग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
2: थोरै समयभित्रमा काम गर्नुपर्नेछ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो गर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रियाहरू टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौं किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गर्यौं असोजको 16 गतेबाट शुरू हुन्छ काठमाडौँमा हुन्छ। असोजको 16 गतेभन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
5: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउन निर्देश दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल आजपा प्रलोपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गौरवका 6 सिंचाई तथा जलस्रोत आयोजना मध्ये 5 आयोजना आगामी 5 वर्षभित्र र 2 आयोजना आगामी 2 वर्षभित्र सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
3: सम्बन्धित आयोजनाहरू प्रमुखहरूले चाहिँ ती आयोजनाहरूमा चाहिँ 2 वर्षभित्र सक्ने र केही आयोजनाहरू चाहिँ आगामी 5 वर्षभित्र सक्ने गरी चाहिँ प्रस्तुत गर्नुभएको छ। र यी मन्त्रालय अन्तर्गत 6 राष्ट्रिय गौरवका आयोजनाहरू छन्। त्यसमा चाहिँ महाकाली सिंचाइ आयोजना, भेरी बबई, त्यस्तै गरी बबई सिंचाइ आयोजना, रानी जमरा कुदरिया सिंचाइ आयोजना, सिक्टा सिंचाइ आयोजना, सुनकोशी मरिन र भेरी बबई डाइभर्सन रहेका 6 राष्ट्रिय गौरवका आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आर्थिक वर्षमा अथवा चाहिँ समयमा सम्पन्न गर्न नसकेको हो। र अबको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ माननीय मन्त्रीजीको निर्देशन अनुसार आगामी 5 वर्षभित्र महाकाली बाहेक 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
5: मकवानपुरको भीमभेदी स्थित जुरी खेतमा बिहान भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्लाधिकारी बसन्त अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
7: वीरगंजको उच्च अदालत जनकपुर इजलासको उच्च अदालतको श्रीमान 1 नम्बरको श्रीमान, त्यसपछि त्यहाँको रजिस्ट्रार साहब, उहाँको म्याडम, उहाँको छोरा, उहाँको छोरी ड्राइभर, उहाँहरू काठमाडौँबाट टाउँदै वीरगंज जान भनेर आउनु भएको रहेछ। जुरेखेत भनेको भीमपेटीबाट करिब 2.5 किलोमिटर पर जुरेखेत भन्ने ठाउँमा, त्यो ठाउँ पटक पटक वास्तव एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो, करिब 100 मिटर तल अर्को लगभग अर्को पिचमा, माथिको पिचमाबाट झर्यो, यतापट्टि तलको पिचनिर नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त्यो गाडी, र खेत विदेश विस्तृत अवस्थामा गाडी आइपुग्यो। र त्यहाँ मध्येमा साफ म्याडम, उहाँको छोरा छोरी र उच्च अदालतका श्रीमानलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
5: काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाङ्गी सहित 4 हेलिकप्टरबाट तत्कालै काठमाडौँ ल्याइएको थियो। उहाँको छाउनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 वर्षीय छोरी रीता बडुको अवस्था गम्भीर छ। 25 वर्षीय छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 घर भएका 32 वर्षीय जीप चालक छुनीलाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाइएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिवरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएल का संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज टी10 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालियन टी10को पहिलो संस्करण आउँदो नोभेम्बर 7 देखि 15 रोममा आयोजना हुने एपेक्स टी10 लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 प्रमुख शहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपेक्स टी10 लिमिटेडले गर्नेछ।
0: बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास
8: दाल भात तरकारी फलफुल दुध होइन दुध जन्य पदार्थहरू भयो अण्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
0: औपचारिकतामा मात्रै सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव रिपोर्ट विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था पोषणयुक्त खानाको अभाव अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
12: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स असगरी
13: दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन त्यो प्रत्येक मन्थमा नै भइरहेको छ। छ महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो बिग्रिनु भनेको छ महिना पछि हो। कोही कोहीको चाहिँ कम तौल जुन जन्मेको बच्चा हुन्छ नि त्यसको लागि छ महिनाभित्र चाहिँ समस्या देखिन्छ।
12: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्दपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्री वास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
14: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले यो जुन मंगलबार खोप लाग्छ नि त्यो दिन पनि हामी गर्छौ। आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर भने नभए यो पेरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ। बीच बीचमा कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौ।
12: चन्द्रपुर नगरपालिकाले स्वास्थ्य शाखा मार्फत बाल स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी आमाको दूधको महत्व पूरक आहार व्यक्तिगत सरसफाई तथा नियमित स्वास्थ्य परीक्षणको विषयमा अभिभावकलाई जानकारी दिने गरिएको छ। विशेषज्ञ डाक्टर सुभाष कुमार चौधरी
15: तपाईँ गर्भवती नरहेको नौ महिना बच्चा जन्मिसकेपछि दुई वर्ष जुन हजार दिनको छ नि त्यसलाई एकदम महत्वपूर्ण मान्छ है। किनभने त्यो अवधिमा जस्तै आमाको पोषण भयो स्तनपान समयमा एकदम पूरक आहार चाहिँ खायो भने बच्चा चाहिँ कुपोषण चाहिँ हुँदैन भन्छ कि। बच्चा जन्मिसकेपछि हाम्रो यहाँ के चल्छ भन्दाखेरि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ किनभने आमाको दुधमा अब रोग छोड्ने लड्ने क्षमता पौष्टिक तत्त्वहरू प्रोटिनहरू सबै एकदम ब्यालेन्स हुन्छ। प्रत्येक वर्षै पाउने अथवा दुई वर्ष पाउने हुनाले त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी फलफुल दुध होइन दुध जन्य पदार्थहरू भयो अण्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
12: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकारात्मक सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक नै हो?
16: सन्तुलित मात्रामा डीएपी, यूरिया, पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन सस्टेनेबल बनाएर राख्छन्। हामीले डीएपी, यूरिया, पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छ।
0: मल र बिउ सिंचाईको तालमेल कसरी मिलाउने? विशेष संवाद श्रृंखला हिलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
17: तर के हामीले कहिले सोचेका छौं उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हिलो मौसम।
18: कम पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने? मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म पलिस्ता शाक्य, संवाद श्रृंखला हेलो मौसममा तपाईंलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिंचाई तथा उत्पादन बढ़ाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
16: धानको केसमा के छ भने अजोला पाइन्छ। अजोला चाहिँ हामीले पोखरीहरूमा, थुप्रै ठाउँहरूमा पाइन्छ। यहाँले गुगलमा यस सर्च गर्नुहुन्छ अजोला, AZOLL, यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने त्यो अजोलाले के गर्छ भने यो वातावरणमा जुन नाइट्रोजन छन् त्यसलाई शोषेर धानलाई पठाउँछ है। र 30-40% के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहिँ पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। यो बहुगुणी हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौ, खेत खेतमा राख्न सक्छौ। त्यसै गरी यदि पोषक तत्वको कमी देखिएको छ भने अहिले युरिया, डीएपी, पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको भेटिन्छ। त्यस्तो कन्डिसनमा उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौ, तर त्यही माइक्रोन्युट्रियन्टको झोल, सूक्ष्म तत्वको झोल मैले भने उहाँले जहाँ पनि यो भेटाउन सक्नुहुन्छ, जुन सुकै एग्रो भेटमा। मैले यहाँलाई पहिले नै भनेको छु, यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्वको झोल, सूक्ष्म पोषक तत्वको झोल। उहाँले एकदेखि दुईचोटि, जसले एकचोटि पनि युरिया, डीएपी, पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोडाई गरेपछि 20-25-30 दिनमा गर्नुहोस्, दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 ml प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म यो जुन यो नाइट्रोजन, फस्फोरस, पोटासको अलिकति जुन समस्या देखिएको छ, कमी छ, त्यसबाट राहत दिन्छ।
19: यति बेला विषम देवकोटाजीको कमेन्ट छ, उहाँले चाहिँ म विषम देवकोटा रुकुम पश्चिमबाट भन्नुभएको छ, धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला भन्नुभएको छ।
16: डीएपी, फस्फोरस बनाउ र पोटास भनेको म्युरेटो पोटास, यिनीहरू चाहिँ बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ, 15-20 दिन लाग्छ लिनमा। युरिया चाहिँ चाँडै लिन्छन्, डिएपी र पोटास त्यसै कारणले सुरुमै राखिन्छ। खेत जुन बेला हामी पटलिङ
19: गर्छौँ
16: तयारीको बेला नै राख्नु पर्ने हुन्छ, किनभने प्लान्टलाई लिन 15-20 होइन 10 दिनभन्दा बढी लाग्छ, जबकि युरिया खासै लाग्दैन। त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन स्वतै घट्छ।
19: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्थामा?
16: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5%देखि 2.5%सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्। कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादक त हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो
19: दुईटा मिलाएर
16: प्रयोग हुँदाखेरि ग्रीन रेभोल्युसन हुन गयो।
19: माटो बिगार्छ भन्छन् नि त, फेरि
16: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौँ होइन, सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन।
19: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो,
16: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
19: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
16: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि
19: परम्परागत अभ्यास पनि हो,
16: परम्परागत अभ्यास हो। यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन, त्यसले गर्दा के हुन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छन् है, यो त्यसपछि जैविक किराहरू हुन्छन्, बेनिफिसियल इन्सेक्ट भनौ न, मित्र जीवहरू हुन्छन्, तिनीहरूको संख्या बढ्छन्,
19: माटोलाई
16: फाइदा पुर्याउने बढ्छन्। र ती जीवहरूले के गर्छन् भने नाइट्रोजन फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है, सोसेर चाहिँ बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो। तर रासायनिक मलको विकल्प हुँदैन, रासायनिक मलको मात्रा घटाइदिन्छन् यिनीहरूले, तर विकल्प बन्न सक्दैन।
20: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ, गोली हान्नेलाई कार्यवाहीको सिफारिस गरिएको छ भने विदेश मालपत्र नेपालीको उद्धार राहत तथा घरफिर्तीका लागि कार्यविधि तयार भएको छ। कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ। कांग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक शुरू भएको जनाएको छ। विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। संघीय सरकार मार्फतका सबै कार्यालयमा 15-15 दिनमा तल भुक्तानी हुने भएको छ। राष्ट्रिय गौरवका सिंचाई योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ। र नेपालका ईपीएल संस्थापक अमीर अख्तरले इटलीमा T10 क्रिकेट लीग आयोजना गर्ने हुनुभएको छ। इटलीका 6 प्रमुख सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँमा साथमा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र महत्वपूर्ण हुन्छ। संघीयताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्न अनुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महत्तरी लगायतका मधेस प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खाने कुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवा टेप भन्छ, मुवा टेपबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ, त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ। 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
4: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशुद्ध नेपाल सरकारको नीति जुन चलिरहेछ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो 1000 दिनका जम्माहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चाडको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेका छौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गर्दछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गर्दछ त्यसलाई चाहिँ हामीले कसरी सबै रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। CIN का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिमतर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
5: सरकारको खोजी गर्नु भएको छ। गृहमन्त्रीको भोट फिर्ता गर्ने अभिव्यक्ति र प्रधानमन्त्री कार्यालयमै लुकेर बसेको भन्दै व्यङ्ग्य गर्नुभएको छ।
6: विपद आउँछ, नागरिकले ज्यान गुमाउँछ, घर बग्छन्, बस्ती डुब्छन्, तर सरकार रोम जलिरहेको छ, निएरो बाँसुरी बजाइरहेको छ भन्ने अवस्थामा छ। सम्माननीय सभामुख महोदय, सरकार कहाँ छ यतिखेर कि गोर्खामा धमाधम भोट फिर्ता गर्दैछ? सम्माननीय सभामुख महोदय, व्यवस्थापनका नाममा सुकुम्बासी बस्तीमाथि राज्यको चरम लापरवाही र संवेदनहीनताका कारण निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्ने, लखेटिएका सुकुम्बासी कहाँ छन्, अवस्था कस्तो छ, सरकारले हेर्न भ्याएको छ कि सचिवालयको पल्टनभित्र व्यस्तताको बहानामा लाइक र कमेन्टको घण्टी बजाउनमै मस्त छ?
5: रासपा सांसद रचना खतिवडा खत्रीले भने आगामी भदौ 23 गते जेएनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ।
7: जहिले पनि सत्ता र शक्तिमा पुग्नु मात्रै राजनैतिक सफलता ठान्ने नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डमा पछिल्लो समय निकै छटपटी देखिन थालेको छ। भदौ 23-24 गतेको जेएनजी विद्रोहले पुरानो सत्ता भत्काएर नयाँ सरकार बनेसँगै प्रचण्ड युद्धकालीन शैलीमा फर्किएर धाक धम्की र चेतावनी दिँदै आउनु भएको छ। कहिले एकै दिनमा सत्ता पल्टाउने त कहिले सरकार विरूद्ध कड़ा विद्रोह गर्ने चेतावनी दिने उहाँको दैनिकी जस्तै बनेको छ। 10 वर्ष युद्ध लड़ेका प्रचण्डमा युद्धको धङधङी अझै नहटेको भन्दै उहाँको आलोचना हुँदै आएको छ। आज मात्रै प्रचण्डले सड़क संघर्षका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ। पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकाले सड़कबाटै प्रतिवाद गर्नुपर्ने समय आएको जिकिर गर्नुभएको हो।
8: सबैले पाएका पहिचान र अधिकारमाथि पनि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइरहेको छ र हाम्रा मजदूर, किसान र गरीब जनतामाथि राज्यकै तरफबाट हमला भइरहेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै काँधमा दिएको छ।
7: केही दिन अघि मात्रै कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू हुँ भन्दै दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै प्रचण्डले संविधान विरूद्ध नबोल्न सचेत गराउनु भएको छ, यदि बोले आफै सकिने टिप्पणी गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेशमा हालै सत्ता साझेदारी गर्नुभएका प्रचण्डले प्रवृत्ति नसचिए उहाँसँग पनि पार्टी एकता नहुने बताउनु भएको छ। यसअघि देउवा र ओलीसँग पालै पालो मिलेर पटक पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड अहिले सत्ता खुस्किएपछि रिसाउनु भएको हो।
5: नेकपा एमाले किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढ़ाउने सहमति जुटाइएको हो। एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागवण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
7: नेपाल परिवेशमा नयाँ सरकार बने पनि रोकिएन विदेश जानेको लर्को लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।

0: ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70,000 भन्दा बढ़ीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले आज तथ्याङ्क सार्वजनिक गर्दै साउन महिनामा मात्रै वैदेशिक रोजगारीका लागि 70,441 जनाले श्रम स्वीकृति लिएको जनाएको हो, जसमा 60,472 पुरूष र 9,969 महिला रहेका छन्। एक महिनाको अवधिमा 42,693 जनाले श्रम स्वीकृति लिएका छन् भने 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। एक महिनामा म्यान पावर मार्फत 29,447 जनाले श्रम स्वीकृति लिएका छन् भने 12,442 जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। त्यस्तै जीटूजी मार्फत 712 जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। साउनमा सबैभन्दा बढ़ी संयुक्त अरब इमिरेट्स यूएई गएका छन्। यूएईका लागि 18,784 जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा छ। त्यस्तै मलेसियाका लागि 12,498, कतारका लागि 10,360 र साउदी अरब जान 8,613 जनाले श्रम स्वीकृति लिएका हुन्। गत असारमा 69,362 जनाले श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष 2082-83 792,187 जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
3: अविरल वर्षासँगैको बाढ़ी पहिरो र लेतो तथा सड़क भाँसिएका कारण देशका विभिन्न स्थानका सड़क खण्ड प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका 12 सड़क खण्डमा आवागमन प्रभावित भएको छ। काभ्रे सिन्धुली जोड्ने खुरकोट नेपाल थोक कटुञ्जे बेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म शहरी साधन आवागमन बन्द गरिएको छ। नेपाल प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार सो समयमा सवारी साधन सञ्चालन गर्न पाइने छैन। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्गमा इंकु पहिरोबाट ढुंगा माटो सहितको लेदो खसेर सड़क अवरूद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङमा सड़क भाँसिएपछि अरनीको राजमार्ग अवरूद्ध भएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरूद्ध भएको। प्रहरीका अनुसार लमजुङको मर्संगी गाउँपालिका 4 राम बजार स्थित बेसीसर मनाङ सड़क खण्डमा अविरल वर्षाका कारण सड़क माथिबाट खसेको पहिरोले सड़क अवरूद्ध भएको छ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 स्थित समर खोला र घ्याकर खोलामा लेदो सहितको बाढ़ी आएपछि जोमसोम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। साथै सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवाजात नगर्न प्राधिकरणले आम नागरिकमा अनुरोध गरेको छ।
4: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त सहकारी र मिटर ब्याज पीड़ितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा रहेका वित्तीय पीड़ितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले पीड़ितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानको उपाय खोज्नुपर्ने बताउनुभयो। पीड़ितहरूका समस्या समाधानका लागि विगतको अघिल्लो सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिनुभयो। भेटका क्रममा आन्दोलनरत पीड़ितहरूले आफ्नो समस्या र पीड़ा सुनाएका थिए।
3: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले सरकारसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदीको नेतृत्वमा 4 सदस्यीय टोली गठन गरेको भोलिपल्ट परसाईले 9 सदस्यीय टोली बनाउनु भएको हो। भक्तपुर स्थित निवासमा बसेको बैठकले विष्णु बोहरा छेत्रीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।
4: पत्रकार किशोर श्रेष्ठ आफूलाई पक्राउ रोक्न माग गर्दै उच्च अदालत पाटन पुग्नु भएको छ। आफूमाथि धरपकड नगर्न नगराउन र संचार उपकरण बरामद नगराउने आदेशको मागसहित श्रेष्ठले आज उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिनुभएको हो। उपसभामुखको रूबी ठाकुरले हिजो ललितपुर प्रहरीमा जाहेरी दिएपछि सोही आधारमा पक्राउ पर्न सक्ने भन्दै श्रेष्ठ अदालतको ढोका ढकढकाउन पुग्नु भएको हो। यता ललितपुर जिल्ला अदालतले पक्राउ अनुमति दिने या नदिने निर्णय दिन थप कागजात माग गरेको छ। पत्रकार श्रेष्ठ हिजो सर्वोच्चको आदेशमा रिहा हुनुभएको थियो। उहाँ विरूद्ध व्यक्तिगत गोपनीयता सम्बन्धी कसूरमा उजुरी परेको थियो।
3: नेपाली भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम दाह संस्कार गरिएको छ। 93 वर्षको उमेरमा हिजो बिहान बुढा नीलकण्ठ स्थित निजी निवासमा निधन भएका श्रेष्ठको आज काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। श्रेष्ठको विदायका क्रममा निकालिएको शोभायात्रामा गृहमन्त्री सुदन गुरूङ, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, कंग्रेस सभापति गगन थापा, काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो।
4: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत कीर्तिमानी पर्वतारोही निर्मल पुर्सा निम्साईको सम्मान र स्मृतिमा उनको जन्मथलमा शालिक बनाउने भएको छ। गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन 14 गते पाकिस्तानको ब्रोडपीक आरोहणका क्रममा हिउँ पहिरोमा पुरिएर ज्यान गुमाएका 10 सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पूर्जाको शालिक बनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुण्य बताउनुभयो। अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको नामबाट नामकरण गरिएको नार्च्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई निम्स्ताई मौरिस हर्जोग नामकरण गर्न हर्जोगका परिवारसँग परामर्श लिएर निर्णय गरिने अध्यक्ष पुण्य बताउनुभयो।
3: स्वतन्त्र चालक फाउण्डेशन नेपालको आह्वानमा राइड सेयरिङका समस्या विरूद्ध चालकले आज पनि प्रदर्शन गरेका छन्। राइडर र चालकहरूको उचित हकित संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै उनीहरूले शान्तिपूर्ण आन्दोलन र विरोधका कार्यक्रम गरेका हुन्। डिजिटल राइड सेयरिङ सम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाव दिने उद्देश्यले उनीहरूले आन्दोलन गरेको लामो समय भइसकेको छ। तर सरकारले हालसम्म उनीहरूको माग सम्बोधनका लागि कुनै पहल गरेको छैन। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। हेटौडामा विद्यालयबाट घर फर्किँदै गरेका चार विद्यार्थीलाई खोलाले बगाएको छ। हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाउँदा एक विद्यार्थी भने मृत भेटिएको स्थानीयले बताएका छन्। निर्मल माध्यमिक विद्यालय हेटौडा 19 अध्ययनरत उनीहरू आज पढ़ेर घर फर्किने क्रममा खोलाले बगाएको हो। उनीहरू सबै कक्षा 5 भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ। घटनापछि उनीहरूको खोजी कार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
4: आज बिहान भएको जीप दुर्घटनामा मकवानपुरको भीमफेदी गाउँपालिका 6 जोरी खेतमा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मी बडु रहेकी छन्। उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो। काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको स्कर्पियो जीप बिहान करिब 7 बजे जोरी खेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो।
5: सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवालाई पदमुक्त गरिएको छ। सुदूरपश्चिम प्रदेशसभाका सचिव देव बहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधान अनुसार लगातार 10 भन्दा बढ़ी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण पदमुक्त गरिएको जानकारी दिनुभएको छ। आजै सभामुख भीम बहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने सम्बन्धी निर्णय गरेको बताउनुभयो।
4: ब्याङ्कबाट फोन गरेको भन्दै केवाईसी अपडेटका नाममा ठगी गर्ने 4 जना पक्राउ परेका छन्। पक्राउ परेमा 12 देउताल गाउँपालिका 4 22 वर्षीय अभय तिवारी, नवलपरासी बर्दगार सुस्ता पश्चिमका 22 वर्षीय जय कुमार केवट, रामग्राम गाउँपालिका 17 22 वर्षीय विद्यासागर केवट र पर्साका 27 वर्षीय कुबेर थापा रहेका छन्।
5: नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले प्रस्तावित सवारी तथा यातायात ऐन 2083 प्रावधान यातायात श्रमिक, स्वरोजगार, व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ। संगठनले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो।

0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेन संकटमा जानी जानी तनाव बढ़ाउने बाटो रोजेको बेलायतमाथि आरोप लगाएको छ। रूसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा भएका आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले यस्तो आरोप लगाएको हो। बेलायत सम्बन्धी रूसी दूतावासले विज्ञप्ति मार्फत बेलायतले रक्तपातपूर्ण अपराध र आतंकवादी आक्रमणको सहयोगी तथा सह अपराधीका रूपमा काम गरिरहेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दूतावासले बेलायतका कदमले परिणाम अपरिहार्य रूपमा आउने र त्यसको जवाफ बेलायतले दिनुपर्ने चेतावनी दिएको छ। द्वन्द्वमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ उसले चुकाउनु पर्ने मूल्य पनि त्यति नै बढ़दै जाने रूसी पक्षको भनाइ छ। रूसको आरोपको जवाफमा बेलायती रक्षा मन्त्रालय एमओडीका प्रवक्ताले बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिरहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अवैध आक्रमण विरूद्ध आत्मरक्षा गर्न युक्रेनलाई आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि बेलायतले बताएको छ। सन् 2022 फेब्रुअरीमा रूसले युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरू गरे यता बेलायत किएवको प्रमुख समर्थक मध्ये एक बनेको छ। बेलायतले युक्रेनलाई हालसम्म करिब 25 अर्ब पाउण्ड अर्थात 33 अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
1: भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा शानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले भारतको कर्नाटक राज्य स्तरीय टोली विरूद्ध 116 रनको जित निकालेको हो। नेपालले दिएको 189 रनको लक्ष्य पछाएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। कर्नाटकका लागि शरद श्रीनिवासले सर्वाधिक 32 रन बनाए। अन्य ब्याटरहरूले सम्झना लायक प्रदर्शन गर्न सकेनन्। नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसीर अहमदले दुई दुई विकेट लिँदा सन्दीप लामिछानेले एक एक विकेट दिए। टसितिर पहिले ब्याटिङ रोजेको नेपालले 45 ओभरमा सबै विकेट गुमाएर 188 रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले 49, ईशान पाण्डेले 34, देव खनालले र सन्दीप जोराले 27-27 रन जोड़े। कर्नाटकका लागि कृति एमले 8 सर्वाधिक 5 विकेट दिए। एससीसी प्रिमियर कप खेल्न मलेसिया जानुअघि नेपालले भारतमा अभ्यास गरिरहेको प्रिमियर कप अगस्त 30 देखि हुँदैछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्रीसँग भारतीय सेना अध्यक्षको भेट, भोलि स्वदेश फर्कने। सुनसरी र सिराहा घटना छानबिन समितिले बुझाए गृहमन्त्रीलाई प्रतिवेदन।
1: ओली र देउबासँग प्रचण्ड आक्रोशित। बागमती प्रदेशको संसदीय दलको नेतामा थपलियालाई कायम राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने एमालेको निर्णय।
0: हेटोडामा विद्यालयबाट घर फर्किँदै गरेका 4 विद्यार्थीलाई खोलाले बगायो, एक मृत भेटिए, अन्यको खोजी कार्य जारी।
1: युक्रेन संकटमा बेलायतले तनाव बढ़ाउने बाटो रोजेको रूसको आरोप, मूल्य चुकाउनु पर्ने चेतावनी। युक्रेनसँग काँधमा काँध मिलाएर उभिने बेलायतको जवाफ।
0: र पहिलो अभ्यास खेलमा नेपाल विजयी, भारतको कर्नाटक 116 रनले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: के तपाई सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षण

सबै होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा राजधानी पाउन सहज बनाउँदै गर्दा दुरुपयोग रोक्नेतर्फ विशेष ध्यान दिन सरकारलाई सांसदहरूको सुझाव,
1: जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ,
0: खाना पकाउने ग्यासको हालको संकटले के शिक्षा दियो,
2: सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ,
0: र अन्तर्राष्ट्रिय प्रसंगमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश। सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागु औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो, तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बशर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक सातापछि आएको हो। बशर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। तीन सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 भन्दा बढ़ी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी दस्तयवर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको संचालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ। र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झूठो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्था बारे प्रश्न उठाउँदै उनले भने,
1: प्रस्तुत विधेयकमा झूठो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्ने कानून ल्याउन खोजेको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले खास गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
4: पदलाई हेरेर होइन परियोजनालाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट निष्कर्ष भएको देखिन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
5: हामीले यसलाई आधुनिक गर्ने सरल ीकृत गर्ने हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
0: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाव दिँदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्था बारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
6: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
0: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौं।
2: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारा दित्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेछ। सानो तिनो चेन बिग्रिने बित्तिकै बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलायबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौँ।
7: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँहरूले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ।
2: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यो एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु। मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सट्टा त 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा। औसत खपत आय निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई। भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनु पर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भरिदिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौ, यो महिना पनि हामी 40 कै हरारीमा लाउँछौ। डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु नि, यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिले काहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख आउनु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके, बिक्री गरिसके, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएर ल्याउने कोसिस गर्दैछु।
7: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन।
2: मैले भने नि हजुर, डाटाले मलाई पुग्यो। अब यो त कसो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिने, म 40 लाख पठाएपछि सर मैले त सके जस्तो लाग्छ। तर जो अब त्यसमा के हो भने कोही बढी राखिदिएको छ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ। यो कोही आकल झुकल छुटेछ भने क्युको रेस्पोन्सिबिलिटीबाट मिलाउँदै गराएको छ। मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन, किन जसले टिममा फोन गरेछ त्यसलाई रिजल्भ गरिदिएको छु। सिलिन्डर छँदैछ, प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु, कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त त्यसो भने त म गाह्रो देख्दिनँ।
0: नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न, यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: अदालतको 3 सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो। न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए। अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ। यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए छ। अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ। अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एक पटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ। इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे। खान सन् 2023 अगस्तदेखि जेलमा छन्। त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए। खानले भने यी मुद्दाहरू आफू विरूद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: रेडियो थाहा संचार 99.4। निष्पक्ष सक्रियताको अभ्यास
9: 99.4 रेडियो थाहा संसार स्टुडियो टाइम
8: इट्स 9 p.m.

21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी। करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापी बाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्पर्दमा
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभरको।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै शमशाथमा हुनेछौं।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद नीलू कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाई संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ त्यहाँबाट अगाडिबाट?
1: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
1: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ। हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौ जस्तो लाग्छ।
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो।

0: थियो, म यसलाई त्यस्तो छिटो ढिलो भन्दिनँ. मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन. जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो. त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं. हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ. त्यहाँ पनि काठमाडौँ आइसकेर पनि
1: काठमाडौँ आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
0: हजुर, शिक्षण त म विवाहपछि गरेको. म विवाह भन्दा पहिले, मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको. मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो. ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ. त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो.
1: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने छ अहिले
0: मलाई लागेको थियो.
1: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
0: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो. वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ, र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ. र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा. त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौ र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौ भन्ने मलाई लागिरहेछ.
1: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
0: युवा सहभागितामा खुसी छु. युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ. तथापि अहिले अब 100 दिन कटेको पनि छ. 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्, त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ. मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ. राम्रै सोचिरहेको छु. अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कमसेकम त्यो पक्ष पनि सकारात्मक पक्ष हो. सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ, त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक.
1: अहिलेसम्म संसदमा कति पटक बोल्नुभयो?
0: म अब मेरो 0 आवरमा बोलेको छु, त्यसपछि छलफलहरूमा भाग लिएको छु. अब कति पटक त ठ्याक्कै याद छैन, जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु.
1: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला, तपाईँ त अब महनौर सिराहामा जन्मनु भयो होइन?
0: हजुर, सिराहा.
1: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके? हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
0: विडम्बना छ. छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ. अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ. त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ, यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको. त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु. 3 नम्बर क्षेत्रको बारेमा मैले समस्याहरू धेरै उठाउन सकेको छैन, किनभने समय नै हुँदैन. शून्य समय 1 मिनटको कुरा हुन्छ. अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिलेकाहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ. त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहाको लागि बोलिनँ, त्यसको लागि म माफी चाहन्छु.
1: महोत्तरी र सिराहा दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि, अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ, अथवा गरिराख्नु भएको अभ्यास?
0: पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि नै राष्ट्रिय मुद्दा पनि मैले त्यसैले

0: त्यो मुद्दाहरूको बारेमा पनि मैले बोले.
1: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने
0: होइन मेरो योजना छ. हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं. महत्वपूर्ण मुद्दाहरू एउटा त लागू औषधको छ जुन मधेस प्रदेशमै एकदमै कहाली लाग्दो छ. त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं. दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्. महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा पड़िरहेका छन् उनीमाथि हुने हत्या हिंसाहरू जुन छ खास गरेर घरेलु हिंसाहरू पनि छ तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो. र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसबाबुसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ उहाँले पनि म तपाईँलाई सहयोग गर्छु हामी सबै मिलेर गरौं भन्नुभएको छ दहेजको. दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ.
1: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि
0: कानूनी रूपमा पर्याप्त छैन कानून बनाउनु पर्छ. म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि. त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन. अब कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन. त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस् यो दहेज सबै ठाउँमा छ मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ डाइरेक्ट इनडाइरेक्ट होइन. त्यसैले यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं. अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ.
1: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोसिस नभएको होइन तपाईँले भने जस्तै जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं विशेष मधेसमा त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाईको लागि छोरी भन्दा पनि ज्वाईमा बढ़ी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौं कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा छ.
0: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या. शिक्षित परिवारमा पनि होइन छोरी शिक्षित भइसक्यो छोरी आफू गर्न सक्ने भइसक्यो मैले किन दहेज दिने त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो. दुवैजना चेतनशील हुनै पर्छ. यो चेतनाकै कमी छ के अभिभावकमा त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौं जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो यस्तो खर्च गरिदिनु पर्यो उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
1: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको
0: दुइटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु.
1: के हो कस्तो यो आदर्श विवाह?
0: आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन. अब यो 100 जना जन्ती लाने अनि 100 जना जनतालाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि. खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो. र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने बेलुका पनि भोलिपल्ट पनि होइन. यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो. अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो. अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्तिगत बच्चै देखेँ, एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ. हरान संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा अनि त्यो परिवारमा कुरा पनि भयो. जम्मा 35 जना जम्मा 35 जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू 2-4 जना दिनुभएको थियो त्यति लिएर गएँ. मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन. तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो. समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या. सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्री बुहारी छ, सबै चिज बुझ्ने छ, गर्ने छ, मलाई दाइजो चाहिएन. भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो. त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेछु, छोरा सराकमा केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने.
1: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण रहेछ.
0: चेतनाकै कमी छ कि. त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ.
1: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
0: छैन, खासै सुरु भएको छैन. अहिले एउटा अभ्यास के भइरहेको छ भने तर त्यसले खासै प्रभाव परेको छैन. विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन सुरु भएछ. त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू. त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ, एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ. त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा.
1: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो. कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा सुरु गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
0: यस्तो छ क्या, कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन. अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू. कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन. छलफलमै छ, अस्ति त्यही एक राउण्ड चाहिँ उपसभामुखसँग बसेर कुरा गर्यौं हामीले.
1: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू हुनुहुन्थ्यो?
0: होइन, सबै हुनुहुन्थेन, हामी 2-3 जना थियौं. अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो.
1: त्यो बारेमा सल्लाह चाहिँ भएको छ?
0: सल्लाह भयो, हजुर.
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ. विशेषतः संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ. यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना हुन्छ?
0: एकदमै त्यस्तो निकटता भएको भावना छ. त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन. भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ. तर पनि त्यस्तो भावना हामीसँग
1: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि. त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाकछोपै गर्नुपर्ने खालको
0: त्यो भइरहेछ हुन त. तर पनि हामी अहिले नेपाली काँग्रेसले खास गरेर रचनात्मक